सब कपडाको आधारमा परिवारहरूका सदस्यहरूले शनाखत गरेको उहाँहरूको जिम्मा लगाइएको जानकारी दिनुभयो। धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रिशम पुन मगरले सब भेटिएको जानकारी गराएपछि जिल्ला प्राधिकारीले म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमल सिन्हा र तकमा प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र सब उठाए परिवारको जिम्मा लगाइएको छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध विराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्नो मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्ष दिन भएको छ। वाशिङटनको अन्तिम धारणा बनाउन शुक्रबार आफ्नो मुख्य सहयोगीहरूसँग बैठक बस्नुभएको थियो। उहाँले इरानले कहिले परमाणु अस्त्र वा बम राख्न नपाउने हर्मुजको सागुरा जलमार्गमा दुईतर्फी रूपमा बिना अवरोध पार वाहन पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खरानी नष्ट गर्न तेह्रन सहमत हुनुपर्ने बताएका छन्। व्हाइट हाउसको सिचुएसन रूममा उक्त बैठक भएको थियो। त्यस पक्षलाई मुख्य संकटहरूसँग जुझ्न गरिने आन्तरिक छलफलका लागि प्रयोग गरिन्छ। इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइसकेको बताएको थियो। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णत नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ। खेल समाचार, अल इण्डियन गोल्ड कप क्रिकेटमा नेपाली टोली आफ्नो पहिलो खेलमा केरला क्रिकेट एसोसिएसनको टोलीसँग पराजित भएको छ। हिजो भएको खेलमा केरलासँग नेपाली टोली डकवर्थ लुइस डीएलएसका आधारमा 15 रनले पराजित भएको। केरलाले दिएको 332 रनको लक्ष्य पछ्याएको नेपालले 22 ओभर 3 बलमा 3 विकेट गुमाएर 134 रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। निरन्तर पानी परेपछि डीएलएसका आधारमा नेपाल ए पराजित भएको। नेपाल एका लागि देव खनालले 57 र अर्जुन कुमारले 50 रन बनाएका थिए। कप्तान अनिल शाह 19 रनमा विजित रहेका थिए। त्यसअघि भारतको देहरादूनमा ब्याटिङ गरेको केरलाले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 331 रन बनाएको थियो। केरलाका लागि अहमद इमरानले 122 रनको शतकीय पारी खेले। नेपालीका लागि आकाश चन्दले 3 र विपिन खत्रीले 2 विकेट लिए। 16 टोली सहभागी गोल्ड कपमा नेपाल ए समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा केरला गोवा तथा भोपालको टोली रहेको छ। अब नेपालले आफ्नो दोस्रो खेल आज गोवा क्रिकेट एसोसिएसनको टोलीसँग खेल्दैछ। हामी शुक्रबार गण्डकी समाचारको अन्त्यमा छौँ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपल्ट। विद्युतमा भ्याट लगाउनेको सडाले भन्सार महँगो हुने भएकाले तत्काल फिर्ता लिन उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङको माग। निजी शिक्षामा 3% कर प्रति सरकारवालाहरूको असन्तुष्टि। कांग्रेसले सह स्थानीय तहको प्रमुख महिलालाई उम्मेद्वार बनाउने। पार्टीमा पुनर्गठन र पुनर्जागरण ल्याउने भन्दै निराशा र पलायनको बाटो नरोच्न एमाले अध्यक्ष ओलीको आग्रह। पोखराका होजुर गाउँहरूले बढी बढा पर्यटक बसको ठक्करबाट गुरादीमा एक वृद्ध को मृत्यु। 50,000 रूपियाँ घुस लिएको कास्कीका प्रहरीवलदार भ्रष्टाचार मुद्दा दर्ता। चरौटाको शिव पञ्चायत मन्दिरमा पुस्तकम मागमा सत्सङ्ग ज्ञान यज्ञ जारी। अमेरिकी राष्ट्रपति ट्रम्पको इरानसँगको सम्झौता निष्कर्ष विहीन र डीएलएसमा नेपाल ए टोली केरला क्रिकेट एसोसिएसनसँग पराजित।

0: अब सम्बादिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै म रिमा पनि बिदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र मह, मोबाइल 98461688 98235572763।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560682727 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
17: 98 5 60 62 68।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 17 गते आइतबार, सन् 2026 मे 31 तारीक अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
0: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
1: लाभ कर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ्ने चिन्ता।
4: विकासको लागि भनेर के कुराहरू देखिन्छ।
5: अब हामीले बढौं जनतालाई असर पर्यो, नबढौं हामीलाई असर पर्छ।
6: त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
0: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
1: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। नेपालमा बढ़दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन, सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आउँदो आर्थिक वर्ष 83-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 6 खर्ब 57 अर्ब सार्वजनिक ऋण परिचालन तथा 3 खर्ब 18 अर्ब ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56 अर्ब विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34 खर्ब 18 अर्ब 77 करोड़ रूपियाँ बराबर पुग्ने सरकारको प्रक्षेपण छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा 30 खर्ब 29 अर्ब सार्वजनिक ऋण पुग्ने अनुमान छ। आगामी वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकको खबर छापेको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता छ। देशको विदेशी मुद्रा संचित अहिलेसम्मकै धेरै पुगेको छ तर लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन् किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा आउन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। यसैबीच सरकारले बिजुली र राइड शेयरिङमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले करयोग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरे अनुसार साउन 1 देखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड शेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रूपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने तर राइड शेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
1: सरकारले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था संचालक, उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षामा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल संचालकहरूको संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदम खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपुरमा खबर छ।
0: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। देशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा शनिबार हिजो त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँको दरले हरित कर लगाउने व्यवस्था उल्लेख गरिएको छ। यसअघि 1200 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रूपियाँ संकलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रूपियाँ छूट दिएर लिटरमा 5 रूपियाँ मात्रै संकलन गर्दै आएको थियो। यस्तै सड़क मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रूपियाँ र डिजलमा लिटरमा 2 रूपियाँ संकलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रूपियाँ संकलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर संकलन हुनेछ, गोर्खापत्र दैनिकले खबर छापेको छ। काया कैरनमा बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च
12: एगुडा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही एल्युमिनियम, अब यूपीबीसीको साथमा।
12: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 9552938 र 9808222938।
17: हप्ते एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
17: पुराना गर गहना सँग नयाँ साथ फेर,
19: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी 2, दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
20: प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खान, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। आत्मीयता एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर, निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप, इन्धनमा अबदेखि एकीकृत हरित कर लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग, आर्थिक वर्ष 2083-84 बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभका वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ, तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पूँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पूँजीगत लाभकर अर्थात क्यापिटल गेन ट्याक्स बढ़ाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढ़ाएको छ। बजेट मार्फत सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेको छ। यससँगै एफपीओ तथा प्रिमियर मूल्यमा जारी हुने शेयरबाट प्राप्त नाफामा समेत 10% कर लगाउने व्यवस्था गरिएको छ।
0: सरकारले अस्ति आर्थिक वर्ष 83-84 बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग, उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ, तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ़ने र निम्न वर्ग थप महँगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सम्झना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईंलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
15: केशव प्रसाद अधिकारी, मसला उद्योग हो, घर साटोबाट। बजेट अब केही त ठिकठाक छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर छ 50 युनिट भन्दा बढ़ीलाई चाहिँ कर लाउने भनेर छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो, त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढ़ी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ। अब त्यसको लागि अब ज्याला बढ़ाउनु पर्ने हुन्छ, पिसानी ज्याला बढ़ाउनु पर्ने हुन्छ, होइन? अब त्यसको लागि त ठूलो असर पर्छ। ज्याला बढ़ाउँदाखेरि जनतालाई असर पर्यो, 50 युनिट भन्दा बढ़ी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो, जनतालाई असर पर्यो। अब हामीले बढ़ाउँ जनतालाई असर पर्यो, नबढ़ाउँ हामीलाई असर पर्छ, हामीले नाफा बढ़दैन, अब जसरी पनि असर परिहाल्छ। अरू त ठिक ठिकै देखिन्छ हेर्दाखेरि।
21: म डाक्टर वंशदीप शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, घर काभ्रे पलाञ्चोक, अहिले काठमाडौँ चावल एरिया। दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ, त्यसमा अलिकति उत्साही नै देखिन्छ। राष्ट्र सेवा कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। सेक्टरल हिसाबमा म आयुर्वेद डाक्टर भएको हुनाले नेपालमा कम्तीमा पनि 4-5 क्षेत्रहरू, जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यसै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक बढी अलिक गर्न त गर्न खोजेको पनि भेटिन्छ। ठाउँ ठाउँमा एड्रेस पनि छ, तर यिनीहरूलाई अलिक डिप फोकस गरेको होइन कि जस्तो पनि लाग्छ।
22: सबैपछि राम्रो लाग्यो, अब के अरे काम गरे अनुसार तलब पायो होला, ठिकै लाग्यो, घुस नखाइदिए हुन्छ, अब पैसा बढेको राम्रो नि होइन, छैन कोही छैन हाम्रो सरकारी जागिर।
23: आयुष बानिया, हाम्रो घर पूर्व विराटनगर, धेरै कुरा राम्रो लाग्यो, उहाँको तलब बढाइदिने भएछ, जस्तै राम्रो छ नि, सबै काम कामदार मान्छेहरूको त्यस्तो लागिरहेछ, सबै राम्रो छ, उहाँको काम गरिरहेछ, राम्रै काम गर्दै हुनुहुन्छ, ठिकै छ।
24: मेरो नाम चाहिँ विशाल बलामी हो, मेरो कुलेखानी मकवानपुर, वडा नम्बर 2। राम्रो भन्दाखेरि अलिकति नराम्रो पनि लागिरहेछ, नराम्रो अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो, सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो।
25: प्रतीक डङ्गुल,
2: स्वयम्भू मेरो चाहिँ अहिले कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ यता कुमारीपाटीमा इमेज इलेक्ट्रोनिक्स नाम गरेको बिजनेसलाई नै टोकेर पनि एउटा हायर पर्चेज भन्ने जुन इएमआईको जुन प्रोसेस छ अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ। अहिलेसम्म चाहिँ तपाईँको कस्तो नागरिकताको भरमा भन्यो तर अनेक डिटेलहरू भर्ने पर्ने त्यो अलिकति समस्या थियो त्यो चाहिँ अब अलिकति सहज बनाइदिने कुरा पनि आयो। अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन किनभने कन्ज्युमर भन्दा पनि हामी त अब एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई चाहिँ छैन कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भए चाहिँ 13% ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ क्लेम पाउनु हुने भयो त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा
6: विशेषज्ञ ओपिडी सेवा
7: निशुल्क औषधि वितरण
6: सशुल्क फार्मेसी सेवा
7: फिजियोथेरापी सेवा
6: अकुपंचर सेवा
7: योग परामर्श सेवा
6: क्रियाकल्प सेवा
7: पूर्वकर्म पञ्चकर्म सेवा
6: छार सूत्र सेवा
7: जलौका सेवा
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
25: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे
26: प्रसन्न होमवर्क देखाउ त
27: हस् टिचर
26: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
27: टिचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
26: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
28: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98560067988
29: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
30: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
29: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
30: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
29: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
30: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
29: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
0: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ तर मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढ़ी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घण्टा वा त्योभन्दा बढ़ी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8 देखि 10 घण्टा सुत्न सिफारिश गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सहप्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढ़ी किशोर किशोरीले मध्यरातमा अर्थात 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
1: अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको कुआलालम्पुरमा शुरू हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालका लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरूष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
0: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा भएको खेलमा पीएससीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमै काई हार्डवेजले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलेको पेनाल्टी मार्फत पीएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाडौँको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर काठमाडौँको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: भारतको उत्तर प्रदेशको कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीड़ित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
0: र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको 4 सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ़ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको
1: भन्नु भने मुख मैलो, नभन्नु भने रित्तो थैलो।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
0: निजी शिक्षण संस्था रस्ते संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
1: लाभकर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भन्ने बजार भाव बढ्ने चिन्ता।
0: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै, राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
1: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
0: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन बजेटले निम्न एवं गरीबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढ़ाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 हेर्दैछन्, उनी आबुई भन्दै तर्सिएर चिच्याएका छन्। यो तर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन्, डर लाएर होइन कर लाएर कराएको हो क्या क्यार्नु, बेलैमा सरकारी जागिर खावे, आज यसरी तर्सिनु त पर्दैनथ्यो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
1: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9811638981।
0: हाम्रो मोबाइल पसल दुलेगौडामा
6: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलाइन।

0: 5605596।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068
2: 9857062068।
5: हाम्रो मोबाइल पसल दुलेगौडामा
6: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
5: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
5: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: 12 अल्मुनियम, अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9852938 र 9802822938।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ साथ फेर,
13: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
15: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि आइफोन,
9: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि

0: पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
2: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 98560206।
5: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: जनसङ्ख्याको 95% बिरामी नोबेल, विराट र बीएनसी मेडिकल कलेज र हाम्रो पूर्वाञ्चल क्यान्सर हस्पिटलले हेरेका छ। हामीसँग पेट सिटी स्क्यान छ, हामीसँग 2-2 एमआरआई छ। एमआरआई पनि अहिलेको लेटेस्ट टेक्नोलोजी एआई जडित तपाईँको चाहिँ 3 टेस्ट लाग्ने एमआरआई छ हामीसँग। भनेपछि एउटा एमआरआई हामीले 40-40 करोड हालेर, पेट सिटी स्क्यान 42 करोड हालेर हामीले जनतालाई सेवा दिएका छौँ। अनि त्यसमाथि हामीले ब्याङ्कको ब्याज लिएर ल हामीले जनतालाई बीपी कोइरालाको जत्तिकै दर रेटमा चाहिँ सेवा दिएका छौँ। तपाईँले अनि आज प्राइभेट सेक्टरलाई चाहिँ खेद्ने, प्राइभेट सेक्टरले के गल्ती जघन्य अपराध गरेको थियो।
9: सरकारले बलियो बनाउँछु भनेको छ नि त, विश्वास लिन प्राइभेट सेक्टरलाई, कर्मचारीहरूलाई, सरकारले
8: कुन कर्मचारीहरूलाई,
9: बालबाला कर्मचारीहरूलाई, सरकारी कर्मचारीहरूलाई, प्राइभेट
8: सरकारी सरकारी कर्मचारीलाई त तलब पुलिसको कति बढ्यो, 2500 बढ्यो।
9: पुलिसको 40,000 पाउने भयो क्या एउटा सहयोगले,
8: त्यो भनाइ मात्रै हो 4,000 भन्ने त 40,000 देखि 1,00,000 भन्दे होइन। अनि त्यहाँबाट यता 10% बढाउने, 10% के भनेर 21% भनेको छ नि। 10% बढ्दाखेरि एउटा पुलिसको कति बढ्यो त भन्नु त, त्यो 25,000 भएको सिपाहीको कति बढ्यो,
9: 25,000 तपाईँले 1,00,000 बनाउनु पर्छ नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको तलब भन्नुभएको थियो नि त, सम्भव छ नि यो देशमा 1,00,000 बनाउन, 1.5 लाख बनाउन सुरक्षाकर्मीहरूलाई।
8: होइन, अब एउटा कुरो के थियो भने तरिका पुर्याएर सबैलाई खुसी बनाएर गरेको पनि राम्रो हुन्छ। अब अर्को कुरो यो बजेटको कुरा गरौँ भनेदेखि धेरै, अब यसको रिजल्ट तपाईँको साउन 1 गतेदेखि लागू हुन्छ नि, जब हस्पिटलमा भ्याट भनेर लागू हुन्छ, जब स्कूलमा भ्याट भनेर लागू हुन्छ, अहिले त तिरेका छैनन् नि, जब मान्छेले बिजुलीको पैसा भ्याट भनेर तिर्न थाल्छन् नि अनि मान्छेलाई थाहा हुन्छ, मान्छेले बुझ्छन् अनि कुरो, मान्छेले बुझ्छन्। र अर्को कुरो म भन्दैछु, शनिबार र आइतबार 2 दिन त छुट्टी भयो हस्पिटलहरूमा, सरकारी हस्पिटलहरूमा, अनि शनिबार बिमारी भएको मान्छे कहाँ जाने त,
9: इमर्जेन्सीमा जाने
8: होइन, कुन इमर्जेन्सीमा,
9: हस्पिटलमा इमर्जेन्सी कक्ष होला नि त, आकस्मिक कक्ष हुँदैन,
8: होइन आकस्मिक कक्षमा डक्टर हुँदैन नि त्यतिखेर, एमबीबीएसले मात्रै हेर्छ, एमडी त सबै बाहिर गएका हुन्छन् कमाउन, होइन इमर्जेन्सी ल ब्रेन हेमरेज भयो, हार्ट एट्याक भयो, के हुन्छ
9: आइतबारको दिन भयो,
8: दुई दिन डक्टरहरूको शुक्रबार बेलुका डक्टरले काठमाडौँ छोडेर हिँड्छन् बाहिर कमाउन, शनिबार पनि हुँदैनन्, आइतबार पनि हुँदैनन्, सोमबार आउँछन् त फेरि उनीहरूले बिदा पाउँछन्, महिनामा एक दिन बिदा, दुई दिन बिदा, तिन दिन बिदा पाउँछन्, उनीहरूले बिदा खेलिदिन्छ,
9: विराम परेको मान्छे त अब डक्टर आउँदैछ भनेर त बस्ने सम्भावना रहँदैन त्यसो भए,
8: भनेपछि यहाँको बिरामीलाई कहाँ जा भनेको, मर भनेको होइन गरिबलाई, अर्को कुरो सरकारले विपन्न परिवारहरूलाई बिमा ल्यायो, यो उहिले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा अनि बिमा ल्याइयो, सुन्नुहोस् कुरो, विपन्न परिवारको लागि भनेर 3500 रुपियाँ तिर्दाखेरि पाँचजनाको परिवारले आकस्मिक सेवा पाउने 1,00,000 सम्मको भनेर ल्याइयो, त्यो बिमामा एक परिवार बराबर 3500 रुपियाँ पैसा उठाएको थियो, झन्डै 1 करोड मान्छे बिमित भएका थिए, अहिले चलिरहेको थियो है, अब अहिले आएर चाहिँ नि त्यो विपन्न परिवारको बिमा बन्द गरियो, प्राइभेट हस्पिटलहरूले गरिरहेको थिए, सालले सरकारले 35 अर्ब उठायो, आज निजी क्षेत्रको झन्डै 22 अर्ब तिर्नु छ, अहिले 11 महिनादेखि निजी क्षेत्रले पैसा पाएका छैन, 22 अर्ब पाएका छैन, सुन्नुहोस् कुरो, होइन नोबेल उत्यो नोबेल मेडिकल कलेजका सुनिल शर्माको 2 हस्पिटल गरेर 104 करोड रुपियाँ छ,
9: हाम्रो मेडिकल कलेज
8: हाम्रो झन्डै 45 करोड छ, विराटको झन्डै 60 करोड छ है, भनेपछि अनि अहिले हस्पिटलहरूले फटाई गरे भनेर काम गर्न लाउने अनि हस्पिटलले फटाई गर्ने भन्ने, अनि हामीलाई सिधा सफ्टवेयर राखिदिएको छ है, कम्प्युटरबाट काम हुन्छ,
9: हस्पिटलहरूले राम्रो सेवा दिएका थिए बिमित भएका,
8: आज निजी हस्पिटलले सरकारलाई 10,000 एमआरआई 11,000 एमआरआई गरिदिएको थियो 40 करोडको मिसिनले, कुरो बुझ्नुभयो के, यो कुरो बुझाएको छ, अब किसानले दुध दिए डिडिसीको, डिडिसीले दुध ल्यायो 10 अरब रुपियाँ पैसा किसानको पैसा दिएको छैन, आज किसानले आज कृषकको कुरा गरेर किसानले दुधको डिडिसीबाट पैसा पाएको छैनन् 10 अरब भनेपछि, अनि के किसानको गाई ठिक भएन, किसान ठिक भएनन् भनेर दोष लगाएर मान्छेको पैसा रोकिदिने ल भन्नुहोस् त, अनि यता जसले सहकारी ठग्यो, सहकारी ठगेको पैसा चाहिँ राज्यको कोषबाट तिर्ने, उता किसानले पैसा नपाउने, यता हामीले आम विपन्न परिवारको दबाई गरेको पैसा नपाउने, अनि यता सहकारीको ठगेको पैसाको लागि बजेट छुट्याइयो, भनेपछि तपाईँले यो देश कहाँ लानुहुँदैछ भन्यो भने गाली गर्छन्, गाली गर्ने मान्छे राखन,
9: पक्राउ गर्न सक्छ, पक्राउ पर्नु भयो नि, के कारण रहेछ त्यो,
8: होइन अनि पक्राउ केही छैन, म भगवतीको दर्शन गर्न गएको, गोवामै भगवतीको दर्शन गर्न गएको, मलाई पक्रे,
9: कारण के थियो, के कारण आयो, कज आयो पक्राउ पर्नुको, दुर्गा प्रसादजी
8: केही पनि छैन, 7 तारिकमा छोड्यो, यो पक्रिन नमिल्ने भनेर 7 तारिकमा छोड्यो,
9: कति दिन राख्यो तपाईँलाई यस्तो गर्मीमा वीरगञ्जमा,
8: 8 दिन बसे, भनेपछि मेरो भनाइ के छ भने यो सरकारलाई
9: भनेपछि कारण केही पनि भेटेन होइन, त्यहाँ
8: कारण केही छैन, कारण केही छैन, म राति 9 बजी राति होटलमा सुतेको बेलामा न स्टेज छ, न प्रोग्राम छ, न केही छ, भोलि बिहान 10 बजी दर्शन गर्ने भनेर राति गएर सुतेको मान्छेलाई पक्रेर थुन्यो, त्यस्तै भयो, भोलि म जनकपुर जान्छु सीता माताको दर्शन गर्न,
9: भोलि जाँदै हुनुहुन्छ
8: भगवान रामको, त त्यहाँ पनि पक्रेला, लुम्बिनी जान्छु त्यहाँ पनि पक्रेला,
9: भोलि जाँदै हुनुहुन्छ,
8: भोलि होइन भोलि होइन कुनै दिन, भोलि पर्सि कुनै दिन मिलाएर जाँदैछु, पक्रियोस् पाथिभरा मातामा जाउँला, पशुपति जाउँला, पक्रिँदै गर्नु,
9: जानकारी दिएर नजानु, जानकारी दिँदा तपाईँ पक्राउ पर्नु हुने हो नि त त्यसो,
8: अनि यो त हिन्दू हेर्नुहोस्, नेपाल भनेको कस्तो भने वैदिक सनातन, हेर्नुहोस् नेपालको गर्भभित्र बसेको, नेपालको भूगोल, भूगोलको गर्भभित्र बसेको किराँत बौद्ध सहितको वैदिक सनातनीहरूको हिन्दू अधिराज्य हो क्या यो, र मलाई जुन पक्रिनु भनेको सनातनीमाथि, वैदिक सनातनीमाथि प्रहार हो,
9: तपाईँको अभिव्यक्तिको कारणले गर्दाखेरि पक्राउ गरिएको भनेर स्टेटमेन्ट
8: अभिव्यक्ति छोडिदिनु, यो अभिव्यक्ति त यस्ता कस्ता बोलेका छन् मान्छेले, होइन मैले के मार्छु भनेको छु, काट्छु भनेको छु, मार्छु भनेको छु कसैलाई, कसैलाई काट्छु भनेको छु, कसैलाई मार्छु भनेर सुपारी दिएको छु छैन नि, के अभिव्यक्ति हेर्नु, जसले ऊ गरेर केही गर्न नसकेपछि अभिव्यक्ति पराजक भनिदिने, ल ठिक छ त यो बजेट राम्रो आएछ भनेर भनिदिनु त मैले ल ठिक छ राम्रो आएछ गरिबको त यो देश होइन त खोइ त युवालाई रोजगारको खोइ के आयो अर्को कुरो खतरा कुरो तपाईँलाई थाहा छ लिजमा राखेको जग्गा पनि अब ब्याङ्कले लगानी गर्न पाउने भने भोलि पैसा तिरेनन् भने त्यो जग्गा के हुन्छ सरकारको जग्गा लिलाम गर्न पाउँछ कसरी उठाउने पैसा हेर्नुहोस् यी यावत विषयमा छन् हेर्नुहोस् कर्णाली सुदूरपश्चिम दूर नै भनेर लेखेको चुनावको बेलामा अहिले हो जस्तो लाग्छ सुदूरपश्चिमको बजेट त कति आयो कति छुट्यो कर्णालीले
9: एकदम न्यून
8: हो भनेपछि ज्ञानेन्द्र साईजी पनि कराइराख्नु भएको थियो भनेपछि तपाईँले के बुझ्नुहोस् भने बरु कम्युनिस्टहरूले त बजेट छुट्याएका थिए दमकै हकमा पनि हेर्नुहोस् पाँच नम्बर क्षेत्रमा एक रुपियाँ बजेट परेन होइन परेन नि त ठिक छ आफ्नो क्षेत्रमा छुट्याएन त्यो पनि ठिक छ किन पक्षपात हुन्छ मेरो क्षेत्रमा नछुट्याउँ भन्ने भयो होला त्यसलाई पनि पोजिटिभै लिउँ केही छैन तर यो यो कुरो के हो भन्नु न अब अहिले आइरहेछ यो घर जग्गा कारोबारलाई नि एक वर्षभन्दा मुनिको समय बेच्यो भने पाँच वर्षभन्दा यता मुनि बेच्यो भने दस पर्सेन्ट लाग्ने एक वर्षको पाँच वर्षभन्दा माथिकोलाई सात पर्सेन्ट यताकोलाई दस पर्सेन्ट भनेपछि घर जग्गा कारोबार हुन्छ अब अनि कुन निजी क्षेत्र खुसी भएको छ माथिका त हेर्नुहोस् डिप स्टेट खुसी हुनु स्वाभाविक हो माथिका पवन गोल्यान साङ्गाई ग्रुप होइन दुगट ग्रुप गोल्छा ग्रुप गोल्यान ग्रुप विशाल ग्रुप खुसी हुनु ठिकै हो गरिब खुसी हुने कहिले आउँछ
9: प्रसादजी यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार
8: हस् नमस्ते
9: उहाँ हुनुहुन्थ्यो व्यवसायी एकदम एवं मेडिकल अभियन्ता दुर्गा प्रसाई आनन्द श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
12: बिरामी परीक्षण
11: निशुल्क औषधि वितरण
12: प्रयोगशाला सेवा
11: पञ्चकर्म पूर्व कर्म
12: बस्ती कर्म
11: शिरोधारा
12: नस्य कर्म जल नीति
11: छार सूत्र सेवा
12: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
11: अग्निकर्म मर्म चिकित्सा
12: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर छको खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर छ भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर चारको भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर पाँच स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0965634383
13: कृषि विकास कार्यालय तनहुँको अनुरोध
14: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
13: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
14: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
13: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
14: थप जानकारीको लागि 0965634130
13: कृषि विकास कार्यालय तनहुँ दमौली
15: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
16: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
15: हाम्रा विशेषताहरू
16: अंग्रेजी माध्यममा दक्ष एवं अनुभव मेधावी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
15: जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
16: पर्याप्त खेल मैदानको व्यवस्था,
15: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
16: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
15: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
16: उचित पुस्तकालयको व्यवस्था।
15: थप जानकारीको लागि सम्पर्क
16: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी सात खैरेनी टार तनहुँ।
15: सम्पर्क नम्बर
16: 0655711195, मोबाइल 98560621122 र 98460181871।
15: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी चार दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्यान सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
17: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
18: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560354497 र 98560348085 सम्पर्क गर्नुहोस्।
19: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी चार दुलेगौडा।
9: पहिचानहरू चाहियो भन्ने होला, तर स्वदेश फिर्तीको कुरा हो वा चाहिँ अन्य कुनै व्यवस्थापनको कुरा हो, सरकारसँग माग के हो?
20: हाम्रो माग भने यो तिनटै कुरालाई उहाँहरूले अगाडि सार्नुभएको थियो। हामी अहिले पनि रहेको भुटानी शरणार्थीहरूको माग के हो भने हामी यो तिनटै कुरामा कुनै पनि ढोकाहरू उहाँहरूले खोलिदिनु भयो भने स्वदेश फिर्तीको कुराहरू उहाँले राख्नुभयो र तपाईँहरूलाई हामी स्वदेशमै फर्काउँछौँ भनेर उहाँले राख्नुभयो भने हामी यसलाई ओके मान्छौँ। यदि उहाँहरूले नेपाल सरकार मार्फत यहाँ स्थानीयमै उहाँहरूले स्थानतन्त्र अथवा टोकन इन्टिग्रेसन गरेर राख्नुभयो भने हामी यो कुरालाई राजी गर्छौँ। र यदि उहाँहरूले अब तपाईँहरूले फेरि यो कुरा दुइटै कुरा सम्भव छैन या फेरि पुनर्वास परिवार उहाँहरू कतिजनाको परिवार त अहिले विदेशमा छन्, युएसए लगायत 8 देशमा छन् र उहाँहरूले त्यो मुलुकमा परिवार पुनर्मिलनको लागि फेरि पुनर्वासको प्रक्रिया खुलाइदिनु भयो भने यो कुरालाई हामी एक्सेप्ट गर्न एकदम राजी छौँ। हजुर,
9: कतिपय व्यक्तिहरू चाहिँ त्यो शिविरबाट विश्वका धेरै देशहरूमा गइसके र कतिपय परिवारहरू त्यति छुटेका पनि छन्, उनीहरूको परिवारहरू लालाबालाहरू
20: हजुर पुनर्मिलनको लागि उहाँहरूले त्यो प्याकेज पुनर्मिलन फेरि खोलिदिनु भयो भने पनि हामी त्यो कुरालाई।
9: तपाईँ चाहिँ कसरी छुट्नुभयो, तपाईँहरू कसरी छुट्नुभयो विश्वमा आह्वान हुँदाखेरि, अमेरिका लगायतका देशहरूमा चाहिँ आह्वान हुँदाखेरि तपाईँहरू चाहिँ जान पाउनु भएन होइन?
20: हजुर हजुर,
9: यसमा नक्कली भुटानी भएर पनि गयो नि त धेरै नागरिकहरू होइन नेपालीहरू?
20: हजुर, अब त्यही तथ्याङ्कहरू देखियो।
9: तपाईँहरूकै नाममा पनि त कतिपय व्यक्तिहरू गए नि त, त्यसको लागि पनि छानबिनको प्रक्रियाको लागि तपाईँहरूले दबाब दिनु भएको छैन सरकारलाई?
20: छानबिनको प्रक्रियाको लागि हामीले दबाब दिएको छौँ, हामीले पटक पटक सरकारमा हामीले ज्ञापन पत्रहरू चढाएको छौँ, हाम्रो समस्या दिएको समाधानको लागि चाँडोभन्दा चाँडो गरिदिनुहोस्। अब हामीलाई बास छ, अब हामीसँग अहिले गाँस नभएको विगत हामीसँग 7 वर्ष भइसक्यो, हामीसँग कुनै पनि सरकारबाट अथवा नेपाल सरकारबाट अथवा युएनएसएफबाट कुनै पनि संस्थाबाट चाहिँ हामीलाई गाँसको व्यवस्था मिलाएको छैन होइन, र त्यसले गर्दाखेरि यहाँनिर भुटानी शरणार्थी शिविरमा दिनौँ न दिन हाम्रो जीवन जनजीवन भनेको कष्टकर बनेको छ, यहाँ मानसिक स्वास्थ्य अस्वस्थ भएर गइरहेको छ र गरिबी जुन हुन्छ चपेटामा परिरहेको छौँ, हामीलाई दैनिकी उपभोग्य सामानमा खरिद बिक्रीमा हामीलाई धेरै दिन समस्या परिरहेको छ किनभने हाम्रो शिविर सानो छ, त्यसले गर्दाखेरि यसमा समस्यामा चाहिँ हामी एकदम दिनौँ दिन हामी चाहिँ गरिबीको चपेटामा चाहिँ हामी परिरहेको छौँ। हजुर,
9: अहिलेको अवस्थामा तपाईँहरू चाहिँ जस्तो आइडेन्टिफाई हुने कुरामा तपाईँहरूलाई चाहिँ जस्तो भनौँ न अब यो देशको नागरिकतादेखि लिएर अन्य कार्डहरू नहुँदाखेरिका धेरै समस्याहरू त भोग्नु भएको छ, तर के गरेर खानुहुन्छ तपाईँहरूको चाहिँ जस्तो गाँसका निम्ति तपाईँहरूको काम के हुन्छ, त्यहाँ काम पाउने अवस्था कस्तो छ होइन, रोजगारीको अवस्था कस्तो छ, सरकारले त्यसका लागि केही प्राथमिकता दिएको छ कि छैन, के हो अहिले?
20: सरकारबाट हामीलाई एउटा व्यक्तिगत पान कार्ड भन्ने छ, त्यसमा चाहिँ शरणार्थी परिचय पत्रको नम्बर लगाएर उहाँहरूले व्यक्तिगत पाठ गरिदिनुहुन्छ र त्यो पनि अहिले थोरै रुखा गर्नुपर्छ किनभने त्यो व्यक्तिगत पाठ गर्छ कुनै पनि मान्छेहरू व्यावसायिक तरिकाले काम गरेको छ अब जस्तो कि जब काम गरेको छ नेटवर्क शिविरभित्र या बाहिर र मलाई चाहिँ त्यो उपलब्ध गराइदिनुहोस् भन्नुभयो भने उहाँहरूले उपलब्ध गराइदिनुहुन्छ र यसमा चाहिँ हाम्रो सरकारी

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानी 3 दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछानी सहितको 4 सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ़ दलको प्रमुखको हैसियतमा लामिछानीको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। उच्चस्तरीय राजनैतिक भ्रमण भएका कारण आवश्यक कूटनीति र अन्य तयारी भइरहेको स्रोतले बताएको छ। सभापति लामिछानी सहित उहाँकी पत्नी निकिता पौडेल, पार्टी सह महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा भारत भ्रमण गर्न लाग्नु भएको हो। भारत भ्रमणमा जाने निश्चित नै हो। राष्ट्रपा स्रोतले भन्यो, अहिले यसबारेमा आधिकारिक स्टेटमेन्ट दिने कुरा भएको छैन। यो भ्रमणले नेपाल भारत सम्बन्धलाई सरकार र पार्टीका दुवै तहमा सुदृढ़ बनाउने अपेक्षा गरेका छौं। जेठ 18 गते भारत भ्रमणमा गई 20 गते स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ। गत फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 जनमत प्राप्त गरी सरकार बनाएको 3 महिनापछि पहिलो विदेश भ्रमण हुन लागेको हो। राष्ट्रपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भने तत्काल भारत लगायत कुनै पनि मुलुकमा जाने योजना छैन। गत मंगलबार संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अहिले पनि मुलुकको भ्रमण गर्ने कार्यक्रम प्रधानमन्त्री शाहको नरहेको अहिले कुनै पनि मुलुकको भ्रमण गर्ने कार्यक्रम प्रधानमन्त्री शाहको नरहेको बताउनु भएको थियो। सभापतिज्यू आफ्नै ढंगले भारत भ्रमणमा जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको त्यससँग कुनै सम्बन्ध छैन। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले भन्नुभएको थियो, प्रधानमन्त्रीज्यू विदेश कहीँ पनि जानु भएको छैन, भारत मात्र नजानु भएको होइन। सरकारको 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, काममा सबैजना फोकस पनि छौं। प्रधानमन्त्री शाहले जेठ 13 गते युरोपेली संघमा आबद्ध मुलुकका राजदूत तथा मिशन प्रमुखसँग भेट्नु भएको थियो। त्यस्तै चैत्र 25 गते प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा नेपाल स्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो। भेटघाटका क्रममा शाहले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सुमधुर र सुदृढ़ बनाउन सरकार इच्छुक रहेको बताउनु भएको थियो।

0: पर्वतीय हाई अल्टिच्यूडका कारण लेक लागेर मुस्ताङमा चालू आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। पर्वतीय उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालू आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्यूडका कारण लेक लागेर 13 पर्यटकको मृत्यु भएको बताउनुभयो। मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरूष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरूष र 2 महिला रहेका छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ पुगेका पर्यटक सबै बाराकोट मुक्ति क्षेत्र र घरपजोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो। मुस्ताङमा हाई अल्टिच्यूडका कारण लेक लागेर बढ़ी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा जाने पर्यटकलाई पर्याप्त रूपमा आवश्यक स्वास्थ्य सम्बन्धी सावधानी सतर्कता अप्नाउन नसक्दा लेक लागेर मृत्यु हुने समस्या देखिएको हो। समुद्र सतहको 3000 मिटर माथिको उचाइको पर्वतीय क्षेत्रमा अक्सिजनको लेभल कम भई त्यहाँ पुगेका पर्यटकलाई लेक लाग्ने समस्या रहने प्रहरी निरीक्षक बस्यालको भनाई छ। सरकारवाला सरकारी कार्यालयले हाई अल्टिच्यूडका कारण लेक लाग्ने समस्या कम गर्न जनचेतनमूलक कार्यक्रम समेत सञ्चालन गर्ने गरेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय इक्याप मुक्तिनाथ विकास समिति स्थानीय तह र सुरक्षा निकाय लगायतले हाई अल्टिच्यूड सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरेका छन्। तनहुको म्याग्दी गाउँपालिका एक गुडादी स्थित पृथ्वी राजमार्गमा पर्यटक बसको ठक्करबाट हिजो एक वृद्धको मृत्यु भएको छ। पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको BA1P927 नम्बरको पर्यटक बसले बाटो क्रस गर्ने क्रममा पैदल यात्री 78 वर्षीय समरबहादुर राणावाटलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राणावाटलाई उपचारका लागि प्रदेश अस्पताल दमोली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुले नियन्त्रणमा लिएको छ। एकातिर गर्मी छलमा पुगेका भारतीय पर्यटक अर्कातिर 4 दिन लामो सार्वजनिक विदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहल पहल बढ़ेको छ। लेकसाइड लगायत क्षेत्रका होटल बिहिबार यता पाहुनाले भरिभराउ छन्। होटल संघ पोखराका अध्यक्ष लसन सुवेदीले यसबीचमा होटलको अकुपेन्सी 90% पुगेको बताउनुभयो। बिहिबारदेखि आइतबारसम्म विदा परेको कारण पोखरा घुम्न आउनेको संख्या बढ़ेको छ। यति बेला भारतीय पर्यटकको आगमन बढ़ेको छ। उहाँले भन्नुभयो, पोखरासँगै आसपासका गन्तव्य स्थलमा आन्तरिक तथा बाहिरी पर्यटकको चहल पहल बढ़ेको छ। चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ। यो दोस्रो मुख्य पर्यटक याम पनि हो। सरकारले हप्तामा 2 दिन विदा दिन शुरू गरेपछि आन्तरिक पर्यटन गतिविधि बढ़ेको अध्यक्ष सुवेदीले बताउनुभयो। सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न मदत पुग्ने उहाँको भनाइ छ। मनसून भित्रिने पूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको संख्या बढ़ने गरेको छ। झरी पहिरो अनि पोखरा गर्मी छल्ने गन्तव्यको रूपमा भारतीयहरूको रोजाईमा पर्ने गरेको छ। पोखरा आउने भारतीय पर्यटक मध्ये झण्डै 40% मुक्तिनाथ दर्शनमा जाने गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। पोखरा पुग्ने विदेशी पर्यटक मध्ये करिब 40% अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एक्याबका प्रमुख डाक्टर रविन कडेरियाले बताउनुभयो। अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटक मध्ये 90% जति भारतीय हुने गरेको उहाँको भनाइ छ। लागू औषध मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट 50,000 रूपियाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय काशीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विवाद थापा छेत्री विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गत मुद्दा दायर गरेको हो। आयोगले बिगो 50,000 रूपियाँ कायम गर्दै सोही बराबर जरिवाना र कानून बमोजिम कैद सजायको माग गरेको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय काशीको मुद्दा फाँटमा कार्यरत थापा छेत्रीले लागोस सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कारले पोखराबाट खटिएको टोलीले उहाँलाई सेवाग्राहीबाट 50,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर समितिको प्रथम ऐतिहासिक महाधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई औपचारिक रूपमा समर्थनगत रूपमा अघि बढ़ाएको हो। महाधिवेशनबाट योगेन्द्र केसी सर्वसम्मत रूपमा सभापतिमा चयन हुनुभएको छ। उपसभापतिमा संगीता तिमसेना गौतम चयन हुनुभएको छ भने सचिवमा कमल बानिया चयन हुनुभएको जनाइएको छ। तनहुँको विकट ग्रामीण क्षेत्रका महिलाका लागि घर दैलोमै पुगेर पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको छ। प्रदेश अस्पताल दमोलीको आयोजनामा ब्यास नगरपालिका 14 केशव टारमा परीक्षण गरिएको हो। सदरमुकाम भन्दा टाढा रहेका गाउँका महिलालाई लक्षित गरी आयोजन गरिएको उक्त शिविरमा 46 जना महिलाको पाठेघरको मुखको विशेष परीक्षण गरिएको छ। परीक्षणको क्रममा 2 जना महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण पोजिटिभ देखिएको र उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको आयोजकले जनाएको छ। तनहुँको शुक्लाघाटी 5 झरौटामा रहेको शिव पञ्चायन मन्दिरमा पुरूषोत्तम महात्मा सत्संग ज्ञान यज्ञ जारी छ। मन्दिर समर्थन समितिले आयोजन गरेको सत्संग ज्ञान महायज्ञ 2083 आज सकिनेछ। सत्संग ज्ञान यज्ञमा आचार्य पूज्य श्रीराम पौडेल प्रमुख वाचक रूपमा रहनु भएको छ। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्म्य श्रवण गरी यथासंख्य दान गरेमा यस लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष केशवराज अधिकारीले बताउनुभयो। उहाँले सत्संगमा सहभागी भई सत्मार्गमा डोर्याई जीवन सार्थक तुल्याउनु हुन सबैलाई अनुरोध गर्नुभयो। यहाँ यज्ञमा दैनिक रूद्राभिषेक बेलपत्र अर्पण कथा प्रवचन साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको छ। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको तनहुँ शाखा अध्यक्षमा सन्तोष घिमिरे चयन हुनुभएको छ। दुलीगुडामा हिजो सम्पन्न भेलाले घिमिरेको अध्यक्षतामा 15 सदस्यीय समिति सर्वसम्मत चयन भएको हो। केन्द्रको विधानमा 7 खुल्ला र 8 आरएसएन अपाङ्गता सदस्यलाई मनोनयन गर्न सकिने व्यवस्था अनुसार समिति गठन भएको निर्वाचन संयोजक उत्तमणी अधिकारीले जानकारी दिनुभयो। उपसभापतिमा बालकृष्ण रेग्मी, सचिवमा हरिराज अधिकारी, कोषाध्यक्षमा निरू बस्नेत, उपसचिवमा दामोदर रेग्मी चयन हुनुभयो। सदस्यहरूमा भक्तबहादुर श्रेष्ठ, माधव गिरी, मोतीसरा विक, संजीव श्रेष्ठ, विष्णुकान्त गौतम, चन्द्रकान्त पौडेल, दीपक भण्डारी लगायत हुनुहुन्छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितको प्रमुख आतिथ्यमा दुलीगुडामा कार्यक्रम भएको हो। सेन्चोको बिरुवा गाउँपालिकाकी बत्ती कुमारी थापाले दोस्रो गण्डकी लोकतारा 2083 उपाधि जित्नु भएको छ। उहाँले अन्य 10 प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्नु भएको हो। उपाधिसँगै थापाले 55,555 रूपियाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। उहाँले सर्जक रमेश विजीको शब्द तथा लयमा निशुल्क अडियो गीत रेकर्ड गर्ने अवसर समेत पाउनु भएको छ। प्रतियोगितामा लमजुङका युगेश परिया दोस्रो, बागलुङ्गी ललिता गतिमा तेस्रो तथा काशीका समीर पुनले सान्त्वन स्थान प्राप्त गर्नुभएको हो। दोस्रो स्थान हासिल गर्नुभएका परियाले 33,333 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। साथै उहाँले पनि निशुल्क अडियो गीत रेकर्ड गर्ने अवसर पाउनु भएको छ। तेस्रो हुनुभएकी घटीमा गली 22,222 रूपियाँ तथा सान्त्वन स्थान प्राप्त गर्नुभएका पुनले 11,111 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। 1.5 महिना अघि घरबाट हराएको म्याग्दीको धौलागिरी गाउँपालिका गुर्जाका 76 वर्षे पूर्ण छन्त्यालको शव करिब 1.5 महिनापछि भेटिएको छ। वैशाख 3 गते गुर्जाबाट हराएका छन्त्यालको शव धौलागिरी गाउँपालिका 3 मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी न्याय उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपड़ाको आधारमा घर परिवारका सदस्यले शनाखत गरेपछि उहाँको जिम्मा लगाइएको जानकारी दिनुभयो। नेपाली लेखक संघ स्याङ्जाको 4 जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा हरित काव्य उत्सव 2083 भएको छ। जेठ 16 गते वालिङ खेल मैदान स्थित पतञ्जलि युगपीठमा नेपाली लेखक संघ स्याङ्जाका उपाध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा उपस्थित साहित्य अनुरागीले देवी प्रसाद वनवासी र मिलन समीले सम्पादन र नेपाली लेखक संघ स्याङ्जाले प्रकाशन गरेको शिवकुमार अधिकारीको कथा संग्रह कोपिला लोकार्पण गरे। कार्यक्रममा अग्रज श्रष्टा ध्रुवप्रसाद शर्मा पंगेनी, पुणामित भवानी, माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक लम्साल, दहथुम बहुमुखी क्याम्पस प्रमुख नेत्र नारायण रेग्मी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राणा, विशिष्ट आमन्त्रित व्यक्तित्व पुतेलबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी र प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ श्रष्टा देवप्रसाद वनवासीले शुभकामना व्यक्त गर्नुभएको थियो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वअनुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वअनुमान गरेको छ। उपलो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण बदली वर्षा तथा हुरीको पूर्वअनुमान गरिएको हो। महाशाखाका अनुसार हाल गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराई क्षेत्रमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा आएको अध्ययनमा सहभागी आधा भन्दा बढ़ी किशोर किशोरीहरूले सुत्न अघि कम्तीमा एक घण्टा मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र पढ़ाईमा नकारात्मक असर पारिएको जामा पेडियाट्रिक्स जर्नलमा प्रकाशित लेखलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ। पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ। अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घण्टा निन्द्राको सिफारिश गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मिनले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरिना रंगशालमा गैराती भएको खेलमा पीएसजीले इंग्लिश क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईंलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौड़ा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्दैन क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846080 29 दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
10: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
9: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6 फोन नम्बर 0965702439 मोबाइल 9956603636।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
11: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
15: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
17: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0965414194 मोबाइल 9856602630।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
14: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
17: मोबाइल 9956605777।
20: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
21: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
22: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
23: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
24: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
25: नेपाल सरकार विज्ञापन हो।
26: ओ
0: with mission into the future of learning.
1: Diamond Mavi Talchukku Bharna Sambandhi Suchana.
0: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
1: पोखरा देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ.
0: कम वान्स विजिट द डिफरेंट
1: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की. फोन 0161563146 98563152.
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त.
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो. अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि.
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि. त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ. हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु.
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ. साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्.
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार. प्रोपाइटर सरोज पौडेल सम्भ.
2: मोबाइल 98563943952 र 98066.

0: शुक्लागन्धकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन

0: सम्झनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
2: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98461656।
5: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 लागि नयाँ भर्ना खुल्यो।
6: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
5: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
6: हाम्रा विशेषताहरू
5: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
6: पुस्तकालयको व्यवस्था,
5: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
6: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
5: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
6: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
5: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712928 र 98506001।

0: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
1: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
2: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
0: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि

0: पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
2: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौड़ा प्रस्तुत गर्दछ।
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौड़ा बजार तनहुँ।
4: सम्पर्क 0564142121, मोबाइल 98560335921।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
6: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
6: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
5: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
6: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
5: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164330385
6: र मोबाइल नम्बर 98560380385।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल जेठ महिनाको 17 गते आइतबार, यसै सम्म 2036 मे 31 तारिक सकसम्म 1948 नेपाल सम्म 1146 हृदय बिहान 5:09 मेरो भगवान सूर्यास्त साँझ 6:55 मेरो पाउनेछ। आज अधिक ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा तिथि, आज विश्व धुम्रपान विरुद्धको दिवस। कार्यक्रम शुरूआत गरौँ। आज दिनभरि प्रस्ताव कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 7:55 बजे तपाईँले राष्ट्रिय ध्वनिसँगै विभिन्न मंगल ध्वनि सुन्नुभयो। 5:25 भक्ति गीत सङ्गीतहरू, 5:25 शुक्ल घण्टेसम्म, 6:36 काया कल्याण, 37:30-7 बजेसम्म नेपाली भ, 7:20-7:20 शुक्ल गण्डकी समाचार, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-8 बजे सम्मेलनी संगीतहरू, 8 बजे शुक्ला गण्डकी समाचार, 7:20-7:45 समय राष्ट्रिय गीत संगीतहरू, 7:15-8 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी, 8:15-9 बजेसम्म बन्दिनु नेपाल, 9:15 नेपाल खबर, 9:15-10 बजेसम्म घाम विश्वको भागका, 10:10 शुक्ला गण्डकी समाचार, 10:12 बजेसम्म हेर्दै शुक्ला गण्डकी, 12:00 बजेसम्म नेपाल खबर, 12:15-1 बजेसम्म पप्पु संगीतहरू, 1:30 बजेसम्म लोकगीत संगीत, 2 बजेदेखि 3 बजेसम्म गीत संगीतहरू, 3 बजेदेखि 15 बजेसम्म नेपाल खबर, 15:00-4 बजेसम्म फिल्मी गीत संगीत, 4:00-5 बजे मान्दिन गीत संगीतहरू, 5:00-5:15 शुक्ला घण्टकी समाचार, 5:15-6 बजेसम्म लोक सत्ता, 6:00-7:30 नेपाल धर्म, 7:30-7 बजेसम्म नेवारी भाषा गीत संगीतहरू, 7:30-7:30 शुक्ला घण्टकी समाचार, 7:30-8 बजेसम्म गीत संगीतहरू, 8:30-8:30 नेपाली सैनिक, 8:45-9 बजेसम्म गीत संगीतहरू, 9:10 बजेसम्म विभिन्न गीत संगीतहरू, 10:10 बजेसम्म शुक्ल गण्डकी समाचार, राति 10 बजेको शुक्ल गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। यसपछि आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात भन्ने अपालो रहेको छ तपाईँहरूको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि नमा चेचु चेचोलाली अवसरका लागि केही वस्तु केही त्याग्नु पर्ला, तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बनेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अथर्मा अप्ठ्यारो चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी भङ्ग हुनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। वृषराशिमा गर्दा व्यापार बढ़नुका साथै व्यवसायमा लाभ हुनेछ। आयोजनका साथै नयाँ स्रोतहरू समेत फेला पर्नेछन्। भौतिक साधन जुटाले पनि आमदानी बढ्ने कामहरू प्रारम्भ हुनेछन् भने प्रेमको बन्धन कसिनेछ भने अधिकार रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्ताउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। मिथुन राशि, मिथुन राशिमा काकेको गंगा छर्केको हो। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएर समाजमा स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। शत्रुहरू सक्रिय हुनेछन् भने तापनि प्रतिस्पर्धा विजयी भइनेछ। भौतिक साधन जुन्नाले दिगो कामहरू शुरू गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही कामहरू सम्पादन हुनेछन् भने बुद्धिको उपयोगले पहिलेको उपलब्धिहरू जोगाउन सफल भइनेछ। कन्या कर्कट राशि, कर्कट राशि जाति जुटेडो शुभचिन्तकहरूले साथ दिनेछन् भने लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढ़ाई लेखाईमा प्रगति हुनेछ भने सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ भने प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनका साथै दिगो लाभ हुने कामहरू प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोतहरू भइलाउन सकिनेछ। गुरूजनको सुझाव र आफन्तको सहयोग लाभदायक बन्नेछ। हतारको निर्णयले समस्या निम्ताउने हुँदा व्यवहारमा सजग रहनुहोला। आवश्यक छैन राष्ट्रहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ताउला। न्याउन आएको मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। विश्वमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक गर्नुहोला। कन्या राशिमा विभिन्न पद प्राप्त हुने समय छ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम भन्ने र नयाँ कामहरू प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलो हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ भने पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएरै पनि कामहरू नयाँ काममा जग बसाउने मौका छ।
तुलराशि तुलराशि माछ र रिरुहरू धाती दुध्या तिनी बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछि फाइदा दिलाउनेछ। वृश्चिक राशि वृषराशि माछ तुलना निनु निनु याई उपायको सफलताले महत्वाकांक्षा बढाउनेछ भने विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। केही कठोर निर्णय लिनु परे पनि टाढेका आफन्तहरू नजिकिन्छन् भने भेटघाट खानपानमा समय व्यतीत हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बन्नेछन्। शुभचिन्तकहरूको सहयोग जुटे पनि आलस्य गर्ने बानीले पछि परिनेछ। धनुराशि धनरचनामा यही भविभूत आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई शपथ दिनुपर्ने हुन सक्छ। परिवर्तनबाट टालिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थ अभाव खुर्किए पनि आवश्यक पर्दा सरसफाको कर्जा मार्फत धन जुटाउन सकिनेछ। विदेशमा गर्नका लागि प्रयत्न गर्ने समय छ तर कर्कापमा परि काममा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। मकर राशिमा प्रदर्शन माग्छ भोजा देखेको केको लागि तारिफ मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ भने तारिफ विज्ञ काम सम्पादन गर्दै मानकी धन आर्जन गर्न सकिनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ भने थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। कुम्भ राशि कुम्भ राशिमा माग्छ गुगेको शासी शिशेश्वर नयाँ काममा जग बसाउने समय छ भने कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बन्नेछ। गुमेका स्थान प्राप्त हुनका साथै समाजमा आफ्नो वर्चस्व बनेछ। रोकिएका काममा दोहोरेर परिणाम गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ भने दैनिकीमा काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनकी नाफा उठाउन सकिनेछ। अन्तिममा मीन राशि सामाजिक काममा रुचि पर्नेछ भने सामुदायिक भेटमा राम्रो कामहरू गर्न सकिनेछ। तारिकीय कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुन्नाले सजिलो लक्ष्य प्राप्त हुनेछ भने पुरानो मित्रादि प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काम थाल्ने मौका छ भने शोकले थालिएको कामहरू व्यवसायमा रूपान्तरित हुन सक्छ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कम विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि शुभ विदोष। तपाईँको आजको राशिफल पछि नेपाल राज्य सम्बन्धीको शुभकामनाको

आज मिति 2083 साल जेठ महिनाको 17 गते आइतबार जबरजस्त जन्मदिन परेको छ। तपाईँ जस्तो जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य विजय साथै उत्तरोत्तर प्रगतिको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ। हाम्रो फिल्म पर्याप्त र मेरो व्यक्तिगत तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछ। तपाईँले आज जानेका र तपाईँले चाहेको काम पुरा होस्, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ।

हजुरको नाम निश्चिन्त दाजुभाइ साथी सङ्गी आफ्ना भन्दा कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसन्न गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँठाउँमा हुँदै गरेका कार्यक्रममा कसरी पाउनुमा भने हामीले यस कार्यक्रममा प्रसन्न गर्ने गर्दछ बिहान ठिक 7 बजे अथवा अहिले दिन तपाईँलाई पाइक परेको समय तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना चिपाउनुभयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको आफ्नो पुनः उपस्थित हुने नै छौँ। त्यति बेलसम्मको लागि म कार्यक्रम प्रसारीमा पनि रहन्छु। तपाईँको बाँकी पर्छु भने शुक्र विदेश तपाईँ पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार सबै हामी।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9067725229।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदायको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
10: सुन, होमवर्क देखाउ त।
11: हस टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्लाइट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9560603384 र 9560067988।
13: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरी छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694540।
15: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565756076, मोबाइल 9856026।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार दुरे गोडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856 32 84 किलोमिटर र 9856 38 73।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 411 मोबाइल 9 5 60 22 938 र 9 8 0 28 22 938।
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856 33 398 र 9845 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यो दुईवटामा तरकारी पसलको आदैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स सुकिया गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848484000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 9 5 60 28 587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
3: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
3: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
16: प्रहरीको हुनु भएको छ होइन, अथवा त्यत्रोजना जेएनजीहरू मर्नु भएको छ, मरेका विषयवस्तुलाई ल है भनेर कारवाहीको दायरामा सिफारिस गर भन्नेसम्म गर्न सकिन्थ्यो कि, तर फलानु फलानु यसमा संलग्न देखिन्छन् उहाँहरूलाई चाहिँ 6 महिनापछि कानुन बनाऊ भन्ने त कस्तो प्रभाव रह्यो, अथवा मानवाधिकार आयोगले कानून बनाउने भन्न थाल्यो भने त मानवाधिकार आयोगको अधिकार क्षेत्र कहाँ पुग्छ भन्ने लाग्छ कि मलाई चाहिँ।
17: अब अञ्जिता खनालज्यू, तपाईँ फौजदारी कानूनका जानकार पनि हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पूर्व महासचिव पनि हुनुहुन्छ। आज हामी राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनको विषयमा हालै सार्वजनिक गरेको प्रतिवेदनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अघि भने जस्तै धेरैले यो प्रतिवेदनलाई लिएर आफ्नो तरिकाले प्रतिक्रिया दिएका छन् र यो विवाद पनि भएको छ। तपाईँ आफैले पनि जसरी आउनुपर्ने हो त्यो रूपमा आएन भन्नुभएको छ भने, कतिपयले चाहिँ यो कार्की आयोगले भन्न नसकेको कुरो, पूरा गर्न नसकेको कुरो चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा आयो पनि भनेका छन्। अब तपाईँले हेर्दाखेरि चाहिँ यसका सकारात्मक अलिक तपाईँले अलिकति धेरै कुरो चाहिँ यो नभएको भए नि हुन्थ्यो, त्यसरी नआएको भए नि हुन्थ्यो भन्नुभयो, तपाईँले देखेको सकारात्मक कुराहरू चाहिँ केही छन् अथवा नकारात्मक अथवा हुन नसकेका कुरा त अघि नै भन्नुभयो, अलिकति यसका कमजोरी र सबल पक्ष भन्नु।
16: मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका विषयवस्तुको सन्दर्भमा घटनालाई र त्यसको परिणामलाई अनुसन्धान गर्दा अथवा पर्यवेक्षण गर्दा यस्ता यस्ता प्रकृतिका घटनाहरू यो यो ठाउँमा भए, त्यस कारणले गर्दा यो घटनासँग सम्बन्धित व्यक्तिहरू जसको मानवाधिकार हनन भएको छ त्यसलाई क्षतिपूर्ति दिने, जोद्वारा मानवाधिकारको हनन भएको छ त्यसलाई चाहिँ कारवाहीको लागि सिफारिस गर्न सकिन्छ भन्ने सन्दर्भमा अलिकति फोकस गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ मलाई। अब आउने विषयवस्तु त एकदमै विस्तृत तरिकाले आएछ, एकदम त्यो सकारात्मक कुरो हो, किनभने घटना परिणामलाई त हेर्न सक्यो नि त, बुझ्न सक्यो नि त, यो त दस्तावेज पनि हो, अभिलेख पनि हो, यो भोलिको लागि इतिहास पनि हो, कहाँ कस्तो प्रकारको घटना घटेको रहेछ त भन्ने कुरा त मानव अधिकार आयोगको यो प्रतिवेदनले छलङ्ग बनाइरहेछ नि त। त्यो बनाउँदा बनाउँदै पनि घटना पछिको परिणाम चाहिँ अलिकति पूर्वाग्रही भयो भन्ने लाग्छ कि मलाई चाहिँ। सिफारिसको लागि मानव अधिकार आयोगले राज्यसँग आह्वान सिफारिस गर्नुको लागि आह्वान गर्न सक्छ, सिफारिस गर भन्न सक्छ होइन, तर कारवाही नै गर भनेर भन्न त कसरी सक्छ र त्यो चाहिँ मलाई लाग्दैन।
17: कारवाहीको सिफारिस गर्न सक्दैन,
16: सिफारिस गर्ने हो नि त, फलानलाई 6 महिनापछि कानून बनाएर कारवाही गर भन्नु त सक्दैन,
17: सिफारिस त्यसको अधिकार चाहिँ
16: छैन मानव अधिकार।
17: अब यो आयोगको प्रतिवेदनले सरकारले दिएको मुख्य सन्देश चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
16: मलाई चाहिँ अब यो सन्देश मानवाधिकार आयोगको त्यो बेलाको जेएनजी आन्दोलनमा घटेका घटनाका विवरणहरू पश्चात पनि अहिले घटना घटिसकेपछि निर्वाचन भएपछि सरकारमा आएका धेरै मान्छेहरू त्यो प्रतिवेदनमा हुनुहुन्छ भनेपछि त्यो प्रतिवेदनले अहिले सरकारलाई के जग्छ, तिमीहरूकै कारणले घटना घट्यो, तिमीहरू कारवाहीको दायरामा छौ है भन्ने कुराको सन्देश त दिएको छ। तर त्यो सन्देश दिइरहँदा पनि हरेक आन्दोलन पश्चात बनेका सरकारहरू भनेको तत्कालै मानव सुशीला कार्कीको सरकारलाई यो प्रतिवेदन दिएको भए, त्यही बेला सार्वजनिकरण गरेको भए, त्यो आन्दोलन पश्चातको सरकार त त्यो हो नि त होइन, त्यो जेएनजी आन्दोलनको सरकार त त्यो हो नि त, अहिलेको बालिन सरकार त निर्वाचन पश्चात आएको सरकार हो, त्यस कारणले गर्दा यो सरकारसँग त्यति धेरै पूर्वाग्रही हुनुपर्ने पनि छैन। यदि यही विषयवस्तुलाई उहाँले सिफारिसको हिसाबमा सुशीला कार्की प्रधानमन्त्री हुँदा उहाँलाई यो प्रतिवेदन बुझाएको भए सायद कार्यवाही गर्नु सकिन्थ्यो होला भन्ने लाग्छ मलाई।
17: तर अब तपाईँले प्रतिवेदन हेरिसक्नु भएको छ होइन, प्रतिवेदन हेर्दा त सुशीला कार्कीलाई पनि अनुसन्धानको अथवा छानबिनकोमा ल्याउनु भनेको छ, त्यही बेला चाहिँ सुशीला कार्की प्रधानमन्त्री भएकै बेला चाहिँ प्रतिवेदन दिन नसकेको होला मानवाधिकार आयोगले। अर्को कुरा के पनि भएको छ भने, योभन्दा अगाडि मानवाधिकार आयोगको प्रतिवेदन आउँदैछ भन्दाखेरि धेरैले चाहिँ अहिलेका प्रधानमन्त्रीलाई पनि कतै न कतै उहाँको नाम पनि यो छानबिनमा अथवा अनुसन्धानको घेरामा ल्याउनुपर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ भनिएको थियो, तर अहिले प्रतिवेदन आउँदाखेरि उहाँको नाम छैन। यसमा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ, त्यसलाई कसरी समीक्षा गर्नुहुन्छ?
16: मैले त अब हिजो के थियो मलाई थाहा छैन, मैले अहिले हेर्दा उहाँको नाम कहीँ देखेको छैन। तर मलाई चाहिँ यो प्रतिवेदन ढिलो सार्वजनिकरण भयो, यो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउनु पर्ने,
17: योभन्दा अगाडिको प्रधानमन्त्रीलाई बुझाउनु पर्ने,
16: कार्यवाहीका सिफारिस उहाँबाट त्यही सरकारबाट हुन्थ्यो। अब ढिलो पनि भयो, प्रतिवेदनले उठाएका विषयवस्तु अनुसन्धानसँग भनेको प्रतिवेदनमा उठाएको विषयवस्तु घटना प्रकृतिसँग मिल्दोजुल्दो पनि छ, त्यो नभएको होइन। तर मानवाधिकार आयोगले जुन तरिकाले अपेक्षाकृत रूपमा चाहिँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सिफारिसका कुरा कानूनका कुरा उल्लेख गरेका छ नि, त्यो चाहिँ एकदमै मिल्दैन, त्यो हुँदै होइन।
17: अब अलिकति जे भए पनि प्रतिवेदन सार्वजनिक भयो होइन, अब यसका चाहिँ पक्ष विपक्षमा जे जस्तो कुरा गरे पनि, अब यसको कार्यान्वयन प्रक्रिया नि, यसको यसबारे धेरैलाई चासो छ। यो चाहिँ अब यो सिफारिस गरिसकेपछि मानवाधिकार आयोगको ऐन नियम अनुसार अथवा यो फौजदारी कानूनको चाहिँ तपाईँ अलिकति जानकार भएको हिसाबले यसको कार्यान्वयन प्रक्रिया चाहिँ अब कस्तो हुन्छ?
16: अब यस्तो हुन्छ, अब हामीले फौजदारी कानून अनुसार हामीले कारवाही गर्दा पनि कुनै पनि पीड़ितले यो मान्छे मेरो पीड़क हो भन्ने कुरो थाहा पाइरहेछ के, थाहा पाउँदा थाहा पाउँदै पनि ऊ पीड़ित भइरहेछ भने उसले किन फौजदारी न्याय प्रणाली प्रयोग नगर्ने गर्न सक्छ, नगर्ने होइन, त्यो हामीले गर्नु पनि पर्ने थियो, गरिएको पनि छैन। हामीले के भयो भने जेएनजी आन्दोलनपछि एउटा सरकार बन्यो, त्यो सरकारले चुनावको घोषणा गर्यो, घोषणा गरेपछि चुनावमा मान्छे हुने तर त्यो फौजदारी कारवाहीतिर कोही पनि लागेनन् होइन, किन लागेनन्, अब कसैको खुट्टै भाँचिया छ, कसैको मृत्यु भएको छ, अब अथवा कसैको के भएको छ, जस्तो सरकार प्रहरी मरेको छ, प्रहरीले मार्नेलाई किन कारवाही नगर्ने त होइन, त्यति बेला पनि गर्न सकिन्थ्यो, त्यो गरिएको अवस्था छैन। तर अहिले आएर हामीले कतिको फौजदारी न्याय प्रणालीभित्र पनि हन्मारका क्वेसनहरू होला नि होइन, हामी अब त भदौको 21 भनेको त आज कति भयो,
17: भदौ 23-24
16: छ महिना कटिसकेको, कति कटिसकेको छ, फौजदारी न्याय प्रणाली अनुसार नै हामीले कारवाही गर्ने कुरा गर्ने हन्मारका क्वेसनहरू पनि त आउला नि। त्यो कुरोले गर्दा सरकारले प्रतिवेदनले गरेको सिफारिस, अहिलेको सरकार, हिजोको जेएनजी आन्दोलनको सरकारमा चाहिँ कता कता नमिल्या जस्तो छ। तर हामीले यदि म कसैद्वारा पीड़ित भइरहेको छु भन्ने कुरो आफूलाई थाहा छ, हजमत पनि छ भने चाहिँ फौजदारी न्याय प्रणाली अपाउन सक्यो,
17: त्यो चाहिँ पीड़ितले सक्यो होइन। अहिले यो प्रतिवेदनको कार्यान्वयनको चाहिँ कुरा के हुन्छ?
16: प्रतिवेदनको कार्यान्वयन चाहिँ अब मानवाधिकार आयोगका प्रतिवेदनका कार्यान्वयनहरू अथवा सरकारको सरकारले बनाएका प्रतिवेदनका कार्यान्वयन कति धेरै कार्यान्वयन भएको छैन हामीले हेरेका छौँ होइन, विगतमा हेरेका छौँ, सायद सत्ता परिवर्तन हुँदाका प्रतिवेदनहरू छन् नि त, जस्तो के अरे साई आयोग नै किन नहोस् होइन, अहिले हामीले उसको प्रतिवेदन कार्की आयोगको प्रतिवेदनमा नि के सरकारले प्रयोग गरेका छ तर सबै अनुसन्धानको घेरामा राखेका छ भनेर सबै के गरेका छ हामीलाई थाहा पनि छैन। भलै सर्वोच्च अदालतले कार्की आयोग चाहिँ संवैधानिक छैन कानूनी छैन भनेर बोलेको पनि छ। त्यति गर्दा अब यो प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने जस्तो हो, गर्नुपर्ने हो, तर यो प्रतिवेदन चाहिँ कस्तो भएर आयो भने अलि ढिलो, लक्ष्य भन्दा पनि समयमा आइदिनु पर्यो नि त, समयमा आएर आन्दोलन पश्चात बनेको त्यो सरकार छ नि, त्यो सरकारलाई बुझाइदिएको भए त अलि सजिलो हुन्थ्यो होला नि त त्यो सरकारले कार्यान्वयन। अब यहाँ सिफारिस गरेको विषयवस्तु त कति कारण होला नहोला मलाई चाहिँ शङ्का लाग्छ है।
17: अब यसको कानूनी अर्थ चाहिँ नि, यो मानवाधिकार आयोगको प्रतिवेदनको कानूनी रूपमा यसको अर्थ र यसको सिफारिस कार्यान्वयन गर्न चाहिँ सरकार बाध्य हुन्छ कि हुँदैन?
16: अब सिफारिस गर्ने हो, कार्यान्वयन गर्ने भनेको कुरो चाहिँ अहिलेसम्म त्यस्तो देखिएको छैन।
17: भने सरकारलाई बाध्यता हुन्थ्यो हुँदैन थियो?
16: बाध्यता भन्नाले पनि सिफारिस गरेका छ, सरकारले सिफारिस गरेका कुरोलाई के बाध्यता हुन्छ र होइन, तर यति कुरो हो कि यो यस्तो निकाय हो जुन निकाय चाहिँ मानव अधिकार हुनुकै सन्दर्भमा निर्माण भएको संस्था हो होइन, संवैधानिक आयोग हो। त्यस कारणले गर्दा राज्यसँग स्वतन्त्र हुन्छ तर राज्यद्वारै निर्माण भएको नि त, त्यस कारणले गर्दा कोर्डिनेट छ। अब हामीले चाहिँ कतिचोटि यो आयोगले सिफारिस गरेका विषयवस्तु सँग कार्यान्वयन भएको नदेखेको, केही केही विषयवस्तु कार्यान्वयन भएको देखिन्छ, त्यस्तो बाध्यात्मक रूपमा अहिलेसम्म देखेकै छैन, हामीले पाएको पनि छैन। हिजोको द्वन्द्वको कालमा पनि त्यस्ता घटनाहरू छन्, जस्तो 62 आन्दोलनको विषयवस्तुमा पनि छन्। त्यस कारणले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने यो आयोगको प्रतिवेदन साँच्चै नै कार्यान्वयन गर्नको लागि गराउने हो भने सुशीला कार्की सरकारलाई प्रधानमन्त्री हुँदा पेश गरेको भए अलि धेरै जुरिस्टिक्सन हुन्थ्यो होला जस्तो लाग्छ।
17: भनेको अब यसलाई यसरी बुझौं, तपाईँको भनाइ अनुसार चाहिँ अहिले राष्ट्रिय मानवाधिकार आयोगले जसरी प्रतिवेदन ल्यायो यो कार्यान्वयन गर्नुपर्ने सरकारले हो, तर कार्यान्वयन गर्न सक्ने अवस्था चाहिँ छैन
16: छैन छैन छैन।
17: यदि सरकारले मानौ उदाहरणको लागि अब यो कार्यान्वयन गर्ने तहमा पुग्यो र कार्यान्वयन गर्न थाल्यो भने चाहिँ त्यहाँ जहाँ जहाँ नाम आएको छ अहिले सरकारमा भएका होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू धेरै नाम छ, त्यसपछि सुरक्षा निकायकामा काम गर्ने व्यक्तिहरू कोही चाहिँ अवकाश पाइसक्नु भएको, कोही अवकाश नपाउनेहरूको काम गरिरहनु भएको नाम छ, उहाँहरूको हकमा के हुन्छ, उहाँहरूलाई पर्ने असर के हुन्छ कार्यान्वयन सुरु भइहाल्यो भने?
16: अब कार्यान्वयन हुन्छ कि हुँदैन हेर्नु, सिफारिस गर्ने कुरा हो, कार्यान्वयन हुन्छ कि हुँदैन त्यो उहाँको प्रतिवेदनकै आधारमा त्यो घटनासँग उहाँ हो भन्ने कुरा त स्पष्ट नहुन सक्छ नि त, उसले त प्रतिवाद गर्न सक्ने अवस्था रह्यो नि त। त्यस कारणले गर्दा यही प्रतिवेदनको आधारमा उहाँहरू चाहिँ अब तपाईँले खोजेको जस्तो निलम्बित हुने त्यस्तो चाहिँ हुँदैन है।
17: भने अनुसन्धान गर्ने तहमा पुग्यो भने,
16: यदि अनुसन्धान गर्ने तहमा पुग्यो सरकार भने त्यो चाहिँ फौजदारी न्यायको हिसाबमा अगाडि बढ्न सक्छ।
17: भनेको जस्तो उदाहरणको लागि अहिले तपाईँले अघि प्रश्न भनिहाल्नुभयो यो ढिलो आयो कार्यान्वयन हुने सम्भावना छैन, तपाईँले अघि नै भनिसक्नु भयो नि त राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन, यो प्रतिवेदनको लागि प्रतिवेदन आयो तर कार्यान्वयन गर्न सक्ने अवस्था छैन। यदि पीड़ितहरूले चाहिँ अर्कै तरिकाले न्याय माग्नु भयो भने फेरि त्यो अर्को चरणको पूरा भयो, तर हामीले प्रतिवेदनलाई मात्रै हेर्ने हो भने चाहिँ कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन होइन, यो प्रतिवेदन आएको समयले हेर्दाखेरि पनि। यदि कार्यान्वयन भइहाल्यो भने, सुरु भइहाल्यो भने चाहिँ अनुसन्धानको तहमा गयो भने त्यहाँ ज जसको नाम आछ र उहाँहरू अहिले जुन जुन पदमा हुनुहुन्छ
16: त्यो चाहिँ अनुसन्धानको हिसाबले
17: अनुसन्धानको लागि उहाँहरूले छोड्नुपर्ने अवस्था
16: आउन सक्छ। यस्तो हो, हामीले यो मानव अधिकार आयोग नेपालमा मात्रै सीमित पनि होइन कि, यसका त धेरै इन्टरनेसनल पनि हाम्रो आयोग इन्टरनेसनल लिङ्केज छ कि। प्रतिवेदनमा आएको कुरो सत्य तथ्य हो र मानौ, उहाँले घटना विवरणहरू टन्नै दिनुभएको छ होइन, प्रतिवेदनमा उल्लेख गरेका कुराहरू घटनासँग जोडिएको पनि हो। अब यो विषयवस्तुलाई चाहिँ हामीले भोलि अब अन्तर्राष्ट्रिय मानवाधिकारको सन्दर्भमा हेर्ने हो भने कस्तो भने, म एउटा व्यक्ति त्यो घटनासँग सम्बन्धित भए मलाई चाहिँ मानवाधिकार उल्लङ्घन गरेको सूचीभित्र राखिया छ भने अन्तर्राष्ट्रिय निकायले मलाई हेर्ने दृष्टिकोण चाहिँ फरक हुन सक्छ, फरक हुन्छ त्यो, किनभने मानव अधिकार आयोग भनेको त मानव अधिकार त अन्तर्राष्ट्रिय अनुबन्धसँग त हामी जोडिएको छौँ नि त, जोडिरहँदा त्यो विषयवस्तुले चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ असर पर्ने भयो।
17: जस्तो यो मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा तयार गर्न आयोगले सिफारिश गर्न सक्छ र ती सिफारिश कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149 दुई ज अनुसार आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्न सक्छ होइन त, र तर संविधानको यस्तो व्यवस्था विपरीत आजसम्म आयोगले जति पनि घटनामा छानबिन गर्ने सिफारिस गरेको छ त्यसको कार्यान्वयनमा सरकार चाहिँ योभन्दा पहिले पनि उदासीन देखिँदै आएको छ। र अर्को कुरा, यो मानवाधिकार आयोगले जुन प्रतिवेदनमा नाम राख्यो होइन, यदि सरकारले यो कार्यवाहीको सिफारिस आयोगको सिफारिस अनुसार कार्यान्वयन गरेन भने पनि यसले संविधान यो अन्तर्राष्ट्रिय स्तरमा त यसको असर पर्छ नि होइन, जस्तै भन्दा अगाडि हामीले एउटा सेनाको जर्नेल
16: हो, अन्तर्राष्ट्रिय स्तरमा चाहिँ व्यक्तिगत असर पर्ने
17: व्यक्तिगत असर
16: व्यक्तिगत असर पर्न सक्छ व्यक्तिगत असर पर्न सक्छ। यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तु साँच्चै कुनै पनि मानव अधिकार संगठन अन्तर्राष्ट्रिय संगठनहरूले पढेका छन् हेरेका छन् भने अब यसमा उल्लेख गरेको विषयवस्तुको विषयमा चाहिँ उहाँहरूले पनि इन्क्वायरी गर्न सक्नुहुन्छ नि त, के हो कसो भने गर्न सक्नुहुन्छ। तर यो प्रतिवेदनमै उल्लेख गरे जस्तो चाहिँ अलि नहुँदो हुँदैन है।
17: योभन्दा अगाडिको चाहिँ दृष्टान्त के थियो?
16: योभन्दा अगाडि जस्तो हामीले द्वन्द्वले हेरौँ न, द्वन्द्वकै सन्दर्भमा पनि उठेका विषयवस्तुलाई त टीआरसीको विषयवस्तुसँग जोडेर सेटलमेन्ट गर्ने भनियो नि त, त्यही अन्तर्गत हेरियो। अब यसमा त अब सरकारले अहिले के बनाएको छ र बनाएकै छैन, बनाएको भए पनि बनाउने भए पनि सुशीला कार्की सरकारले बनाउँथ्यो होला होइन, अहिले त खासै केही छैन नि त, केही नभावी भएर अब यसको सेटलमेन्ट चाहिँ व्यक्तिगत रूपमा मान्छेले मेरो यो हनन भएको छ म यस्तो भएको छु भनेर फौजदारी न्याय प्रणाली अन्तर्गत गयो भने कार्यवाहीको दायरामा आउँछ।
17: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
18: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, light truck passenger, tires are awesome, super, wonderful, excellent, amazing, number one rule, though we're all about safety, when I go in transit, I'm safe there and safe back, spread out the word from the roads to the racetrack, Michelin, Michelin, Michelin.
19: World's number one tire brand.
20: Classic Tech 16th anniversary offer. जति मा चाहियो त्यति मा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
21: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
22: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
21: हाम्रा सेवाहरू
22: ओपिडी सेवा,
21: विशेषज्ञ ओपिडी सेवा,
22: निशुल्क औषधि वितरण,
21: सशुल्क फार्मेसी सेवा,
22: फिजियोथेरापी सेवा,
21: अकुपंचर सेवा,
22: योग परामर्श सेवा,
21: क्रियाकल्प सेवा,
22: पूर्व कर्म पंचकर्म सेवा,
21: छार सूत्र सेवा,
22: जलौका सेवा,
21: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
22: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
21: विस्तृत जानकारीका लागि
22: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690, 98-514-2403।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँग कुरा गरिरहेका छौं। अधिवक्ता अञ्जिता खनालज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अहिलेसम्मको कुराकानीमा तपाईँले यो राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 घटनालाई विस्तृत रूपमा उसले त्यहाँ त्यो घटनालाई त्यो तथ्यहरू लिएर आउने काममा त्यो सफल देखियो, तर कार्यवाहीको सिफारिशको हकमा उसले जति चाँडै गर्नु पर्थ्यो योभन्दा अगाडिकै सरकारलाई चाहिँ नवै युवा आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाउनुदाखेरि जति प्रभावकारिता हुन्थ्यो अहिले उसले ढिला गर्यो, यो कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन,
2: कम
1: देख्नुहुन्छ तपाईँले अहिलेसम्म कुरा गर्नुभयो। अब अलिकति हामी यो राष्ट्रिय मानवाधिकार आयोग नै के हो र यसले के काम गर्छ, किन यसका प्रतिवेदन चाहिँ योभन्दा अगाडि पनि सिफारिसहरू कार्यान्वयन भएको थिएनन् भन्ने अलिकति कुरा गरौं होइन। यो राष्ट्रिय मानवाधिकार आयोग चाहिँ खास के हो, तपाईँले अलिकति नै भन्नुभएको थियो संवैधानिक आयोग हो होइन।
2: यो सुन्नु, यो नेपाल राज्यकै एउटा यस्तो निकाय हो कि संवैधानिक निकाय हो जसले राज्यको विरूद्धमा पनि बोल्न सक्छ कि उसले मानवाधिकारको सम्बन्धमा राज्यले पनि हनन गर्न सक्छ नि त, त्यो विषयमा पनि बोल्न सक्छ, स्वतन्त्र हुन्छ यो मानवाधिकारको सन्दर्भमा। त्यस कारणले गर्दा यसले चाहिँ राज्यले गरेका कुराहरू पनि आफ्नो प्रतिवेदनमा लेख्न सक्यो, व्यक्तिगत रूपमा अथवा कुनै समूहले गरेका कुरा पनि यसले लेख्न सक्यो, तर यो निकाय कार्यवाही गर्ने निकाय चाहिँ होइन, यसले सिफारिस गर्ने हो, प्रेस विज्ञप्ति मार्फत आफ्नो कुरो पनि राख्ने हो होइन, सिफारिस प्रतिवेदन बनाएर सिफारिस पनि दिने हो। तर मलाई कस्तो लाग्छ भने यो प्रतिवेदनलाई पनि अहिले प्रतिवेदनलाई हेर्दा पनि मानवाधिकार आयोगले आफूले बनाएको प्रतिवेदन आफै हिसाबले गर्यो, किन सरकारसँग एलायन्स गरेन अथवा सरकारले सहयोग गरेन कि, योभन्दा अगाडिको सरकारलाई नै दिएको भए पनि सार्वजनिकरण हुन्थ्यो होला अथवा अहिले किन भएन, यो यावत प्रश्नहरू उठाएको छ नि। प्रधानमन्त्री कार्यालय अन्तर्गत नै एउटा मानवाधिकार समिति हुन्छ, त्यही समितिले यस्तो चिजहरू हेर्ने गर्छ। तर यो मानवाधिकार आयोगलाई तपाईँले कसरी हेर्नु भने राज्यको स्वतन्त्र एउटा निकाय जसले मानवाधिकार हुनुभएको सन्दर्भमा राज्य अथवा व्यक्ति समूह जसलाई पनि कार्यवाहीको दायरामा ल्याउने अनुसन्धान गर्ने अधिकार राख्छ, कानून बनाउने अधिकार राख्दैन, कार्यवाही गर्ने अधिकार राख्दैन,
1: सिफारिस गर्ने अनुसन्धान गर्ने र सिफारिस गर्ने अधिकार उसको हुन्छ
2: हुन्छ। उसको क्यारेक्टर भनौँ न, क्यारेक्टर भनेको कुनै पनि व्यक्ति राज्यको कस्तो क्यारेक्टर रहेछ त भन्ने कुरा त देखाउँछ नि त अन्तर्राष्ट्रिय स्तरमा पनि। त्यस कारणले गर्दा हामीले मानवाधिकारको रूपमा हनन भएका विषयवस्तुहरू मानवाधिकार आयोगको प्रतिवेदनभित्र पर्यो भने अन्तर्राष्ट्रिय स्तरमा हामीमाथि त प्रश्न उठ्छ
1: एकदम
2: हो। त्यस कारणले गर्दा हामी चाहिँ कस्तो भने त्यस्तो काम गर्नु हुँदैन है, गर्न हुँदैन, कसैले गर्यो भने राज्यले यसलाई चाहिँ कार्यवाही गर्नको लागि सिफारिस गर्न सक्छ।
1: हो एकदम, अब त्यो तपाईँले प्रश्न भन्नुभयो कि राष्ट्रिय मानवाधिकार आयोग एउटा संवैधानिक आयोग हो र उसले मानवाधिकार उल्लङ्घनका घटनाको अनुसन्धान र यदि त्यहाँ कसै कोही दोषी छ भने उसलाई कार्यवाहीको लागि सिफारिस गर्न सक्छ। अब अहिलेसम्म नेपालमा जे जति मानवाधिकार उल्लङ्घनका घटना भए यसमा आयोगको भूमिका, त्यो अनुसन्धान र सिफारिसको लागि आयोगको भूमिका चाहिँ हामीले कसरी समीक्षा गर्न सक्छौँ, मूल्याङ्कन गर्न सक्छौँ?
2: यस्तो, मानवाधिकार आयोगले द्वन्द्वको विषयवस्तुमा विषयको सन्दर्भमा पनि हामीले देख्यौं धेरै मान्छेहरू मानवाधिकारबाट प्रताडित भएका मान्छेहरूलाई उद्धार गरेका कुराहरू छन् न, उद्धार गरेर सरकारलाई बुझाएको कि उसको मानवाधिकार हनन भयो, त्यो व्यक्तिलाई कसरी संरक्षण गर्न सकिन्छ, संरक्षण गरेर राज्यलाई बुझाएका धेरै घटनाहरू हामीसँग छन्, नभएका होइन। तर उसले संरक्षणको आधारमा लिएर उसले आफै राख्न सकेन नि त, राख्न सकेन, तर त्यसलाई चाहिँ राज्यलाई बुझायो, बुझाउनु जुन व्यक्तिले

0: सक्छ होइन, तर उसले थाहा पाएको छ, उसले त्यो मान्छेले यो मान्छेको मानव अधिकार हनन गरेको छ, पीडक हो यो भन्ने जान्दा जान्दै पनि मानव अधिकार आयोगले कारवाही गर्न सक्छ,
1: सिफारिस मात्रै गर्न
0: सक्छ, सिफारिस मात्रै गर्छ।
1: अब यस हजुर
0: त्यो सिफारिस, त्यो सिफारिस कति कार्यान्वयन हुन्छ हुँदैन उसले त राज्यलाई बुझाउँछ नि त, त्यो राज्यको जुरिस्टिक्सन भित्र पर्छ कि, राज्यले गर्यो गरेन उहाँको सरकारको विषय भएन, उहाँले प्रतिवेदनमा उसले गर्नुभयो पठाउनुभयो होइन, मानव अधिकार आयोगले पठायो, तर त्यो पठाएको विषयवस्तुलाई कार्यान्वयन गर्ने पाठ त कसको, राज्यको हो नि, राज्यले गरेन अथवा राज्यले केही पनि गरेन भनेर मानव अधिकार आयोगले फेरि त्यो विषयवस्तु उठाएर त सक्दैन नि त,
1: सक्दैन।
0: तर यति कुरा हो कि मानव अधिकार आयोगले बनाएको प्रतिवेदन हाम्रो लागि अभिलेख हो,
1: एकदम
0: अभिलेख हो, यसलाई चाहिँ इन्टरनेसनल रूपमा पनि हेर, मानव अधिकारको दृष्टिकोणले पनि हेरिन्छ, त्यति चाहिँ हो
1: एकदम। यसलाई तपाईँले प्रश्न भन्नुभयो, राष्ट्रिय मानव अधिकार आयोगको भूमिका चाहिँ उसले यो मानव अधिकार बाट पीड़ित, मानव अधिकार उल्लंघनका घटनाबाट पीड़ितलाई संरक्षण गर्ने र पीड़कलाई कारवाहीको लागि सिफारिश गर्ने र त्यस्ता घटनाको अनुसन्धान गर्ने उसको भूमिका हो, उसले सिधै कारवाही गर्दैन, कारवाहीको लागि सिफारिश गर्छ। अब यसरी काम गर्दा नि जस्तो अब धेरै संवैधानिक आयोगमा त यो राजनीतिक कोटाबाट गएका पदाधिकारी हुन्छन् भनेर आरोप लागिरहेको हुन्छ र कतिपय आयोगका पदाधिकारीले गर्ने काममा प्रश्न उठिरहेको हुन्छ। अब राष्ट्रिय मानवाधिकार आयोग जस्तो निकायले यो गर्ने अनुसन्धान र कारवाहीको सिफारिस चाहिँ कतिको निष्पक्ष हुने गरेको पाउनु भएको छ?
0: अब अहिले भन्नु 2 वर्ष अगाडि त मानवाधिकार आयोग राज्यसँग मिलेर काम गर्यो भन्ने अन्तर्राष्ट्रिय मानवाधिकार आयोगको एउटा प्रतिवेदनमा पनि आएको छ, नेपालको मानवाधिकार आयोग राज्यसँग मिलेर राज्यपक्षीय कामहरू गर्यो भन्ने पनि आएको छ। हामीसँग कस्तो भने मानवाधिकार आयोगमा जति सदस्यहरू हुनुहुन्छ नि त्यो सदस्यहरू आज के हुनुहुन्थ्यो थाहा छैन, तर भोलि गइसकेपछि उहाँहरू निष्पक्ष हुन जरुरी छ, कुनै पोलिटिकल पार्टीसँग जोडेर अथवा राज्यसँगै मिलेर पनि काम गर्नु हुँदैन, उहाँले उहाँहरू स्वतन्त्र हुनु, त्यो निकाय नै स्वतन्त्र हो, त्यस कारणले गर्दा यसमा निष्पक्षताको प्रश्न जहिले पनि उठिरहन्छ कि, स्वतन्त्रताको प्रश्न उठिरहन्छ। यदि यो निष्पक्ष र स्वतन्त्र नहुने भने राज्यले किन यसलाई छुट्टै निकायको रूपमा बनाउनु पर्यो, जरुरी छैन नि त, राज्य आफै छ। अब कति गैर सरकारी संस्थाहरू मानव अधिकारका दृष्टिकोण हेर्ने संस्थाहरू पनि छन्, तर पनि राज्यले यस्तो संस्था बनाए कि त्यो संस्था निष्पक्ष होस्, मैले गरेको कामको विषयमा पनि बोलोस् भनेर बनायो, तर हामी कहाँ कहिले कहिले त्यस्तो हुँदैन रहेछ, त्यो कुरो चाहिँ हामीले 2 वर्ष अगाडि एउटा उबाट थाहा पायौँ होइन। अब हुँदैन त्यो पायौं, तर पाइरहँदा पनि हामीले के विचार गर्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ, स्वतन्त्र छ, यसले राज्यले पनि मानव अधिकार हनन गर्यो भने यसले बोल्छ भन्ने कुरा चाहिँ
1: एकदम हामीले, त्यो चाहिँ अहिलेको प्रतिवेदन कार्यान्वयन प्रतिवेदन जुन बनायो र सार्वजनिक गर्यो यसमा पनि उसले निष्पक्ष रूपमा भूमिका निर्वाह गरेका छ भनेर हामीले
0: विश्वास गर्नुपर्छ, विश्वास गर्नुपर्छ। तर अहिलेको मानव अधिकार आयोगले निष्पक्ष रूपमा छानबिन गर्यो, अनुसन्धान गर्यो, प्रतिवेदन पनि बनायो, प्रतिवेदन बनाउँदा कहीँ कहीँ आफ्नो क्षेत्राधिकार चाहिँ बिर्स्या छ, आफ्नो त्यो क्षेत्राधिकार बिर्सनाले उसको भूमिकामाथि प्रश्न चाहिँ उठाएको छ
1: एकदम। त्यो पनि प्रश्न पार्नुभयो अन्जिता खनालजी, तपाईँ फौजदारी कानूनका जानकार अधिवक्ता हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्छ। अब हामी अलिकति चाहिँ तपाईँले भन्नुभयो कहिलेकाहीँ उसको भूमिकामा प्रश्न चिन्ह उठे पनि राष्ट्रिय मानवाधिकार आयोगले निष्पक्ष रूपमा मानवाधिकार उल्लंघनका घटनाको छानबिन गर्छ, अनुसन्धान गर्छ, पीड़ितलाई समर्षण गर्छ र पीड़कलाई कारवाहीको लागि सरकारलाई सिफारिश गर्छ जुन उसले काम गर्दै आएको छ। तर उसले सिफारिश गर्ने होइन प्रतिवेदनहरू जुन सार्वजनिक गर्छ त्यो चाहिँ कार्यान्वयनमा कमजोर देखिन्छ, यो चाहिँ किन होला?
0: अब यसको कमजोरी चाहिँ किन होला भन्दा पनि हाम्रो राज्य त्यसमा विश्वस्त हुन नसक्या हो कि, राज्यले मानवाधिकार आएको प्रतिवेदनलाई महत्व नदिएको हो कि होइन, नभए एउटा प्रतिवेदन दिएको एउटा मानवाधिकार संगठन आयोग जुन आयोग निष्पक्षताको प्रश्न कहीँ पनि उठ्दैन, स्वतन्त्र छ भन्ने कुरा उठ्छ होइन, त्यस्तोले आयोग दिएको हरेक प्रतिवेदनहरू धेरै कार्यान्वयनमै आउँदैन, त्यो कार्यान्वयन नआउनु चाहिँ हामी राज्यपट्टि नै औला उठाउनु पर्ने होला। राज्यले ठिक छ प्रतिवेदनका हुबहु सबै कार्यान्वयन नभए पनि अत्यन्त रूपमा चाहिँ मानव अधिकार हनन भएका विषयवस्तु त कारवाहीको दायरामा ल्याउनु पर्यो नि त, नभए

0: प्रतिवेदनको के अर्थ रहेर होइन, त्यो प्रतिवेदनको के अर्थ रहेर, त्यति मात्रै होइन, प्रतिवेदन त हामीले सार्वजनिक गरिसकेपछि त्यो त अन्तर्राष्ट्रियकरण पनि हुन्छ नि। यदि त्यस्तो विषयवस्तु मानव अधिकार हननभएकै विषयवस्तुमा कारवाही अगाडि बढाइएन भने त हामी पनि मानव अधिकार हननको राज्यभित्र पर्यौं नि त। त्यस कारणले गर्दा प्रतिवेदन एकदम निष्पक्ष आउनु पर्यो, प्रतिवेदन उठाएका विषयवस्तु निष्पक्ष हुनु पर्यो। यदि निष्पक्ष छ भने त्यसलाई कार्यान्वयन गर्ने काम चाहिँ राज्यले गर्नुपर्छ भन्ने हो मेरो।
1: अब आयोगका सिफारिस चाहिँ यो बाध्यकारी नहुनु मुख्य समस्या हो कि राजनीतिक इच्छा शक्ति कमी हो त्यो कार्यान्वयन नहुनुमा?
0: अब राजनीतिक इच्छा शक्तिको कमी भनेर त कसरी भनौँ र, राज्यले त्यसलाई धेरै महत्व नदिएको भन्नु पर्ला जस्तो लाग्छ मलाई।
1: भनेको त्यति गम्भीर रूपमा
0: राज्यले लिएन। अहिले पनि भनौँ न, जस्तो जेएनजी आन्दोलनपछि कार्की प्रतिवेदन आयो, त्यो प्रतिवेदन पनि यस्तो तरिकाले सार्वजनिकरण गरियो, लास्ट लास्टमा गरियो होइन। अनि मानवाधिकार आयोग त त्योभन्दा त ठुलो हो नि, हो कि भन्नु त, एउटा संवैधानिक अङ्ग हो नि यो त। त्यस्तो अङ्गले फटाफट बनाएर प्रतिवेदन बनाएर राज्यलाई पेश गर्नुपर्ने थियो। अहिले सार्वजनिक गर्ने बेलामा पनि कति विवादित भएर सार्वजनिकरण भएको छ। त्यही भित्रको एउटा अधिक के अरे मानवाधिकार आयोगको सदस्यले मिडियामा बोल्दै हिँड्नु भएको छ, प्रतिवेदन सार्वजनिकरण भएको छैन होइन, भनेपछि यहाँ पनि समथिङ इज रङ भने जस्तो के छ यहाँभित्र, किन हो यस्तो भएको? हामी त मानवाधिकार आयोगलाई त हेर्दा त स्वतन्त्र निष्पक्ष रूपमा हेरिरहेछौ नि, हेर्दा हेर्दै पनि के भयो यो भन्ने कुराले चाहिँ अर्थ राखिरहेछ। त्यस कारणले गर्दा हामीले के बुझ्नु पर्यो भने, मानवाधिकार आयोग निष्पक्ष छ, त्यसले दिएको प्रतिवेदनहरू एकदम स्वतन्त्र तरिकाले दिएछ, एकदमै निष्पक्ष तरिकाले दिएछ। त्यो कार्यान्वयन गर्नलाई राज्य बाध्यकारी हुनु जरुरी छ। लास्टमा त्यति गर्दैन भने हाम्रो मानवाधिकारको प्रतिवेदन त्यो इतिहासको पानामा मात्रै रहने भयो कि, त्यसको अर्थ पनि रहेन। मानवाधिकार हनन गर्ने गरिरहने, पीड़ित उनले पीड़ित भइरहने, त्यसको अर्थ के त? तर अहिले हामीले हिजोको विषयवस्तुको विगतमा पनि कस्तो आएको छ भने, जसले मानवाधिकार हनन गराएछ राज्यले कारवाही गरेन, तर अन्तर्राष्ट्रिय मानवाधिकार आयोगले त हेर्ने दृष्टिकोण त अर्कै रहेछ। त्यो कुराले गर्दा हामी व्यक्तिगत रूपमा कसैले मानवाधिकारको हनन गराएछ भने सशंकित हुनुपर्ने बेला चाहिँ आयो।
1: एकदम यसलाई प्रश्न पार्नुभयो अञ्जिता खनालज्यू। यो द्वन्द्वकालीन घटना सम्बन्धी अब अलिकति पहिलाको कुरा गरौं, अब अहिले कुरामा फेरि एकछिन अलिकति यो कार्यक्रमबाट विदा हुने बेला छोटो जोडौंला। यो द्वन्द्वकालीन घटना सम्बन्धी सिफारिश पनि यो चुनौतीपूर्ण देख्थ्यो आयोगले गरेको सिफारिश, यसमा चाहिँ किन यस्तो भयो होला
0: यो अहिलेको
1: यो द्वन्द्वकालका घटनाहरू?
0: द्वन्द्वकालका घटनाहरू
1: योभन्दा अगाडि दस वर्ष
0: द्वन्द्वकालका घटनालाई सिफारिस गरेपछि केही केही कार्यान्वयन गर्ने, मानवाधिकारको संरक्षण गर्ने मानवाधिकार आयोगले गरेकै हो, राज्यले पनि कारवाहीका दायरामा ल्याएकै हो, सबै नल्याए पनि केही न केही हदमा काम गरेको थियो। तर हामीले शान्ति सम्झौतामा आइसकेपछि त्यसलाई त सम्बोधन केले गर्छ? टीआरसीले गर्छ, टीआरसीले गर्छ भनेर संविधानमै व्यवस्था गरियो। तर टीआरसी त भन्दै भन्दैन, अहिले पनि समस्या छ। अब किन समस्या छ भन्ने कुरो चाहिँ मलाई के लाग्छ भने, धेरै लामो समय भयो हामीले जब नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि संविधान सभाबाट संविधान आयो, संविधान आएपछि सरकार बन्यो, सरकार आउन सक्छ पहिले सरकारको अवस्थामा टीआरसीलाई फाइनल गर्नु पर्थ्यो। तर हामी टीआरसीलाई फाइनल नगर्दा अहिले त कति समय भयो, त्यो भित्र भिक्टिम भएका विषयवस्तुहरू मान्छेहरू अथवा पीड़ित र पीड़ितको अवस्था त अहिले कति मान्छे त छन् कि छैन थाहा नै छैन, हो कि भन्नु न, मान्छेको एजको फ्याक्टरले पनि त फरक पार्छ नि। त्यस कारणले गर्दा टीआरसीलाई द्वन्द्वका विषयवस्तु समाधान गर्ने विषयमा ल्याइयो, तर टीआरसीको नाममा ती द्वन्द्वका विषयवस्तु त्यत्तिकै छन्, टीआरसी भन्दा पनि भन्दैन, टीआरसीमा कर्मचारी राखेको राखेको छ होइन। हामीले अब के गर्ने हो भन्ने कुरा चाहिँ अन्यल के
1: एकदम। अब अञ्जिता खनालज्यू तपाईँ अधिवक्ता हुनुहुन्छ, अब बहस पैरवी गरिरहनु भएको छ, न्यायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ होइन, हामी कहाँ यो मानवाधिकार उल्लंघनका घटनामा दोषीमाथि कारवाही र पीड़ितलाई न्याय दिलाउने विषय चाहिँ किन बारम्बार यो अल्झिरहन्छ, यो मुख्य कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: अब व्यक्तिगत रूपमा भएका काम कारवाही फौजदारी न्याय प्रणाली अन्तर्गत कारवाहीको दायरामा नल्याएको नै ल्याएको छ।
1: व्यक्तिगत रूपमा
0: राज्यले पनि व्यक्तिगत रूपमा गरेका कामहरू गरेको छ, तर मानव अधिकार आयोगले गरेको सिफारिसको सन्दर्भमा त होलसेलमा छ नि त, त्यो ठूलो संख्यामा छ, ठूलो संख्याकोलाई चाहिँ राज्यले त्यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तुलाई चाहिँ एक्टिभ भएर कारणमा ल्याएको छैन। तर अहिले हिजोका द्वन्द्वका विषयवस्तु पनि कुनै पनि घटनासँग अब जस्तो 62-63 अहिलेको
1: भदौ 23-24
0: घटना चाहिँ अब यसलाई समाधान गर्ने विषयवस्तु चाहिँ सिफारिस गरियो, कार्की प्रतिवेदन पनि आयो, कार्की प्रतिवेदनले पूर्व प्रधानमन्त्री थुनामा पनि जानुभयो, अनुसन्धान पनि भइरहेछ भन्ने आउँछ होइन। अब एउटा प्रतिवेदन चाहिँ कारवाही गर्ने त्यो सरकारले तत्कालीन सरकारले बनाएको प्रतिवेदन चाहिँ कारवाही गर्ने, अब यसलाई किन नगर्ने त भन्ने प्रश्न त उठ्यो नि त। त्यस कारणले गर्दा अब राज्यलाई हेर्नुपर्ने हुन्छ, सिफारिस भएका विषयवस्तु एकदम गम्भीर प्रतिक्रिया मानव अधिकार उल्लंघन भएका विषयवस्तु छन् भने राज्यले कारवाही गर्नुपर्छ।
1: अब कतिपय अवस्थामा चाहिँ यो मानव अधिकार उल्लंघनका घटनामा राजनीतिक संरक्षण चाहिँ मुख्य समस्या हो होइन,
0: अलिअलि त्यस्तो पनि देखिन्छ। अब हामीले त्यही भनेर त्यसलाई हामी सन्तोष हुनुपर्ने अवस्था त छैन, तर त्यस्तो हुनुहुँदैन। राजनीतिक रूपमा संरक्षण गर्ने हो भने मानव अधिकार आएको अर्थ के त, त्यो अर्थ उस त्यो त्यति धेरै ठूलो संख्यामा कर्मचारी राखेर मानव अधिकार आयोग बनाइयो, बनाएको त्यसको काम कारवाहीको विषयमा राज्य जुड्नै सक्दैन भनेर त्यसको के अर्थ हुन्छ र खारेज गरिदिए भइहाल्यो नि। होइन भने मानव अधिकारको सन्दर्भमा भएका घटना प्रकृतिको विषयमा कसैले त्यो घटनासँग जोडेर काम गरिरहेछ, बदमासी गरिरहेछ, मानव अधिकार आयोग त्यसमा सिफारिस गरिरहेछ भने राज्यले किन कारवाही गर्नुपर्छ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ, अब अन्त्यको अलिकति खण्ड चाहिँ तपाईँलाई मैले अघि नै भनिहालेँ, तपाईँ फौजदारी कानूनका जानकार हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पहिलेको महासचिव हुनुहुन्छ, तपाईँ एउटा यो न्याय दिलाउने क्षेत्रमा सक्रिय रूपमा काम गरिरहनु भएको र त्यसको एउटा नेतृत्व संगठनको नेतृत्वको हिसाबले पनि काम गरिरहनु भएको अवस्थामा चाहिँ हाम्रो मुख्य कुरा चाहिँ एउटा यो मानवाधिकार उल्लंघनका घटनामा दोषीलाई कारवाही, पीड़ितलाई न्याय कसरी होइन, यो खासको मुख्य समस्या अहिलेको हाम्रो चासो भनेकै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन होस् वा त्योभन्दा अगाडिको गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदन होस्, त्यहाँ चाहिँ यदि निष्पक्ष रूपमा छानबिन हुने, दोषीलाई कारवाही गर्ने र पीड़ितलाई न्याय दिने कुरा नै सबैको चासोको कुरा हो। अब हामीले अहिले मानव अधिकार आयोगकै प्रतिवेदनको कुरालाई हेर्ने हो भने मानव अधिकार आयोगले अब एक खालको प्रतिवेदन सार्वजनिक गरिसक्यो, उसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भएको छैन। तपाईँको सुझाव चाहिँ मानव अधिकार आयोगले अझै के गर्यो भने पीड़ितले न्याय, दोषीले सजाय पाउँछन् र वास्तविक त्यो अनुसन्धान पक्ष निष्पक्ष रूपमा चाहिँ त्यो अनुसन्धान हुन्छ कि के गर्नु।
0: मलाई चाहिँ कस्तो लाग्छ भने मानव अधिकार आयोगले प्रतिवेदन बनाउँदा घटनासँग जोडेका विषयवस्तुलाई अध्ययन गर्ने र अध्ययन गरिसकेपछि त्यसको मानव अधिकार हनन भएका विषयवस्तुसँग संलग्न व्यक्तिहरू कसरी कहाँ के अवस्थामा भयो भन्ने कुरालाई स्पष्ट बनाएर सरकारलाई सिफारिस गर्ने हो। अब
1: एउटा
0: सिफारिस आइसकेको छ, अब त मानव अधिकार आयोगले के गर्न सक्छ र
1: पूर्ण प्रतिवेदन आइसकेको छैन भनेको छ,
0: पूर्ण प्रतिवेदन उहाँले लेखिसक्नु भएको छ, नआएको मात्रै हो, सार्वजनिकरण नभएको हो, अध्ययन अनुसन्धान भइसकेको छ होइन। अब मानव अधिकार आयोगले चाहिँ कस्तो भने घटनाका विवरणहरू, मानव अधिकार उल्लङ्घनका विषयवस्तुहरू स्पष्ट गरेर राज्यलाई सिफारिस गर्ने कुरा एक ठाउँमा छ, त्यो उहाँको मानव अधिकार आयोगको दायित्व कर्तव्यभित्र पर्छ। तर मानव अधिकार आयोगले यो छरपष्ट तरिकाले पाछादर्शी असर पर्ने कानून बनाएर कारवाही गर, यो गर, ऊ गर भनेर भन्न चाहिँ सक्दैन, भन्न पनि हुँदैन मानव अधिकार आयोग, त्यो उसको जुरिस्डिक्सन होइन, भन्नै मिल्दैन।
1: भनेपछि जस आयोगले भनिसक्यो यसमा कुनै निकायले सच्याउने, जस्तो अदालतले सच्याउने कुरा अथवा अदालतमा गएर चाहिँ साँच्चै पीड़ितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने हो भने त्यो प्रतिवेदनका कुरालाई पनि यसरी लानुपर्छ भनेर भन्न सक्ने अवस्था हुँदै हुँदैन
0: हुन्छ। जसरी कार्की प्रतिवेदनलाई चाहिँ संवैधानिक छैन भन्ने कुरा सम्मानित अदालतले उठाएछ, अब यो मानव अधिकार आयोगको त आफ्नै काम कर्तव्य र अधिकार छ नि त, संविधानमै व्यवस्था छ, त्यो व्यवस्थाभन्दा बाहिर गएर उसले प्रतिवेदन बनायो भने त त्यो प्रतिवेदनमा उसले गरेको विषयवस्तु के अर्थ राख्छ, त्यसले संवैधानिक ऊ त प्राप्त गर्न सक्दैन, उसको जुरिस्डिक्सन नै छैन, त्यस कारणले गर्दा यो भोलि विवादमा आउनुपर्ने आउन सक्ने अवस्था चाहिँ छ।
1: भनेपछि अदालतले सच्याउन सक्ने सम्भावना,
0: अदालतले सच्याउने भन्दा पनि सिफारिस गरेरको विषय वस्तुको सन्दर्भमा जुरिस्डिक्सनको प्रश्न उठ्यो भने त्यसलाई चाहिँ मानवाधिकार आयोगले दिएको प्रतिवेदनमा चाहिँ जुरिस्डिक्सन भन्दा बाहिर गयो भन्न सक्ने अवस्था चाहिँ छ।
1: अब त्यसो भने नि अन्जिता खनालज्यू, हामीले अघि जुन पीड़ितले न्यायको कुरा गरिरहेका छौ नि, अझ गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमै प्रश्न उठेको, फेरि राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा अर्को प्रश्न उठिसकेपछि अब फेरि के पूरा कुनै अर्को निकायले चाहिँ त्यो अनुसन्धान गर्नुपर्ने, कार्यवाहीको सिफारिस गर्नुपर्ने, पीड़ितलाई न्याय दिलाउनुलाई पहल गर्नुपर्ने अवस्था हो?
0: मलाई लाग्दैन मानवाधिकार आयोगले दिएको प्रतिवेदन अथवा कार्की आयोगकै प्रतिवेदनलाई हामीले हेर्नुपर्ने हुन्थ्यो। त्यो कार्की आयोग राज्य पक्षको प्रतिवेदन भयो, मानवाधिकार आयोगको प्रतिवेदन पनि अब दुईटै स्वतन्त्र छ वा निष्पक्ष छ भन्ने कुरा हामीले जान्नुपर्छ। हामीले अब दुवैलाई केलाएर हेर्नु पर्यो। केलाएर हेर्नुपर्दा कार्यान्वयनको पक्षमा मानवाधिकार आयोगले गरेका सिफारिसहरू यदि राज्यलाई त्यो साँच्चै लाग्यो भने कार्यान्वयन गर्नु पर्यो।
1: तर अब तपाईँले भन्नुभयो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन, त यो राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन आइसकेपछि उहाँ आफैलाई नै त्यो छानबिनको अनुसन्धानको चाहिँ घेरामा राखिसकेपछि त्यो कसरी निष्पक्ष भयो भन्ने प्रश्न उठ्यो,
0: प्रश्न उठाएछ। त्यही भएर यो चाहिँ कस्तो भने सत्ता पक्षको प्रतिवेदन र मानवाधिकार आयोग विपक्षीको प्रतिवेदन जस्तो भन्न मिल्दैन, तर त्यस्तो देखियो कि हामी चाहिँ पूर्वाग्रही भएर प्रतिवेदन बनाउँदैछौ। हरेक प्रतिवेदनहरू पूर्वाग्रही बनाउँदा हामी कार्यान्वयनको पाटोमा चुकिरहेछौ कि, त्यस कारणले गर्दा मानवाधिकारको प्रतिवेदन पनि एकदम स्मार्ट एकदम बनाउनै पर्ने प्रतिवेदन थियो भनेर हामीले हेर्न लायक प्रतिवेदन बनेन। अब गौरीबहादुर कार्कीको प्रतिवेदन पनि त्यो निष्पक्ष छैन भन्ने कुरो लागिरहेछ मान्छेलाई, अब जनअदालतले बोलिरहेछ। त्यस कारणले गर्दा प्रतिवेदन बनाउने क्रममा चाहिँ हामीले बुझ्नुपर्ने कुरा, यस्ता प्रतिवेदन बनाउँदा चाहिँ हामीले ध्यान दिएन भने मानवाधिकार उल्लङ्घन गर्ने व्यक्ति त उम्कियो नि
1: त, ऊ
0: त संरक्षण पाए नि त। त्यस कारणले गर्दा हाम्रो धेरै समयमा यस्ता घटनाहरू घटिरहेछ।
1: आगामी दिनमा चाहिँ त्यो
0: नघटोस्
1: गर्नुपर्ने काम, जसले गर्नुपर्ने काम हो त्यसले चाहिँ यो कुरामा ध्यान दिनु पर्ला। अब हामी अन्त्यमा नि, जस्तो अब अहिलेको यो गएको भदौको 23-24 घटना होस् अथवा योभन्दा पहिलाका द्वन्द्वका घटनाका पीड़ितहरूले नि, अब यो पीड़ितको तर्फबाट न्याय पाउने, अब यो प्रतिवेदनका कुरालाई कार्यान्वयन होस् वा नहोस्, तर पीड़ित आफैले न्यायको लागि गर्नुपर्ने पहल चाहिँ के हुनसक्छ?
0: खै मलाई मेरो व्यक्तिगत है यो चाहिँ मलाई व्यक्तिगत रूपमा कस्तो लाग्छ भने, जस्तो जेएनजी आन्दोलन पश्चातको सरकार बन्यो, त्यो सरकारले जनताको नाममा सम्बोधन पनि गर्यो, त्यसपछि चुनाव भयो, चुनाव पनि ठिक समयमा भयो, शान्तिपूर्ण चुनाव भयो होइन, चुनाव भइसकेपछि नयाँ बहु दुई तिहाई करिब करिब दुई तिहाईको सरकार छ नि, त्यो सरकारको प्रधानमन्त्री किन जनतालाई सम्बोधन गर्दैन? त्यो कुरो त प्रश्न उठाएको छ नि त। त्यत्रो 74 मरेर यो इलेक्सन गर्नुपर्ने बाध्यता आयो, बाध्यता आएर चुनाव पनि भयो, चुनाव भइसकेपछि जनताको नाममा किन प्रधानमन्त्री सम्बोधन गर्नुहुन्न, के छ त? त्यो आन्दोलनले उब्जाएको प्रधानमन्त्री नै होइन कि? त्यो आन्दोलनले उब्जाएको त सुशीला कार्की हो। त्यही आन्दोलनसँगको सपोर्टमा चुनाव भयो, चुनाव भएपछि यो प्रधानमन्त्री आउनुभयो, करिब करिब दुई तिहाईकै प्रधानमन्त्री छ, तैपनि यो प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्नुहुन्न। अब उहाँलाई कार्यवाहीको दायरामा ल्याएको छैन त्यहाँ, तर उठेका प्रश्न अलिअलि जोडिएका छन्, जोडिरहँदा पनि अब कसले गर्ने कार्यवाही के?
1: एकदम भने सबैलाई अन्त्यमा हाम्रो निष्कर्ष चाहिँ यो उठेका प्रश्नको चित्तबुद्ध जवाफ सम्बोधन गर्ने काम पनि अहिलेको सरकारको नेतृत्वको हो, र पीड़ितलाई न्याय दिने काम र वास्तविक दोषीलाई कार्यवाही गर्ने काम पनि सरकारको अग्रसरतामा हुनुपर्छ।
0: तर अन्तिममा मलाई अझै के लाग्छ भने मानवाधिकार आयोगले जुरिस्डिक्सन चाहिँ बुझिनु हुँदैन, आफ्नो जुरिस्डिक्सनभित्र रहेर काम गर्नुपर्छ, किनभने उहाँ त संविधान निकाय हो नि, त्यो निकाय नै आफ्नो अधिकार क्षेत्र बिर्सियो भने कसले चाहिँ थाहा पाउँछ त?
1: धेरै धेरै धन्यवाद अन्जिता खनालज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि।
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो फौजदारी कानूनका जानकार अधिवक्ता अन्जिता खनाल। आज हामीले भदौ 23 र 24 आन्दोलन बारे, राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको।
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू शुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
4: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
6: राजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार। मोबाइल 9846060829। दमौली शाखाको लागि सम्पर्क 9807634625।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178। 9856060078।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै नेपाल खबरमा अब पूरा खबर। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभए विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाई छ। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण बदली वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन आग्रह गरेको छ। गएको बिहिबारदेखि देशका धेरै जसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि कही कम हुने तर थोरै ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको अनुमान छ। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1.3 करोड़ मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थको कारण हरेक वर्ष 80 लाख भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीखमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेपमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई संचालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। नागडुंगा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग संचालनको लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि संचालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेस दूरत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। सरकारले टोखा सहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन सकिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अगाडि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। अब विदेशको खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात अनक्रूड अण्डरसी भेहिकल प्रविधि यूयूभी तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इण्डो प्यासिफिकमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावका बीच प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ। संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसार पसार गर्न सक्ने यूयूभीहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ। अब खेल खबर। एसियाली खेलकुद पुरूष टी20 छनौटमा अहिले नेपाल र चीनले खेलिरहेका छन्। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो र नेपालले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालले चीनलाई जितका लागि 314 रनको लक्ष्य दिएको छ। नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले 69 रन जोडेका छन्। चीनले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपाली महिला क्रिकेट टोली र चीनबीच भइरहेको खेल भने वर्षाका कारण रोकिएको छ। मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपालले 2 ओभर 2 बलमा 7 रन जोड्दा 3 विकेट गुमाइसकेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिसकेको छ। तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष तीन टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका सवा 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 वटा टोली सहभागी थिए। चार भन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै।
6: नेपाल बैंक
1: शुक्ला गण्डकी एफएम 97.6।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी? पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
10: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
12: सम्पर्क 0654142121, मोबाइल 98565391।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
13: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट चरेस स्टील आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9850623128 र 9462614726।
19: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
20: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
22: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
23: रिमाल हार्डवेयर सम्पर्क 0654142545 0654143545।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
25: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
28: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
29: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 9850602630।
26: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
30: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
31: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
30: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरू भन न किचनको सामान किन्न कहाँ जाने।
31: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
32: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
30: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
33: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
34: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
35: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
36: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
35: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9847692046, 9800528000।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
6: लिम्बू सम्पनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
5: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गुण्डक एफएम 97.6 मेगाहर्जमा कार्यक्रम ग्रामवासीको भाका लिएर उपस्थित भइसकेको छु। मईमा हाम्रो यस कार्यक्रम आउने गर्दछ। सत्ताको साथै आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेका नेपाल खबर पछि लगभग 10 बजेसम्म नेपालको माझमा रहने गर्दछ। यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेना भूषण सुनका दुर्दुकले गौरवमा रहेको छ। गर्भना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशको बिजनका गर्गनाहरू, राशन सपथ राखेका गर्गनाहरू, कम्पन नापल प्रणालीद्वारा नापिएका थापालाई सुनका गर्गना पनि आवश्यक परेको छ भने तब मेना भूषण सुनका दुर्दुकमा गएर दुःखका साथ गर्गनाहरूको कारोबार गर्न सक्नुहुनेछ। रहेका संस्थाको पहिलो दिन आइतबारको बसाइमा बजारमा निस्केका नयाँ नयाँ सुमधुर दुःखका कार्यक्रममा पाली पाली स्थान दिनेछु र पक्कै पनि सम्बन्धी भएपछि नै साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। र हाम्रो एउटा चाहिँ पानी पनि परेको छैन, घाम पनि लागेको छैन, होइन, मौसम चाहिँ ठिकै नै छ। तपाईँहरूको के कस्तो छ? पक्कै पनि स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा कार्यक्रममा पहिलो लोक सांगीतिक कोशीले शुरू पेसो मधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छन्। त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु भन्दै यसमा आवाज रहेको छ वसन्त थापा र सरिता गुरुङको आवाजमा रहेको छन्। लय शब्द सरिता गुरुङको रहेको छ। हरिमय भन्ने हो यो सुमधुर भाका स्वीकार्नु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु। यो भाका आएको आज चाहिँ एक दिन भएको छ, हिजो आएको, आज 31 भयो, होइन, एक दिन मात्र भएको छ। यति बेलाको म स्वीकार्नुहोस् यो सुमधुर भाका, 16 घण्टा मात्रै भएको छ। यति बेलाको म स्वीकार्नुहोस् यो सुमधुर भाका तपाईँको माझमा।

हजुर, यसमा दुर्भाग्यमा तपाईँको माछा राखिसके रिमर भन्ने भएको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास भएको छ। त्यति बेलाको मर्को सुमा दुलुभाकालाई कार्यक्रममा स्थान दिन्छु। यो भएको आएको आज दुई दिन भएको छ। डोलराज नेपाली रेखा पोखरेलको आवाजमा रहेको छ, त्यस्तै श्यामकला भण्डारीको पनि आवाज रहेको छ, लस्कर डोलराज नेपालीको रहेको छ। त्यो लाग्न स्वीकार्नुहोस् यसमा दुर्भाग्य।

हजुर, यसो भए ढाकामा तपाईँको माझ राखिसके नवलपुरमा भनि रहेको थियो। यति बेला क्रम अर्को सुमधुर रूपाकालाई कार्यक्रममा स्थान दिन्छन्, त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म उपस्थित हुनेछु भन्दै यति बेलाको क्रममा भने तपाईँको माझमा जुन चाहिँ भाकालाई राख्ने होला त है, धेरै भाकाहरू आएका छन्। यो भाका आएको चाहिँ आज तीन दिन भइसकेको छ। कास्कोतिर घर घर छ भनिरहेको छ। यसमा आवाज रहेको छ महेन्द्र भण्डारी र सेमा नेपालीको लय शब्द दुर्गा ढकाल र कमल ढकालको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, सुमधुर भाका भन्ने मन तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको त्यति बेलाको मैले तपाईँहरूको माझमा अर्को सुमधुर लोकभाकालाई स्थान दिन्छ। भाकाको भर्खरै 96 मिनट मात्रै भएको छ होइन, अब 2-3 घण्टा भएको छ भर्खरै यति बेलाको क्रममा पनि 2 घण्टा लगाएको छ। राजन कार्की र जीवन दाहालको र पूजा सिन्जाली महको आवाजमा सुन्न सक्छ राजन कार्की र ईश्वर सिंहको रहेको छ। त्यति बेलाको समय सुमधुर भाका स्वीकार्नुहोस्।

हजुर, यसमा दुर्भाग्य मन्तबरको माझमा राखिसके पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ। आज भने यिनै श्रीमधुर लोकवाकालाई कार्यक्रममा स्थान दिँदै अनि कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। एथेन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको माओ मेना विश्व सुनचार देवदेवलाई पनि मैले लेखि आभार प्रकट गर्दछु। सुदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत अरू होला हाम्रो नेपाली पात्र एप्समा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा यहाँनिर माया भनिरहेको छ। बाटो 14 घण्टा मात्रै भएको छ, यसमा आवाज रहेको छ राम गगन र शान्ति श्रीवरको आवाज भएको सुन्ने सुब राम गगनको रहेको छ। यसमा तपाईँको आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु। तपाईँको बात गर्छु भने सुख दिवस नभए सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज, जय गीत जय सङ्गीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-575-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-570-225, मोबाइल 98-560-33-800 98-4-61-658।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुले गोडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852384993 र 9852383।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806666।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनिकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607544।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस नेपाल सहित विश्वका विभिन्न देशहरूमा जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1,30,000,000,000 मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80,00,000 भन्दा धेरैले मानिसहरूले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीकमा मनाइने दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यवसायको रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHO गरिरहेको प्रयास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा WHO सरकारलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार विश्वभर किशोर उमेर समूहमा विद्युतीय चुरूट, ई सिगरेट र निकोटिन पचाउनको प्रयोग निरन्तर भइरहेको छ। पाउन्सको प्रयोग निरन्तर बढ़िरहेको छ। विशेष गरी स्वादयुक्त ई सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादन मार्फत तीनले किशोर र युवाहरूलाई अमली बनाएका संगठनहरूको भनाइ छ। निकोटिन अत्याधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने WHO जनाएको छ। WHO स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रबन्धन तथा प्रयोजनमा रोक, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूम्रपान तथा भेप मुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य वृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्ताहरूलाई भार पर्ने देखिएको छ। तराईसी पर्यटन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेको बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोलिङ वाग्लीले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अधिकरण 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य वृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुरमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाई छ। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। नागडुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक प्रविधि तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। टोखा छहरी सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाँदरकोटको मूल मासदेखि जुम्लाको टुपल्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुर्कोट चियाबारी थानकोट चितलाङ मझी 4 शक्तिखुर र चिसापानी बैवा सुरुङ मार्ग निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगर्भिक अध्ययनको कार्य अगाडि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकनपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। नेपालमै पहिलो पटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले स्वसेवाका सवारी साधनहरूको भाडा दर निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियमन व्यवस्थापन दोस्रो संशोधन नामावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाडा दर निर्धारण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्री स्तरीय नियम मार्फत भाडा दर तोक्नु भएको हो। अब सेवाग्राहीहरूले राइड सेयरिङ सेवामा चार पाङ्ग्रेस सवारी प्रयोग गर्दा चढ्ने बित्तिकै शुरूआती भाडा 60 रूपियाँ तिर्नुपर्नेछ। जतिसुकै कम दूरी भए पनि शुरूआती भाडा 60 रूपियाँ र 2 किलोमिटरको भाडा 97 रूपियाँ गरी न्यूनतम 157 रूपियाँ तिर्नुपर्ने 97 रूपियाँ र न्यूनतम 157 रूपियाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि किलोमिटर प्रति किलोमिटर 48 रूपियाँ 50 पैसा भाडा तोकिएको छ। तोकिएको भाडा दरमा पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनका लागि 10% र विद्युत सवारी साधनका लागि 15% छुट दिनुपर्ने व्यवस्था गरिएको छ। आधा भाडा न्यूनतम 2 किलोमिटरको भाडा तथा त्यसपछि प्रति किलोमिटर भाडा एपमै देखिने गरी कम्पनीले व्यवस्था गर्नुपर्ने मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले जानकारी दिनुभयो। सेवा दिने कम्पनीले तोकिएको शुल्क बाहेक अतिरिक्त रकम लिन नपाउने व्यवस्था गरिएको छ। यसै गरी दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरका लागि राइड सेयरिङको शुरूआती भाडा 30 रूपियाँ तोकिएको छ। त्यसपछि प्रति किलोमिटर 16 रूपियाँ 85 पैसा भाडा निर्धारण गरिएको छ। दुई पाङ्ग्रे सेवामा जतिसुकै छोटो दूरी भए पनि न्यूनतम 48 रूपियाँ 85 पैसा भाडा लाग्ने व्यवस्था गरिएको छ। पेट्रोलियम सवारीमा 10% र विद्युतीय सवारीमा 15% छुट दिने प्रावधान पनि राखिएको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐन नआएकाले यो नियम वाली गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था 2076 दफा 13 टेकेर लागू गरिएको हो। गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनीहरूले दर्ता प्रक्रिया पनि शुरू भइसकेको मन्त्रालयले जनाएको छ। पोखरा महानगरपालिकाले फेके खोला तथा अतिक्रमण गरेका संरचना भत्काउने कामलाई निरन्तरता दिइरहेको छ। 2080 असारमा गरिएको फिर्के खोला नापचाज प्रतिवेदन अनुसार खोला घरमा 160 भन्दा धेरै अस्थायी तथा स्थायी संरचना निर्माण भएको पाइएको थियो। ती संरचना हटाउन महानगरपालिका लागि परेको छ। पोखरा महानगरपालिकाका प्रमुख नन्दाचार्यले खोलालाई खोला नै रहन दिइने भएकाले खोला क्षेत्रमा निर्माण गरिएका सबै संरचना भत्काइने बताउनु भएको छ। पोखरा महानगरपालिका नदी र खोलाको नाम नै उल्लेख गरेर मापदण्ड समेत तय गरेको छ। महानगरले आफ्नो क्षेत्रभित्र पर्ने स्थिति नदी फिर्के फुस्रे काली विजयपुर लगायतका विभिन्न नदी तथा खोलाको सुरक्षा र प्राकृतिक सौन्दर्य कायम राख्न निश्चित तुरी तोकेको हो। महानगरपालिकाले यहाँका ताल र सड़कको मापदण्ड पनि तय गरेको छ। फेवातालमा 65 मिटर मापदण्ड छ भने बेगनास रूपा तालमा 100 मिटर तथा अन्य तालको 50 मिटर मापदण्ड कायम गरिएको छ। बाघी पोखरीमा 6 मिटर मापदण्ड छ। मापदण्ड सार्वजनिक गरेर महानगरपालिकाले मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन सक्ने र त्यसको खर्च सम्बन्धित जग्गा धनीबाट असुल गरिने व्यवस्था उल्लेख गरेको छ। यही मापदण्ड सार्वजनिक भएपछि फिर्केमा 35 दिने सार्वजनिक सूचना निकालिएको हो। पोखराको सबैभन्दा ठूलो र लामो सिटी नदीमा 30 मिटरको मापदण्ड छ। पुरन्चौरदेखि कोत्रेसम्ममा समान मापदण्ड कायम गरिएको हो। त्यस्तै गरी मर्दी खोलाको महानगरपालिका सिमानादेखि सेती नदीसम्म पनि 30 मिटर नै छ। काली खोलाको जोगी मरीदेखि सेती नदीसम्म र फुस्रे खोलाको घट्टे खोलादेखि सेती नदीसम्म विजयपुर खोलाको माछा खेतदेखि सेती नदीसम्म 30 मिटर मापदण्ड छ। पार्दी खोलाको फेबाबाददेखि डिभिज फल्स हुँदै फुस्रे खोलासम्म 12.5 मिटर मापदण्ड तोकिएको छ। पोखरामा रहेका अन्य खोला खोल्सीमा 6 मिटर नै मापदण्ड छ। नापी नक्सामा बाटो वा खोला कायम नभए पनि फिल्डमा खोला वा बाटो भएको खण्डमा सोही अनुसारको मापदण्ड लागू हुने महानगरपालिकाले जनाएको छ। यहाँको बलाम खोला फुस्रे खोला तल्लो खोसेदेखि घट्टे खोलासम्म र सुरौदी खोलाको तनहु सिमानादेखि सेती नदीसम्मको मापदण्ड 10 मिटर कायम गरिएको छ। बागाती खोला बेगनास ताल खोला ताल खोला र तल्लो तटीय तल्लो माथिल्लो फुस्रे खोलाका केही खण्डमा 7 मिटर मापदण्ड तोकिएको छ। त्यस्तै फुस्रे खोलाको फिर्के खोलाको मापदण्ड 6 मिटर छ भने गडुवा खोला खास्टे खोला बोलौदी खोलामा 6 मिटर कायम गरिएको छ। भवन तथा पूर्वाधार निर्माण मापदण्ड 2080 जारी गर्दै नदी तथा खोला किनारमा संरचना निर्माणका लागि मापदण्ड तोकिएको छ। बागलुङको निसीखोलामा अचेत फेला परेका व्यक्तिको मृत्यु भएको छ। बागलुङको निसीखोला गाउँपालिका एक कहरपेमा सड़क छेउमा अचेत अवस्थामा फेला परेका 43 वर्षीय टेक बहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी बागलुङका प्रमुख प्रहरी परीक्षक फरिन्द्र पसाईले जानकारी दिनुभयो। गुरूङलाई शनिबार राति करिब 9:45 बजे स्थानीयले सड़क छेउमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो। सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर उहाँलाई तत्काल उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याएको थियो। अस्पतालका चिकित्सकहरूले गुरूङलाई मृत घोषणा गरेको जीप्रका बागलुङका प्रमुख प्रहरी परीक्षक पसाईले जानकारी दिनुभयो। मृतक गुरूङ निसीखोला गाउँपालिका एक हर्पेकै स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ। नवलपुरको गैंडाकोट नगरपालिका 15 घराइसी विवाद हुँदा बुबाले छोराको हत्या गरेका छन्। गैंडाकोटको चिन्तामणी टोलका 63 वर्षीय डम्मर गिरीले धारिलो हतियार खुर्पा प्रहार गर्दै 36 वर्षीय छोरा शंकर गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब परीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। टाउकोमा खुर्पा प्रहारबाट गम्भीर घाइते भएका शंकर गिरीको उपचारका क्रममा चितवन स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको पण्डितले बताउनुभयो। प्रहरीले डम्मर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। तनहको शुक्ला गण्डकी नगरपालिका 2 रहेको शिव पञ्चायन मन्दिरमा पुरूषोत्तम महात्माए सत्संग ज्ञानी यज्ञ जारी छ। मन्दिर संरक्षण समितिले आयोजना गरेको सत्संग ज्ञानमा यज्ञ 2083 आज आइतबार सकिँदैछ। सत्संग ज्ञान यज्ञमा आचार्य पूज्य श्रीराम पौडेल प्रमुख वाचकको रूपमा रहेका छन्। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्माए श्रवण गरी यथाशक्य दान गरेमा यस लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष केशवराज अधिकारीले बताउनुभयो। उहाँले सत्संगमा सहभागी भए सत्मार्गमा दोहोर्याई जीवन सार्थक तुलाउनु हुन सबैलाई अनुरोध गर्नुभयो। ज्ञान यज्ञमा दैनिक रुद्राभिषेक बेलपत्र अर्पण कथा प्रवचन र साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको छ। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको तनहुँ शाखा अध्यक्षमा सन्तोष घिमिरे चयन भएका छन्। दुलेगढ़मा शनिबार सम्पन्न बेलाले घिमिरेको अध्यक्षमा 15 सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो। केन्द्रको विधानमा 7 खुल्ला र 8 आरक्षण अपाङ्गता सदस्यहरूलाई मनन गर्न सकिने व्यवस्था अनुसार समिति गठन गरिएको निर्वाचन संयोजक हुतमरिया अधिकारीले जानकारी दिनुभयो। उपसभापतिमा बालकृष्ण रिग्मी, सचिव महरी राज अधिकारीको सदस्यमा निरु बस्नेत, उपसचिवमा दामोदर रिग्मी चयन भएका छन्। सदस्यहरूमा भक्तबहादुर श्रेष्ठ, माधव गिरी, मोती सराबिका, सञ्जीव श्रेष्ठ, विष्णुकान्त गौतम, चन्द्रकान्त पौडेल, दीपक भण्डारी लगायत रहेका छन्। शुक्ला गण्डकी नगरपालिकाको नगर प्रमुख कृष्णराज पण्डितको प्रमुख अतिथ्यमा दुलेगौड़ामा कार्यक्रम सम्पन्न भएको हो। नेपाली लेखक संघ स्याङ्जाको प्रकाशन गरेको शिव कुमार अधिकारीको कथाकृति कोपिलाको लोकार्पण गरिएको छ। नेपाली लेखक संघ स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा प्रथम स्याङ्जा परिया हरित काव्य उत्सवको अवसरमा उक्त कृतिको लोकार्पण गरिएको हो। अन्तर्राष्ट्रिय समाचार अमेरिकी बेला एत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेको छ। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा 3 देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्म मानवरहित पाण्डुपी अर्थात अनक्रूड अण्डर सी भेहिकल प्रविधिकै यूयूभी तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। खेल समाचार इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू, आरसीबी र गुजरात टाइटन्स खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी 8:15 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान 1-1 पटक उपाधि जितेका छन्। आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। तपाई सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल newsshukla@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल डुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
5: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
6: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
6: हाम्रा विशेषताहरू:
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
6: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
5: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
6: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
7: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नहुने मरी, म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0565702525, मोबाइल 98560338, 98461356558।
10: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
11: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
10: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
11: विज्ञान सँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
10: सम्पर्क
11: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
10: फोन नम्बर 0161578053 र 525715।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
13: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-4414-111 मोबाइल 98-5-22-938 र 98-028-22-938
15: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
16: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
15: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी छ फोन नम्बर 0965702439 मोबाइल 98-5-60-63-636
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
18: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
17: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
18: अध्यापन हुने विषयहरू
17: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
18: विशेषताहरू
17: विषय विज्ञद्वारा अध्यापन गराइने
18: अत्याधुनिक प्रयोगशाला
17: प्रविधि मैत्री शिक्षा शीतमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
19: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103966 र 9840694530
20: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी सूचना तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा एघारमा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स म्यानेजमेन्ट एजुकेशन कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ थप जानकारीको लागि सम्पर्क 0564141484 9856-62210 र 9856-63345
21: कता हिँडेको आइफोन हातमा लिएर
22: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
21: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
22: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-2311।
0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
21: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
0: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
21: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
0: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
1: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
21: थप जानकारीको लागि 0635-63-130।
1: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
23: Come on everybody. Hello Shukla Gandaki.
2: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
24: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी FM 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस सन्डेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ तपाईँको लागि तपाईँका रोजाइका गीतहरू राख्ने दिन चाहिँ रहेको छ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72 911 त्यसै गरी 98066 3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। आफूलाई कुनै पनि गीत मनपर्छ भने चाहिँ तपाईँ कार्यक्रममा जोडिएर आफ्नो रोजाइको गीत सुनेर भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। अब स्टुडियोको लाइन को बारेमा त जानकारी गराइ नै हाले। विशेष गरेर सन्डेदेखि फ्राइडेको एपिसोड भरिमा फोन गर्नुहुने कलरबाट चाहिँ हामीले एकजनालाई लकी ड्र मार्फत चाहिँ छनौट गर्छौं, जसलाई 100 को रिचार्जको व्यवस्था गरिएको छ र जसको व्यवस्था चाहिँ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गरेको छ। अब मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने तपाईँले त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ नै होइन। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला है। र अब कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। मौसम के कस्तो छ त्यसबारेमा जानकारी बनाउन सक्नुहुन्छ। सँगसँगै अब दिउँसो कामको योजनाहरू चाहिँ के कस्तो बनाउनु भएको छ। अब बिस्तारै असार पनि लाग्दैछ होइन, मानो खाएर मुरी उब्जाउने बेला, अब कामको धप्पडी हुने समय होइन लाग्दैछ। अब त्यो कतिको तयारी हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त्यसबारेमा पनि तपाईँले जानकारी गराउन त सक्नुहुन्छ नै है। अब स्टुडियोको लाइनको बारेमा मैले जानकारी त गराइ नै हाले। कार्यक्रममा जोडिनु होला यति बेला भने प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु म, लजाएर एक्लै कि नबोलको गीत रहेको छ सुजन थापा गाईको आवाजमा रहेको। यति बेला पनि यो गीत स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लजाएर एक्लै किन बोलको यो गीत मैले राखिसके। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो नमस्कार हजुर। हजुर नमस्कार, सञ्चारमा हुनुहुन्छ होला क्यारे है? हजुर ठिक ठाकै छु म पनि। अनि खाना खानु भयो त? हजुर मैले खाएर आइसके। अनि के कस्तो छ हाम्रो मान्द्रेतिरको खबर लसेन आउनुहोस् त। त्यही त नि, गर्मी त अब बढिरहेको छ क्यारे है। ल ठिक छ, अलि स्वास्थ्यको ख्याल पनि राख्नु होला है। ल अनि आज चाहिँ कुन गीत रोज्नुहुन्छ हजुरले? मलाई यो जिन्दगीले कहाँ पुर्यायो है। ल हुन्छ, तपाईँको लागि यो गीत राख्छु। ल साथीहरूलाई सम्झनुहोस् त। हुन्छ हजुर, यति बेला भने फोन गर्नुभएको थियो चन्द्रजी हुनुहुन्थ्यो मान्द्रेबाट चाहिँ फोन गर्नुभएको थियो। अब उहाँले आफूलाई मनपर्ने गीत रोजेर गइ नै सक्नुभयो। पालो त बाहेक रहेको छ, आउन सक्नुहुन्छ। स्टुडियोको लाइन 98422 72911, त्यसै गरी 98066611।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि मलाई यो जिन्दगीले कहाँ पुर्यायो भोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूलाई मनपर्ने कुनै पनि गीत रोज्न चाहनुहुन्छ भने जोडिनु होला है भनेर पनि भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर। हेलो नमस्कार हजुर, सन्चै आरामे छ दिदी, तपाईँको के छ खबर? हजुर हाम्रो वान ट्याङ खोलातिरको खबर सुनाउनुहोस् न त, के छ अरू? हजुर यति बेला भने फोन गर्नु भएको थियो, रोसिका दिदी हुनुहुन्थ्यो तर ठ्याक्कै फोन चाहिँ डिस्कनेक्ट भइदियो है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत नै राख्छु भयो है, अब पर्खाइमा त छु, फोन गर्न सक्नुहुन्छ। यति बेला गीत रहेको छ बहुला बनाएर गई, हाम्रो अमृत दाईको रोजाइमा रहेको गीत स्वीकार्नुहोस् है त।

0: ओके बेहुला बनाउँछु भन्थे बहुला बनाएर गई बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदैन छ है. आज चाहिँ तपाईँको रोजाइको गीतलाई नै कार्यक्रममा राख्छु भनेर त भनि राखेको नै छु. यति बेला कोही साथी हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म. हेलो नमस्कार. हजुर जोडले दाइ सन्च्याएर भन्नुहुन्छ. हजुर अनि खाना खानुभयो कि खानुभयो होइन? हजुर मेरो पनि भइसक्यो है त. हजुर के कस्तो काममा व्यस्त हुनुहुन्छ अहिले? हजुर त्यही काममा व्यस्त हुनुहुन्छ अहिले त्यसो भए है. हुन्छ दाइ के भनिरहेको छ त्यहाँ? आगमन गर्न निषेध गरिएको छ भनेछ कि सम्पर्क हुन सकेन भनौ. ए मैले नि ट्राई चाहिँ गरेको थिएँ कि. हजुर म त मेरै फोनमा रहेछ कि भनिरहेको
1: थिएँ.
0: हजुर ल हुन्छ दाइ म समाधान गर्ने नै छु. ल कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त. ल हुन्छ दाइ साथीहरूलाई सम्झाउनुहोस्. हजुर धन्यवाद. हुन्छ नमस्कार. हजुर यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो. अब दाईले कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने गीत रोजेर गइ नै सक्नुभयो. तपाईँको पालो रहेको छ आउँदै गर्नुहोला है. यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु दाईको रोजाइमा रहेको गीत. अनि यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा. ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा. टाइम चेकपछि आउने नै छु. सुन्दै गर्नुहोला है त.

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856603384 र 9856607988।
8: अरीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
9: एसईई 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू:
9: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
8: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: पर्याप्त खेल मैदानको व्यवस्था,
8: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
9: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
8: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
9: उचित पुस्तकालयको व्यवस्था।
8: थप जानकारीको लागि सम्पर्क
9: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
8: सम्पर्क नम्बर
9: 0655711195, मोबाइल 9560621122 र 9846018171।

0: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउँ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709704, मोबाइल नम्बर 98460261268,
5: 98560261268।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

0: राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकी प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु भनेर त भनिराखेको नै छु है। कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूलाई मनपर्ने कुनै पनि गीत रोज्न चाहनुहुन्छ भने स्टुडियोको लाइन 98 4 22 72 911 त्यस्तै गरी 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र आज चाहिँ विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस पनि रहेको छ र सम्पूर्णमा यो दिनको पनि एकदमै शुभकामना रहेको छ। विशेष गरेर हरेक 8 सेकेन्डमा चाहिँ एकजनाको मृत्यु सुर्ती सेवनको कारणले चाहिँ हुने गर्छ है। हरेक 10 जना मध्ये चाहिँ 1 जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले चाहिँ हुने गर्छ। अब बढी मात्रामा चाहिँ युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदि जस्ता थुप्रै मृत्युका कारणलाई चाहिँ लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थको कारणले हुने मृत्युको संख्या भन्दा धेरै हुन चाहिँ सक्दैन है। र यो स्मरण रहोस् कि संसारभरिका धेरै जसो ठूला ठूला सुर्तीजन्य व्यवसायहरू चाहिँ औलामा गर्न सकिने केही मात्र उद्योगपतिहरूको चाहिँ नियन्त्रणमा रहेको छ र हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका 35 लाख हेक्टर खेतहरू चाहिँ विनाश गरिन्छ र सुर्तीजन्य पदार्थको खेतीका कारणले चाहिँ धेरै वन विनाश भएको र वातावरण बिग्रेको रेकर्ड पनि रहेको छ है। र अनि चुरोट अनि जुन यो अरू पनि सुर्तीजन्य पदार्थ सेवन चाहिँ र आजको लागि चाहिँ एकदमै विश्वको ठूलो चुनौतीको रूपमा चाहिँ देखा परेको छ भनौ होइन। अहिलेको समयमा अब कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट संसारवासीलाई जोगाउन चाहिँ हरेक वर्षमै 31 गतेको दिन चाहिँ संसारले सुर्तीजन्य पदार्थ विरूद्धको दिवस चाहिँ मनाउने गरिन्छ र यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य संगठनले चाहिँ के गरिरहेको छ र विश्वभरिका मानिसहरूले चाहिँ आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार चाहिँ दावी गर्न सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा चाहिँ जनतालाई जानकारी गराउँछ है। अब यसको बारेमा पनि तपाईँको लागि अब जानकारीहरू त म गराउँछु नै, विशेष गरेर अब सुर्तीजन्य पदार्थको सेवन नगरौं भनेर हामीले भनिराखेको भए तापनि अब अझै वृद्ध वृद्धमा चाहिँ के बसेको छ भन्दाखेरि चाहिँ अब कुनै पनि स्वास्थ्यमा समस्या देखा परेको छ भने चाहिँ सुर्तीले गर्दाखेरि चाहिँ अलिक ठिक हुन्छ भन्ने खालको भएर पनि अब कतिपयले खाइरहेको अवस्था छ। अब एकचोटि खाइसकेपछि चाहिँ लत लागिसके पछाडि फेरि एकैचोटि छोड्न गाह्रो पनि हुन्छ होइन। त्यही भएको भएर पनि अब कुरा गरिरहँदाखेरि पनि अब भनौँ न अब हाम्रै परिवारको मध्येबाट एकजनाले चाहिँ लिइरहनु भएको पनि हुन्छ नि त होइन। अब त्यो त भइ नै हाल्यो होइन। अब तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ, अब यसै बारेमा पनि आफ्नो विचार राख्नको लागि पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ है। तपाईँले पनि आफ्नो विचार राख्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ लै लै बोलको प्रसाद मुभीबाट। यति बेला भने स्वीकार।
1: Entertaining the nation.

0: ओके यति बेला भने माया भन्दा ठूलो नै के छ र बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु। हेलो नमस्कार हजुर।
1: हजुर
0: हजुर त्यही त नि अघि ठ्याक्कै फोन काटियो है, सुन्दै थिए। हजुर हजुर ल हुन्छ गीत भन्नुहोस् न त।
1: मलाई यो जिन्दगीले भन्ने गीत गाइदिनु न।
0: मलाई यो जिन्दगीले चोट दियो गनी गनी।
1: हजुर
0: ल हुन्छ, तपाईँको लागि यो गीत राख्छु म। ल साथीहरूलाई सम्झनुहोस् त
1: जसमा हजुरको लागि, सुक्ला गन्दगी हो निमितको लागि, अनि गफरीको लागि, गीता बहिनीको लागि, सुगत राईको लागि, लक्ष्मी लङ्काको लागि, ओमनाथ दाईको लागि, नरेन्द्र माल दाईको लागि, अमृत दाईको लागि, ऋषिराम दाईको लागि, तारा बहादुर दाईको लागि, लेखराजको लागि, सायरा मोहम्मद धर्मजितको लागि, भगिमा दिदीको लागि, जसदिन मलाई रोकेर भनेर सबलाई मिठा माया भन्दै सकिन्छ।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मलाई यो जिन्दगीले चोट दियो गनी गनी बोलको गीत चाहिँ मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीतलाई चाहिँ कार्यक्रममा राख्दैछु। गीत रहेको छ रात किन हुन्छ हजुर दिन किन हुन्छ पर्व, यो गीत मैले राख्दैछु अन्जिला यो नेपाली मुभीबाट चाहिँ रहेको छ गीत। यति बेला भने

0: ओके, यति बेला पनि तपाईँ सम्पूर्णको लागि रात किन हुन्छ हजुर, दिन किन हुन्छ, बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। अब तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर त भनिराखेको नै छु है। र अब कार्यक्रममा जोडिनु होला, यति बेला पनि गीत राख्दैछु म। गीत रहेको छ लैजा खबरे हावा बोलको आबाट आमा मुभीबाट चाहिँ रहेको छ यो गीत, यति बेला भन्ने स्वीकार्नुहोस्। गीत सँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।
1: मेरो छोरालाई मबाट पहिलो चोटि टाढा पठाएकी छु, अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन, मेरो छोराको रक्षा गर्नुहोस् भगवान।

0: 97.6
1: शुक्लागंध KFM 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
5: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
6: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लागण्डकी 5 बेल चौतारा झरौटामा।
7: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्लागण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
5: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
4: धूम्रपान भनेको के हो?
7: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
4: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
4: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
7: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
4: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
4: साथी भाइको लहलहैमा नपरौ,
7: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
4: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
7: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
4: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
0: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9850124474।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
15: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
15: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा
15: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
16: चिकन ससेज, बफ ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
17: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
17: पुराना गरगहनासँग नयाँ साटफेर,
19: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चन्द्रिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे।

0: स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850662676।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 9843823811।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हाल्नु शुक्ला गण्डकीमा. प्रोग्राम हाल्नु शुक्ला गण्डकी दिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि तपाईँका रोजाइका गीतहरू नै कार्यक्रममा राखिराखेको छु. सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ. र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधिभरसम्म सुनेर साथ पनि दिनुहोला. र आफूलाई कुनै पनि गीत रोज्न मन लागिराखेको छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ 9842279111 त्यस्तै गरी 9806636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ. है विशेष त आजको एपिसोड भनेको चाहिँ सन्डेको एपिसोड. तपाईँको लागि तपाईँका रोजाइका गीतहरू नै कार्यक्रममा चाहिँ मैले राखिराखेको छु. र आफूलाई कुनै पनि गीत सुन्न मन लागिराखेको छ भने जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु. यति बेला गीत राख्दैछु तपाईँ सम्पूर्णको लागि. उडी जाउँ भने पनि म कुनै पन्छी होइन बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है.

राइट मेरा भनेर पाएँ सम्पूर्णको लागि परालको आगो मुभीबाट यो गीत मैले राखिसकेँ सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ कार्यक्रममा सहभागिता जनाउनु हुने फोन ट्राई गर्नुहुने अनि तिनजेलसम्म रेडियो सुनेर बस्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई मिस्टर रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा सिरी रिरी बतासै चढ्यो लैलै बन्दकी मुभीबाट यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु तपाईँ भनी सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 साथै इन्टरनेट अनलाइनमा www.shukragandaki.com.np

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दिलगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
7: 9856602068।
9: प्रश्न, होमवर्क देखाउ त।
10: हस टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 धुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560667988।
12: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
19: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
20: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्ने छ, भोलि पोखरा जाउन है।
21: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
20: मोबाइल 9560055577।
22: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबा।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
5: सबैभन्दा पहिले मुख्य खबर। सुनको भाव आज तोलामै 20,500 रूपियाँले बढ़्यो। भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने। विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने। अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित। चीनको सेन्झौ 21 अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता। र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा 6 हुन सकेन। पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़ेको छ। सुनको भाव बढ़ेर आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,300 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज भाव बढ़ेर तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रेजर्स नेपाल भ्रमणमा आउनुभएको छ। रेजर्स 3 भ्रमणको लागि आज काठमाडौँ आइपुग्नु भएको हो। गएको चैत 13 बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रेजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गरिसक्नु भएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा आज महँगो बनाउने उहाँको भनाइ छ। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने भएको छ। विशेष गरी दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढ़ी पहिरोले बगाएका ती पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 साल असोज 10 12 गतेसम्म परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण क्षति पुगेको पक्की पुल सहित क्षतिग्रस्त झोलुङ्गे पुल झण्डै 2 पुननिर्माण हुने क्रममा पुगेका हुन्। बाढ़ीका कारण नमोबुद्ध नगरपालिका रोशी र तिमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको थियो। रोशी गाउँपालिका 3 नमोबुद्ध रोशी पिपलटार सुगुरी डाँडा झोलुङ्गे पुल खाक्सी झोलुङ्गे पुल रोशी गाउँपालिका 11 माम्ती पिप्ले लोङसाङ कालडुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी 9 नार्के झोलुङ्गे पुल र रोशी 7 कोटुञ्जे बेसी 1 यूएस झोलुङ्गे पुल पुनर्निर्माणको लागि 3 करोड़देखि 5 करोड़ 50 लाख रूपियाँसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसैगरी बागमती नदीमा आएको बाढ़ीले क्षति पुर्याएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आउँदो आर्थिक वर्षदेखि पुल निर्माणको काम शुरू गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा टिकटकर तुलसा अधिकारी पक्राउ, थाइल्याण्डबाट काठमाण्डौ ल्याइयो, साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाण्डौको भर्ना सम्बन्धी सूचना।
7: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
6: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौँमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो। अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट गैराती काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनी विरूद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ। अधिकारी विरूद्ध 6,52,29,000 रूपियाँ ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो। तुलसा कलेक्शन प्रालिकी संचालक अधिकारी विरूद्ध ललितपुरका एकजना व्यवसायीले उजुरी दिएका थिए। अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ। अब विदेशको खबर। चीनको सेन्झौ 21 अन्तरिक्ष अभियान सफल भएको छ। अभियानमा सहभागी 3 अन्तरिक्ष यात्री झाङ लू ऊ फेई र झाङ झोझाङ 210 दिनको सफल अन्तरिक्ष बसाई पूरा गरी सकुशल फिर्ता भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ती तीनजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। उहाँहरूलाई केही समय निगरानी तथा क्वारेन्टीनमा राखिनेछ। स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेजिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो अन्तरिक्ष यात्राको अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ। साथै सेन्झो 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि निकायले पुष्टि गरेको छ। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासको दृष्टिकोणले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो सफलताले भविष्यमा थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको खबरमा उल्लेख छ। अब केही खेल खबर। नेपाली महिला क्रिकेट टोली चीनसँग 5 विकेटले पराजित भएसँगै एसियन खेलकुदका लागि छनौट हुन असफल भएको छ। वर्षाले प्रभावित खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। खेल 7 ओभरमा झारिएको थियो। डीएल मेथडका आधारमा नेपालले दिएको 43 रनको लक्ष्य चीनले 7 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 7 ओभरमै 5 विकेट गुमाएर 50 रन बनाएको थियो। चीन तेस्रो हुँदै एसियन खेलकुदमा छनौट भयो। त्यसअघि हिजो भएको सेमी फाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमी फाइनलमा चीनलाई हराएको थाइल्याण्ड एसियन खेलकुदमा छनौट भएका छन्। एसियाली खेलकुदकै अर्को खबरमा पुरूष टी20 छनौटमा नेपालले विजयी शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले आज चीनलाई 221 रनको फराकिलो अन्तरले हरायो। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको पुरूष टोलीले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जितका लागि 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमा अल आउट भयो। आजको खेलमा नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले अभिजित 69 रन जोडे। नेपालले समूह चरणको अर्को खेलमा बिहिबार मलेसियासँग खेल्नेछ। र साफ महिला च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ। खेल भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका पाउने 5 बजे शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। त्यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता, बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित, चीनको सेन्झौ 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता, र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन। पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
2: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
2: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
1: जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
2: पर्याप्त खेल मैदानको व्यवस्था
1: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
2: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
1: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
2: उचित पुस्तकालयको व्यवस्था
1: थप जानकारीको लागि सम्पर्क
2: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु
3: सम्पर्क नम्बर
2: 0655711195 मोबाइल 98506062112 र 98460181871।
4: आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
4: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
6: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
8: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
8: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट चन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बिपी चोक
10: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 98560338 98461568
11: कृषि विकास कार्यालय तनहुको अनुरोध
12: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
11: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
12: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
11: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
13: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं
12: थप जानकारीको लागि 0665 63 130
13: कृषि विकास कार्यालय तनहु दमौली
0: बाल विद्या मन्दिर मावि बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ
3: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
14: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0657-14-285 98-560-35-497 र 98-560-34-85 सम्पर्क गर्नुहोस्।
15: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडा।
16: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
19: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
19: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
19: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
19: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
19: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171-16069, 98-067-25-229,
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141-33-222, 98-087-69-142।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
21: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98-461-94-378, 98-171-96-902।
22: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 16878 98235 52763।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
1: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
1: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथी भाइको लहलहैमा नपरौ,
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।

0: आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850623128 र 9842614726।
2: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827103066 र 9840594530।
4: With mission into the future of learning.
5: Diamond Mavi Talsukku Varna Sambandhi Suchana.
4: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
5: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
4: कम वान्स भिजिट द डिफरेंट
5: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0615631046 9850603151।
6: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 560 28 587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 414 411, मोबाइल 98 560 22 938 र 98 028 22 938।
10: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
11: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म, शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा।
12: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
10: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
13: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0 65 414 221, मोबाइल 98 560 35 921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0 65 414 245, 0 65 414 345।
7: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
19: एसईई 2082 को परीक्षा मा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
7: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
19: हाम्रा विशेषताहरू:
7: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
19: पुस्तकालयको व्यवस्था,
7: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
19: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
7: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
19: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
7: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712982 र 98 5600018।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98166334372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, उनका सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
10: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
10: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
11: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
15: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
15: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739849।
19: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
20: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
19: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
20: सुन्दर शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
19: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
20: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
19: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
20: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
19: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
20: र मोबाइल नम्बर 9856380385।
21: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
22: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
23: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
22: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
23: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
22: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
23: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
22: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
23: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
24: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
23: मोबाइल नम्बर 9825152067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
25: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
23: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्ध केएफएम 97.6।
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
2: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
5: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
4: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
4: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
4: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
6: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0-65-75-676, मोबाइल 98-65-62-676।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, AC रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23811।
11: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था,

0: 98 5 60 22 09 0।
1: शुक्ला गंडकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: हाप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
10: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268099।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
12: चिया त पिएर जाऊ,
11: अहिले हतार छ, पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847261268
14: 9857602068।
15: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
16: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन,
18: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463-23811।
19: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
20: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
19: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 98560-63636।
21: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
22: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
21: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
21: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: परीक्षार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
1: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: पर्याप्त खेल मैदानको व्यवस्था,
1: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
0: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
1: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
0: उचित पुस्तकालयको व्यवस्था।
1: थप जानकारीको लागि सम्पर्क
0: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
2: सम्पर्क नम्बर
0: 0655711195, मोबाइल 98560621122 र 98460181871।
3: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
4: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
7: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित। आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560206।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
14: सम्पर्क 0654142121, मोबाइल 98560935।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
16: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
17: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
18: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
19: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
18: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171196902।
22: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
24: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
23: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0665702039, मोबाइल 9560363636।
25: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
2: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
3: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
4: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
11: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
11: पुराना गरगहना सँग नयाँ साथ फेर,
13: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ,
16: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765579 मोबाइल नम्बर 9847261268
17: 9856602068।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
21: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
22: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
21: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
21: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
24: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको

0: तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0161433385
1: र मोबाइल नम्बर 98560380385।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: Shuklagandha KFM 97.6.
1: With mission into the future of learning.
2: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
1: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
2: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ.
1: कम वान्स भिजिट द डिफरेन्ट
2: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचोक कास्की. फोन 061-563-146 98-560-3152.
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो.
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ. अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि. मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्. किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला.
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ. सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल सुक्लागण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा. प्रोप्राइटर कुलकुमार कुमाल. मोबाइल 9860-26-617 र 9811-38-981.
6: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो. बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय.
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र.
6: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि.
7: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ. आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ. राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ.
6: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि. सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022.
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ. भोलि पोखरा जाउ न है.
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि.
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड. हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ.
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा.
8: मोबाइल 9856-055-77.
10: ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो.
11: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई.
10: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला.
11: हाम्रा विशेषताहरू:
10: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
11: पुस्तकालयको व्यवस्था,
10: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
11: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
10: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
11: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था.
10: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहु. सम्पर्क 0655712198 र 98506001.

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ले इबोला प्रकोपको प्रतिकारीमा बाधा पुर्याइरहेको विशेष स्वास्थ्य संगठनको भनाई र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेख लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाई छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियाले लिपुलेख र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह कार्कीको केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रसर उद्योगको मनपति र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिट्टी बालुवा उत्खनन क्रसर उद्योगको नियन्त्रण नदी नालाको संरक्षण प्रदूषण नियन्त्रण तथा जड़ीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाई छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पोन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। शंखसभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङ्का सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाड़ी प्रभावित बनेका छन्। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर, कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको 2 हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम गेब्रेसियसले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला प्रपकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्दले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुग्यो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 ज्यान जाने गर्दछ। अब खेल खबर, साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 8:15 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19औं संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान 1-1 पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता, नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दबावका लागि आयोजित मिची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै, संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी, द्वन्द्वले इबोला प्रकोपका प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9864739839।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
19: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
18: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
19: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
18: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
19: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9857062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी एफएम 97.6।

0: یہ سب تیری کا الٹا بگاڑنے ہیں.
1: Bye, visitor. Enjoy with us.

0: शुक्लागंडकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825572763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033484 र 9856067988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा

0: अनलकको व्यवस्था
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 98560956996। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु हुँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के, वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्, किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98460-69-246, 98-58-00-08।
15: सबैले दिन आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: होइन हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98470168268
16: 98560268।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0656706676 मोबाइल 9855062676
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
8: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
7: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
8: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
7: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
9: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
10: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
12: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
10: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
11: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
14: शुक्ला गण्डकी एफएम 97.6
15: 97.6

0: होइन ए दाइ, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: Yes.
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: गहना भनेको त यस्तो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
11: ओम एम आभूषण सुनचाँदी दोकान,
9: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769240 98058-0008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी चार दुलेगौडा, NIMB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543 40।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
4: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
20: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
23: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
22: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
23: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडि पट्टि।
20: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
23: होटल टाइटेनिक, गङ्गोबु बस्पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स।

0: छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्याला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563439052 र 98036।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9805-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9805607554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अप्नाउँदै अघि बढ़नुपर्ने बताउनु भएको छ। गणेशमान फाउण्डेशन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा वहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वको कारण विश्वको सामाजिक आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो। विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेको बेला नेपालले सन्तुलित कूटनीति अप्नाउँदै आर्थिक सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। फाउण्डेशनका अध्यक्ष दुर्गा प्रसाद तिमल सिन्हाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गरेको योगदान अतुलनीय भएको बताउनुभयो। व्यक्तिगत स्वार्थको पछि नलागी सिंहले गरेको त्याग र समर्पण भावी पुस्ताको लागि पनि प्रेरक भएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँ कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी छेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरूमा शशी कुमार श्रेष्ठ, उदय राजाचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अर्याल चयन हुनुभएको छ। यस्तै जिल्ला प्रतिनिधिमा रंजित आले, दीपक श्रेष्ठ, जयका अली वाग्ले खनाल, फडेन्द्र घिमिरे चयन हुनु भएको छ। पोखरा महानगरपालिकाले फिर्के खोला तथा अतिक्रमण गरेका संरचना भत्काउने कामलाई निरन्तरता दिइरहेको छ। 2080 असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनका अनुसार खोलाघरमा 160 भन्दा धेरै अस्थायी तथा स्थायी संरचना निर्माण भएको पाइएको थियो। ती संरचना हटाउन महानगरपालिका लागि परेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराजा आचार्यले खोलालाई खोला नै रहन दिइने भएकोले खोला क्षेत्रमा निर्माण गरिएका सबै संरचना भत्काइने बताउनु भएको छ। पोखरा महानगरपालिकाले नदी र खुलाको नाम नै उल्लेख गरेर मापदण्ड समेत तय गरेको छ। महानगरले आफ्नो क्षेत्रभित्र पर्ने सेती नदी, फिर्के, फुस्रे, काली, विजयपुर लगायतका विभिन्न नदी तथा खुलाको सुरक्षा र प्राकृतिक सौन्दर्य कायम राख्न निश्चित दूरी तोकेको हो। महानगरपालिकाले यहाँका ताल र सड़कको मापदण्ड पनि तय गरेको छ। फेवा तालमा 65 मिटर मापदण्ड छ भने बेगरास र रूपा तालमा 100 मिटर तथा अन्य तालको 50 मिटर मापदण्ड कायम गरिएको छ। बाँकी पोखरामा 6 मिटर मापदण्ड भएको छ। नेपालमै पहिलो पटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले सेवाका सवारी साधनको भाड़ा दर निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियमन र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाड़ा दर निर्धारण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्री स्तरीय निर्णय मार्फत भाड़ा दर तोक्नु भएको हो। अब सेवाग्राहीले राइड सेयरिङ सेवामा 4 पाङ्ग्रे सवारी प्रयोग गर्दा चढ़ने बित्तिकै शुरूवाती भाड़ा 60 रूपियाँ तिर्नुपर्नेछ। जतिसुकै कमजोरी भए पनि शुरूवाती भाड़ा 60 रूपियाँ र 2 किलोमिटरको भाड़ा 97 रूपियाँ गरी न्यूनतम 157 रूपियाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि प्रति किलोमिटर 48 रूपियाँ 50 पैसा भाड़ा तोकिएको छ। तोकिएको भाड़ा दरमा पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनका लागि 10% र विद्युतीय सवारीको लागि 15% छूट दिनुपर्ने व्यवस्था गरिएको छ। आधार भाड़ा न्यूनतम 2 किलोमिटरको भाड़ा र त्यसपछि प्रति किलोमिटर भाड़ा एपमै देखिने गरी कम्पनीले व्यवस्था गर्नुपर्ने मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले जानकारी दिनुभयो। सेवा दिने कम्पनीले तोकिएको शुल्क बाहेक अतिरिक्त रकम लिन नपाउने व्यवस्था गरिएको छ। तनहुमा हिजो एकै दिन 3 फरक स्थानमा कार दुर्घटना भएका छन्। मुगलिन पोखरा सड़क खण्ड अन्तर्गतका विभिन्न स्थानमा भएको दुर्घटनाले 4 लेन सड़क विस्तारसँगै सवारी दुर्घटनाको जोखिम बढ़दै गएको संकेत गरेको छ। ब्यास नगरपालिका 4 स्थित बर्लेटार चोकमा एउटा कार दुर्घटनामा परेको छ। त्यस्तै ब्यास नगरपालिका 1 तालघरे क्षेत्रमा अर्को कार सड़कको बीचभागमा राखिएको डिभाइडरमा ठोकिएको छ। त्यसै गरी शुक्ला गण्डकी नगरपालिका 6 खरिनी टारमा एउटा कार सड़कबाट चिप्लिएर नालामा खसेको छ। तीनवटै दुर्घटनामा सवारी साधनमा
क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन। दुर्घटनापछि स्थानीयवासी प्रहरी तथा सम्बन्धित निकायको सहयोगमा सवारी साधन हटाउने तथा यातायात सञ्चालनलाई सहज बनाउने काम गरिएको थियो। मुगलिन पोखरा सड़क खण्ड हाल चार लेनमा विस्तार भएको कारण सड़क फराकिलो बनेको छ। फराकिलो सड़कमा चालकहरूले सवारीको गति अत्याधिक बढ़ाउने, ट्राफिक नियमको पालना नगर्ने तथा असावधानीपूर्वक सवारी चलाउने प्रवृत्ति बढ़दा दुर्घटनाको जोखिम समेत बढ़ेको सरकारवालाहरूको भनाई छ। विशेष गरी नयाँ बनेका सड़क खण्डमा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासनको व्यवस्था गर्ने तथा ओभरटेक गर्ने क्रममा दुर्घटना हुने गरेको उदाहरणहरू बढ़िरहेका छन्। सड़क विस्तारसँगै सुरक्षा व्यवस्थापन, ट्राफिक संकेत, गति नियन्त्रण तथा चालक सचेतनामा पर्याप्त ध्यान नदिए दुर्घटनाको संख्या अझ बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। स्थानीयवासीले सड़कको गुणस्तर सुधारसँगै सवारी चालकको व्यवहारमा पनि सुधार आवश्यक रहेको ताएका छन्। उनीहरूका अनुसार फराकिलो सड़कले यात्रा सहज बनाएको भए पनि अत्याधिक गतिका कारण दुर्घटनाको जोखिम बढ़दै गएको छ। प्रहरीले चालकहरूलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत अनहुको म्याग्दे गाउँपालिका एक गुडादीमा पर्यटक बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। पोखराबाट काठमाडौँ जाँदै गरेको BA1P927 नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा शनिबार ठक्कर दिँदा स्थानीय 78 वर्षीय समर बहादुर राणाभाट घाइते हुनुभएको थियो। घाइते राणाभाटलाई तत्काल उपचारको लागि दमौली स्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको लागि प्रदेश अस्पतालमा राखिएको छ। डेढ़ महिना अघि घरबाटै हराएको म्याग्दीको धौलागिरी गाउँपालिका एक गुर्जाका 76 वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ़ महिनापछि भेटिएको छ। वैशाख 3 गते गुर्जाबाट हराएका छन्त्यालको शव धौलागिरी गाउँपालिका 3 मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शवको कपड़ाको आधारमा घर परिवारका सदस्यहरूले शनाखत गरेपछि उहाँको जिम्मा लगाइएको जानकारी दिनुभयो। धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशमपुन मगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिलसिना र ताकम प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर अनुसन्धान र शव उठाई परिवारको जिम्मा लगाएको छ। नवलपुरको गैडाकोट नगरपालिका 15 घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन्। गैडाकोटको चिन्तामणी टोलका 63 वर्षीय डम्बर गिरीले धारिलो हतियार खुर्पा प्रहार गरी 36 वर्षीय छोरा शंकर गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। टाउकोमा खुर्पा प्रहारबाट गम्भीर घाइते भएका शंकर गिरीको उपचारको क्रममा चितवन स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको पण्डितले बताउनुभयो। प्रहरीले डम्बर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। बागलुङको निसी खोलामा अचेत फेला परेका व्यक्तिको मृत्यु भएको छ। बागलुङको निसी खोला गाउँपालिका एक हर्पेमा सड़क छेउमा अचेत अवस्थामा फेला परेको 43 वर्षीय टेकबहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फरेन्द्र परसाईले जानकारी दिनुभयो। गुरूङलाई शनिबार राति करिब 9:15 बजे स्थानीयले सड़क छेउमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर उहाँलाई तत्काल उपचारको लागि बुर्ती बाङ प्रादेशिक अस्पताल पुर्याएको थियो। अस्पतालका चिकित्सकले गुरूङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक परसाईले जानकारी दिनुभयो। मृत गुरूङ निसीखोला गाउँपालिका एक हर्पेकै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्था कडाईका साथ

0: पालना गर्न आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै सर्वसाधारण र सरकारवाला सम्पूर्ण पक्षलाई सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था पुनः स्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीद्वारा जारी सूचना अनुसार धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि हानिकारक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकोले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ। गोर्खाको बारबाग सुलेकोट गाउँपालिका चारहुँडी फाँटमा नवनिर्मित 1500 को आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ। ग्रामीण क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पताल सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका नागरिकलाई सामान्य उपचारको लागि समेत गोर्खा अस्पताल, चितवन तथा काठमाण्डुका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै जाने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विश्वास व्यक्त गर्नुभयो। वहाँले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखी पूर्वाधार निर्माणसँगै सेवा विस्तारमा जोड़ दिँदै आएको बताउनुभयो। अस्पतालबाट एमडीजीपी, विशेषज्ञ सहित ओपीडी सेवा, सामान्य उपचार, खोप सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, अन्तरंग सेवा, प्रयोगशाला लगायतका सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष आलेमगढले बताउनुभयो। बेमौसमी हावाहुरीले तनहुमा कृषि बालीमा ठूलो क्षति पुगेको छ। हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी, मकै र फलफूल बाली नष्ट गरेपछि किसानहरू मर्कामा परेका छन्। जिल्ला कृषि विकास कार्यालय तनहुका सूचना अधिकारी किरण परियारका अनुसार भीषण हावाहुरीले जिल्लाका 10 पालिकामा कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। एक साथ अघिदेखि पटक पटक आएका हावाहुरीले क्षति पुगेको कार्यालयले जनाएको छ। हावाहुरीले व्यास नगरपालिका 14 निवासी व्यावसायिक किसान प्रतापलाल श्रेष्ठको केरा खेतीमा पनि व्यापक क्षति पुर्याएको छ। श्रेष्ठले आठरोपनी क्षेत्रफलको जग्गामा 3 छोटा छोटै प्लट बनाएर करिब 1000 बोट केरा खेती गर्दै आउनु भएको थियो। उत्पादन दिने बेला भएको करिब 80% केराका बोटहरू हावाहुरीले ढलाएको पीड़ित किसान श्रेष्ठले बताउनुभयो। अवस्था हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर हामी पुनः उपस्थित हुने नै छौं। त्यति बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448800।
5: घ घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
6: मोबाइल 9560055770।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178, 9560007078।
12: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
14: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
15: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईको लागि तपाईका रोजाइका गीतहरू कार्यक्रममा राख्ने दिन है। जोडिन चाहनुहुन्छ भने 9842279111 त्यस्तै गरी 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। हामी चाहिँ आउने गर्छौं हप्ताको पाँच दिन छुट्टै दिन छुट्टै श्रृंखला त छँदै नै छ। अब आइतबारदेखि बिहिबारसम्म चाहिँ तपाईँको माझमा रहने गर्दछौ र आजको श्रृंखलामा अब तपाईँको रोजाइको गीतलाई राख्ने हो भने त भनि नै हाले होइन। अब आज चाहिँ आइतबार, भोलि सोमबार, सोमबारको श्रृंखलामा चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्छु। त्यसै गरी मंगलबारको श्रृंखलामा रहेर तपाईँको लागि मैले पुराना पुराना भाकाहरू चाहिँ राख्छु। त्यस्तै गरी बुधबारको श्रृंखलामा तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू चाहिँ रहनेछन्। अब त्यो भाकाहरू मध्येबाट चाहिँ तपाईँले आफूलाई कुन भाका मनपर्छ त्यो रोज्ने दिन। अनि त्यस्तै गरी बिहिबारको श्रृंखलामा चाहिँ तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरू राख्ने दिन चाहिँ रहेको छ है। र यसै गरी हामी हप्ताको चाहिँ पाँच दिन उपस्थित हुने गर्दछौ र हाम्रो यस कार्यक्रमको बारेमा चाहिँ प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ राम राम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैदेनी टार ओडा कार्यालयको अगाडि। अब तपाईँले त्यहाँ गएर अब आफूलाई मनपर्ने डिजाइनको गरगहनाको खोजीमा हुनुहुन्छ होइन, आफूलाई चाहिँ अब मन परेको राशि अनुसारका अब पत्थरहरू भएको गरगहनाको खोजमा हुनुहुन्छ भने चाहिँ ढुक्क भएर जान सक्नुहुन्छ रामदाम सुनसादी पसलमा है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत सुरु भाका राख्दैछु घुमाउने घर पोखरी रामा बोलको यो भाका चाहिँ यति बेला भने स्वीकार्नुहोस् है त।

0: तपाईँको वर्षमा के गर्छु गर्छु त्यसो नयाँ फोन किन्छु, नयाँ ल्यापटप किन्छु, त्यसपछि नेपालभरि घुम्छु अनि फ्यामिलीसँग यत्रो सब गर्ने अनि सेभिङ्स नि मेरो सेभिङ्स यता सक्नु.
1: Ride for years without worries. No fuel stress, no heavy maintenance costs.

हजुर श्रोता मित्र, यति बेला भने घुमाउने घर पोखरामा बोलको यो गीत मैले राखिसके, यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ भमरा बोलको, गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, हमारा मुलुक भाका राजी प्रदेश को भाका राख्दैछु। युके बस्ने दाई बोलको भाका रहेको छ र यो भाकासँगै जान्छु म। छोटो व्यापारी विश्राम, विश्रामपछि आउने नै छु। सुन्दै गर्नुहोला है त।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9985602699।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856012474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको

0: यो कटेज बाहेक होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छड्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: शासिनेमा शासिने यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेटो भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338, 98461568।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 98460078022।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा बाकाहरू त राखिराखेको नै छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यति बेला भने म फेरि पनि भाकालाई नै राख्छु, दुःख साटमला बोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, दुःख साटमला प्यारा सुख साटमला भोलको यो भाका मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ भन्दै हामीले यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सञ्चारी पसलका प्रोपाइटर भक्त कुमार रामधाम सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि हिमाली फूल टिपेर बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
2: पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसक्ने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वागलेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने, निजी विद्यालयमा शुल्कमा 3% योगदान उचित रहेको दावी।
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, स्वर्तिजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीको ज्यान गुमाउँदै।
0: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ त्यो अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएर र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो।
2: लिपुलेक, लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
0: यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर प्रधानमन्त्री शाहको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराएको बारेमा सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरेको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानव अधिकार आयोगको प्रतिवेदन बारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटना बारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो।
2: देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्, ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ, फेरि त्यो उहाँहरूलाई छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
0: यस्तै बाँदरको समस्याका बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पबारे सोचिएको बताउनुभयो।
2: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ अहिले, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर लगाएर सर्वसाधारणमा समस्या परेको विषयको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सकिने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिट भन्दा माथि 5% मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको बताउनुभयो। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको उहाँको जिक्र छ। यसैबीच आज राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 बजेट सानो आकारको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटलाई कुल ग्राहस उत्पादन जीडीपी अनुपातसँग तुलना गर्दा विगतमा 37% बराबर आएकोमा यो पटक 28.5% मात्र रहेको बताउनुभयो। देशको ऋण जीडीपीको 43% रहेको उल्लेख गर्दै उहाँले 4 खर्ब 10 अर्ब आन्तरिक र 2 खर्ब 47 अर्ब बाह्य ऋणको लक्ष्य लिएको जानकारी दिनुभयो। 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै उहाँले विगतको 8-9% तुलनामा यसपालि 20% वृद्धिको लक्ष्य लिएको बताउनुभयो। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको धारणा यसपालि तोड्ने गरी काम भएको उहाँको दावी छ। यसै गरी निजी विद्यालय शुल्कमा प्रस्तावित 3% योगदानलाई मध्यम वर्गमाथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। उठेको रकम जाजरकोट, दैलेख, मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पोषणमा प्रयोग गरिनेछ। अर्थमन्त्री वाग्लेले झण्डै 70 खर्बको अर्थतन्त्रमा सरकारको ध्यान 21 खर्बको बजेट भन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताउनुभयो। सड़क, विद्युत र न्याय प्रणाली जस्ता पूर्वाधारले निजी लगानी आकर्षित गर्ने अपेक्षा राख्दै उहाँले बलियो नियामक राज्यको अवधारणालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। उहाँले शुक्रबार 21 अर्ब 24 अर्ब रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
0: यसैबीच नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै फिनटेक मार्केट प्लेस संचालनको अवधारणा अघि सारेको बताउनु भएको छ। उहाँका अनुसार यो मार्केट प्लेस राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा संचालन हुनेछ। सार्वभौम सम्पत्ति कोष सम्बन्धमा गवर्नर पौडेलले नेपालको विदेशी मुद्रा संचित अहिले उच्च रहेको तर प्रतिफल 4% भन्दा कम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्यतया 6-7 महिनाको आयात भान्न पुग्ने संचित पर्याप्त मानिए पनि नेपालसँग अहिले 18 महिनाभन्दा बढ़ीको संचित छ। यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न सार्वभौम सम्पत्ति कोषको अवधारणा ल्याइएको हो। एसेट म्यानेजमेन्ट कम्पनी एएमसीको संरचनाबारे अन्तिम निर्णय भइ नसकेको भए पनि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी संचालन गर्ने प्रारम्भिक सोच रहेको उहाँले बताउनुभयो।
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लतमा रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यस्तो पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व स्मृतिजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै वहाँले 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ़ने 3,000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 मुनिका बाल बालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 मुनिकै बाल बालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययनमा सहभागी चुरोट खाने मध्ये 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। यसैगरी कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा सोर्ती जन्य पदार्थका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको ज्यान जाने गरेको जानकारी दिनुभयो। विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झण्डै 80,00,000 मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। मुटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा निर्माण क्षेत्रमा देखिएको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि समाधानको कार्यक्रम ल्याउने, सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी, नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेका अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै वहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कड़ी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको वहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। वहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पनि बताउनु भएको छ। रोजर्स 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो।
0: प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकबाट प्रधान न्यायाधीश परिषदको अध्यक्ष बन्द विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेका न्यायाधीश अध्यक्ष बस्दा मर्यादा क्रममा कानून मन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो। कानूनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेका सर्वोच्चका न्यायाधीश राख्न सर्वोच्च अदालतले सरकार समक्ष प्रस्ताव गरेको छ।
1: चालू आर्थिक वर्ष सकिन अब 1.5 महिना भन्दा कम समय बाँकी छ। अझ चालू वर्षमा सम्पन्न गर्नुपर्ने निर्माण कार्यका योजनाहरूको काम गर्न त 1 महिना जति समय पनि बाँकी छैन। असारको तेस्रो हप्तामा योजनाको फरफारक गर्नुपर्ने भएकाले यस बेला देशभर निर्माण कार्य तीव्र गतिमा हुनुपर्ने हो। अघिल्ला वर्षहरूको यो समयमा देशभर निर्माण कार्य यति तीव्र हुन्थ्यो कि जनशक्तिदेखि प्राधिकरण उपकरण पाउनै मुस्किल हुन्थ्यो। सामग्री जनशक्तिको भुक्तानी लगायतका कारण बजारमा प्रशस्त पैसा जाँदा अरू व्यापार पनि बढ़थ्यो। तर यस वर्ष अहिले त्यस्तो अवस्था छैन। निर्माण व्यवसायहरू यही बेला निर्माण होलिडेको कुरा गरिरहेका छन्। किन यति बेला निर्माण कार्य ठप्प हुने अवस्थामा पुग्यो भनेर साथी विकास चापागाईले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेलाई सोध्नु भएको छ।
10: मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि इन्धन लगायत बिटमिन र निर्माणजन्य सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि भयो। त्यो कारणले गर्दाखेरि व्यवसायीले काम गर्न सकेन। सरकारलाई यसको लागि मूल्य समायोजन गरिदिनु भनेर हामीले पटक पटक फागुनको 15 गतेदेखि यो मूल्य वृद्धि भएको अवस्था रहेको छ भने अहिलेसम्म पनि सरकारले मूल्य समायोजन गरेको छैन। सरकारले 15 दिनभित्र मूल्य समायोजन गरेर व्यवसायीलाई सुविधा दिन्छु र काम अगाडि बढाउनुहोस् भनेर चाहिँ आश्वासन दिएको थियो। खालि आजसम्मको मितिसम्म आश्वासन बाहेक अरू केही मिलेको छैन।
13: किन समाधान हुन सकेको छैन अहिलेसम्म पनि?
10: समाधान सरकारले गर्ने कुरा हो। यो मूल्य समायोजन भन्ने कुरा सरकारले चाह्यो भने, सरकारका कर्मचारीहरू चाह्यो भने 3 घण्टाभित्र सम्पूर्ण भारत लगायत अरू देशहरूमा जसरी मूल्य समायोजन भएको छ त्यो किसिमको समायोजन हाम्रो नेपालमा पनि इन्धनको समायोजन नेपाल आयल निगमले गरेको छ भने यस्तै किसिमको समायोजन गरिदियो भने हामीले निर्माण क्षेत्र चलायमान गर्न सक्छौ। अहिले हेर्दाखेरि सम्पूर्ण नेपालका निर्माण कार्यहरू ठप्प छ। निर्माण कार्यहरू अगाडि बढ्न सकेका छैनन्। निर्माण व्यवसायले काम अगाडि गर्न सकेका छैनन्। मूल्य वृद्धि सँगसँगै अहिले फेरि मूल्य वृद्धि त भयो तर त्यसमा फेरि अहिले निर्माण सामग्रीको अभाव भएको छ। बिटुमिन पाउन सकेको छैन। हामीले बाटोमा युज गर्ने माटो जुन हामीले बुटोल गुरुसिङे खण्डमा पनि हामी गर्न सक्छौ त्यसमा माटो पाउन सक्ने अवस्था भएको छैन भने यस्तो अवस्थामा चाहिँ निर्माण व्यवसायले काम गर्न सक्ने अवस्था छैन र नेपाल राज्यभरिका लगभग 30,000 आयोजनाहरू बन्द छन्।
13: सार्वजनिक खरिद ऐन प्रति पनि तपाईँहरूको अलिकति असन्तुष्टि थियो। यो ऐन कार्यान्वयन भएन भनेर
10: सार्वजनिक खरिद ऐन नेपाल सरकारले 2083 वैशाख 17 गते ऐन संशोधन गरेर दोस्रो संशोधन ल्यायो। यसबाट हामीले भनेको सबैभन्दा ठूलो कुरा लो बिडिङलाई एडजस्ट गर्न सकेको छैन। अहिले 40% 50% घटेर काम गर्दाखेरि कुनै पनि कामहरू क्वालिटी काम हुन सक्दैन, समयमा निर्माण कार्य गर्न सक्दैन र व्यवसायीको पनि बदनाम भएको छ, सरकार पनि बदनाम भएको छ। अत्यधिक घट्ने कारणले गर्दाखेरि त्यसलाई सम्बोधन गर्न सकेन। यसै गरेर हरेक महिना महिनामा भुक्तानी गर्नपर्ने सिस्टमहरू थियो, त्यो सिस्टमलाई पनि सुधार गर्न पनि अत्यावश्यक छ। सबैभन्दा जटिल कुराहरू रुग्ण आयोजना, जुन 70-72 सालदेखि नै भूकम्पदेखि नै अहिलेसम्म सरकारले काम गर्न नदिएको, भुक्तानी नदिएका, जग्गा प्राप्ति नभएका, वन आदिका अवस्था, युटिलिटी रुखहरू काट्ने समस्याहरू चाहिँ सरकारले समाधान नगरेको कारणले गर्दाखेरि धेरै लामो समयदेखि रुग्ण आयोजना थियो। त्यो रुग्ण आयोजनालाई एकपटकको लागि सुविस्ताको आधारमा ठेक्कालाई फरफार गरिनुपर्ने ठूलो समस्या छ। यो नेपाल सरकारले जबसम्म रुग्ण आयोजनाहरूलाई व्यवस्थापन गर्दैन तबसम्म यो सरकार पनि बदनाम हुने, व्यवसाय पनि बदनाम हुने हुन्छ। यसलाई पनि यो अहिले खरिद ऐनमा आएन। यसै गरेर खरिद ऐन पूर्वाधार मैत्री ऐन हुनुपर्छ, त्यो पूर्वाधार मैत्री हुन सकेको छैन। पूर्वाधार मैत्री भयो भने बल्ल विदेशीहरू पनि आएर नेपालमा काम गर्न सक्छन्, नेपाली पनि काम गर्न सक्छ। यो देशको कारणले ऐनको कारणले गर्दाखेरि धेरै हामीले धेरै अगाडिदेखि नै संघर्ष गर्दै आएको विषय पनि यो हो। संशोधन गर्दाखेरि नयाँ सरकार आएको छ, अब पक्का पनि संशोधन गर्छ भन्ने हामीले विश्वास गरेका थियौँ, यसले समस्या समाधान गर्न सकेन।
0: उहाँ नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
14: हाम्रा सेवाहरू
15: ओपीडी सेवा,
14: विशेषज्ञ ओपीडी सेवा,
15: निशुल्क औषधि वितरण,
14: सशुल्क फार्मेसी सेवा,
15: फिजियोथेरापी सेवा,
14: अकुपंचर सेवा,
15: योग परामर्श सेवा,
14: क्रियाकल्प सेवा,
15: पूर्वकर्म पञ्चकर्म सेवा,
14: छार सूत्र सेवा,
15: जलौका सेवा,
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
14: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,000
17: 3,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: चुरी तथा वन जंगल संरक्षण अभियान नेपालले चुरी क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानकर्षण पत्र बुझाउने भएको छ। चुरी क्षेत्रमा भइरहेको अवैध उत्खनन, कृषक उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ एकदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा संचालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवको अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम संचालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर संचालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो।
17: संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा माटो तथा घिग्रान खसेपछि यस सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा बोटखोला क्षेत्रका स्थानीयवासी यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक गाड़ी समेत प्रभावित भएका छन्।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा परी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर, स्थानीय 56 तीर्थ बहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जनाथमा पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गर्ने गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरेको डीएसपी सिंहले जानकारी दिनुभयो।
17: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य झण्डै 6% बढ़ाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको आर्थिक सुधार योजना अनुरूप लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः घटाउने उद्देश्यले यो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। राज्य संचालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 410-434 रूपियाँ र डिजेलको मूल्य 392-407 श्रीलंकाली रूपियाँ कायम भएको छ। आईएमएफले श्रीलंकालाई दिएको 2.90 अर्ब अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत 69.50 करोड़ डलरको किस्ता जारी गरेको केही दिनपछि मूल्य वृद्धि गरिएको हो। राष्ट्रपति अनुराग कुमार दिशा नायकेले आईएमएफलाई पठाउनु भएको पत्रमा आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने उल्लेख छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वको तनावले ऊर्जा आपूर्तिमा असर परी आयातमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा थप दबाव परेको छ। सन् 2022 46 अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट भए यता श्रीलंका आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा अहिले नेपाल र श्रीलंका खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा समूह एकको अन्तिम खेल नेपाल र श्रीलंका खेलिरहेका हुन्। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 7:45 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका छन्। यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स छन्। समूहका शीर्ष 2 सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 हुनेछ।
17: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदमा छनौट हुन असफल भएको छ। आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा 5 पराजित भएपछि नेपाल छनौट हुन असफल भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले 7 5 गुमाएर 50 बनाएको थियो। डीएलएस नियममा 7 43 रनको लक्ष्य पाएको चीनले 5 गुमाएर अन्तिम ओभरमा भेटायो। नेपाललाई हराएसँगै चीन एसियन खेलकुदमा छनौट भएको छ। यसअघि फाइनलमा पुगेका थाइल्याण्ड र मलेसिया पनि छनौट भएका थिए। यसैबीच चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजय शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 2 बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो।
0: र 19 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी,
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, चोर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीले ज्यान गुमाउँदै,
0: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने,
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
18: शुक्ला गंडकी एफएम 97.6।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
21: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
22: बिरामी परीक्षण,
21: निशुल्क औषधि वितरण,
22: प्रयोगशाला सेवा,
21: पञ्चकर्म, पूर्वकर्म,
22: बस्ती कर्म,
21: शिरोधारा,
22: नस्य कर्म, जलनेति,
21: छार सूत्र सेवा,
22: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
21: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
22: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
21: अग्निकर्म, मर्म चिकित्सा,
22: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
23: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
24: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
23: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
24: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
23: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा, दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
21: चिकन ससेज, बफ ससेज
23: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
22: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98560285787।
25: ए बुढा,
2: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आज पनि खाना काँचे होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। भन न, किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा

0: बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्यम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गंगबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
5: धूम्रपान भनेको के हो?
4: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
5: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
5: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
4: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
5: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय।
5: साथी भाइको लहलहैमा नपरौ।
4: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ।
5: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
4: सार्वजनिक स्थलमा धूम्रपान नगरौ।
5: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
7: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
6: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
6: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकैसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: नेपालले पनि भारतको भूमि मिटेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षको आपत्ति, प्रधानमन्त्रीको अभिव्यक्ति प्रति चौतर्फी आलोचना शुरू। प्रधान न्यायाधीशलाई परिषद अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार, राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा। हेतालमा सुरक्षा मापदण्ड विपरीत संचालित जल पर्यटन व्यवसायमा अनुगमन, दुई बालकको उद्धार, चार दिनमा 50,000 बढ़ीले गरे मुक्तिनाथ दर्शन। रासोपा शुक्ला गण्डकीको नेतृत्वको लागि तीनजना चुनावी मैदानमा मतदान सकियो, करिब एक घण्टामा मतगणना सकिने। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख, लेम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसद दलकी उपनेता पद्मा अढियालले सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइएको र त्यसको जवाब पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। यस्तै जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या, काठमाण्डुबाट बस्ती खाली गराएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई थियो। सहकारी समस्याबारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताको लागि एउटा कोष खड़ा गरिएको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाइएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलनबारेको मानव अधिकार आयोगको प्रतिवेदनबारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटनाबारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले संसदमा दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रतिको चौतर्फी आलोचना शुरू भएको छ। आज संसदमा सीमा विवादबारे सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको बताउनु भएको थियो। उहाँको भनाई सार्वजनिक भएपछि समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले आपत्ति जनाएका छन्। पूर्व सचिव समेत रहनुभएका सीमाविद द्वारिकानाथ ढुंगेले नेपालले भारतको सीमा अतिक्रमण गरेको विषय आजसम्म कहीँ पनि नउठेको बताउनुभयो। ढुंगेले भन्नुभयो, मैले त यो सम्बन्धमा पहिलोचोटि सुन्दैछु। नेपाल र भारतबीचको सीमा विवाद सम्बन्धमा 98% समस्या समाधान भइसकेको बताउँदै नेपाली पक्षबाट कहीँ पनि त्यस्तो समस्या नभएको उहाँको भनाइ छ। ढुंगेले आफूले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीज्यूले के आधारमा नेपालले भारतको सीमा मिचेको छ भन्नुभयो? उहाँले आधिकारिक रूपमा कहाँबाट त्यो सूचना पाउनुभयो? हामीले उहाँसँग जवाब माग्नुपर्छ। उहाँको सूचनाको आधार के हो? उहाँले भन्नुभयो। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले पनि प्रधानमन्त्रीको भनाई अति नै असामान्य भएको बताउनुभयो। प्रधानमन्त्रीले बोलेको कुराले नेपाली भूमि अतिक्रमणलाई वैधानिकता दिने चिन्ता व्यक्त गर्नुभयो। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान गर्दै आह्वान अझै चिन्ताजनक छ। आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद र संसद बाहिर दिएको रेकर्ड छैन, आचार्यले अगाडि भन्नुभयो। यस्तो अभिव्यक्ति कहिले अपेक्षित पनि छैन। यसको सबभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो, उहाँले भन्नुभएको छ। प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकले प्रधान न्यायाधीश परिषदको अध्यक्ष बस्दा विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेका न्यायाधीश अध्यक्ष बस्दा मर्दा क्रममा कानून मन्त्रीमाथि हुने भएकाले बस्नु नमिल्ने राय सर्वोच्चले दिएको हो। कानूनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेका सर्वोच्चका न्यायाधीश राख्ने प्रस्ताव सरकार समक्ष गरिएको छ। परिषद उपाध्यक्षबाट कानून मन्त्रीलाई झिक्न राय दिएको छ। सरकारको प्रस्ताव अध्ययन गर्न सर्वोच्चका तीनजना न्यायाधीश संलग्न उच्चस्तरीय समिति गठन भएको थियो। संविधानले प्रत्यापूत गरेको समानता र न्यायको हक कार्यान्वयन गर्न भन्दै सरकारले नयाँ एकीकृत कानून ल्याउँदैछ। नयाँ निशुल्क कानूनी सहायता सम्बन्धी ऐनमा विपन्न र असमर्थ पक्षका लागि निशुल्क कानूनी सहायता व्यवस्थित गर्ने भन्दै सरकारले मस्यौदा पठाएर सर्वोच्चसँग राय मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा डाक्टर सोरिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लीमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराज भक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सुविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली, सागर ढकाल सबै केन्द्रीय समितिको सदस्यहरू र सबै प्रतिसभापतिहरू रहेका छन्। आगामी असार 7-9 गतेसम्म चितौनमा रासपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ। प्रतिनिधि सभामा 5 सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फूटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवल शमशेर राणाबीच लामो समयदेखि द्वन्द पार्टी फूटतिर उन्मुख भएको हो। महामन्त्री राणाले आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँले आग्रह गर्नु भएको छ। उहाँले जेठ 21 अभियान थाल्ने बताउनुभयो। मैले राष्ट्रवादी शक्ति निर्माण गर्न अभियान शुरू गरेको छु। जेठ 21 हामी थप घोषणा गर्नेछौ। उहाँले भन्नुभयो, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत 4 वर्ष जनभावना अनुकूल अघि बढ़ाउने प्रयास गर्यौं, तर विरोधाभास र सैद्धान्तिक दिविधाबीच गलत बाटोमा हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो। राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ। कुनै बहिर्भाव छैन। शुभेच्छुक सहयोग तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको उहाँको भनाई छ। नेपाली कांग्रेसका सांसद तथा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई अस्पताल पुर्याइएको छ। संसदको आजको बैठकमा बोल्दा बोल्दै ढल्न लागेपछि बसेर आफ्नो भनाई टुंग्याउनुभएका केसीलाई परिवारका सदस्यले अस्पताल पुर्याएका हुन्। अस्वाभाविक लक्षण देखिएकाले परीक्षणका लागि एम्स अस्पताल धुम्बाराही लगेर परीक्षण भइरहेको छोरा ओमश्री नरसिंह केसीले जानकारी दिनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड 2-3 दिन अझै अस्पतालमै रहने हुनुभएको छ। निमोनियाले ग्रसित उहाँ अझै केही दिन उपचारमै रहने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उहाँ हाल मेडोसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ। श्वास प्रश्वासमा समस्या भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जल पर्यटन सम्बन्ध व्यवसायहरूको अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका 2 बालकको उद्धार गरिएको छ। अनुगमनका क्रममा संचालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। साना उमेर नपुगेका बालबालिकालाई एक्लै छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूको लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसैगरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अप्नाएको देखिएन। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकाले यसरी पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहारा विदिँदैछ। अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकोले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्ड पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनः ध्यानकर्षण गराइएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856620630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
14: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
19: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
18: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
19: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
18: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन
19: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
18: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
19: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
18: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 061-433-385
19: र मोबाइल नम्बर 98-560-80-385
15: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
21: सम्पर्क 065-414-221 मोबाइल 98-560-35-921
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
22: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
23: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
24: किन आमा के भएर
23: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
24: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
23: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
24: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
23: मोबाइल 98-560-43-952 र 98-066-56-586
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz
0: बाँकी समाचार गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवाको भाडा दर तोकेको छ राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी देशकै पहिलो प्रदेश हो भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले नयाँ नियमावली अनुसार भाडा निर्धारण गरेको हो चार पाङ्गे सवारी साधन प्रयोग गर्दा अब सेवाग्राहीले शुरूमै 60 रूपियाँ बुझाउनु पर्नेछ यात्रा जतिसुकै छोटो भए पनि शुरूआती 60 र 2 किलोमिटरको 97 गरी न्यूनतम 157 रूपियाँ भाडा लाग्नेछ त्यसभन्दा बढ़ी दूरीका लागि प्रति किलोमिटर 48 रूपियाँ 50 पैसा भाडा तोकिएको छ दुई पाङ्ग्रे सवारी मोटरसाइकल स्कूटरको हकमा शुरूआती भाडा 30 रूपियाँ कायम गरिएको छ त्यसपछि प्रति किलोमिटर 16 रूपियाँ 85 पैसाका दरले भाडा तिर्नुपर्नेछ दुई पाङ्ग्रेमा यात्रा गर्दा न्यूनतम 48 रूपियाँ 85 पैसा भाडा लाग्ने नियम बनाइएको छ सरकारले इन्धनका आधारमा छूटको व्यवस्था समेत गरेको छ पेट्रोलियम पदार्थबाट चल्ने सवारीले 10% र विद्युतीय सवारीले 15% छूट दिनुपर्नेछ मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार कम्पनीले आधार भाडा र दूरी अनुसारको शुल्क एकमै देखिने गरी राख्नुपर्नेछ तोकिएको शुल्कभन्दा थप रकम लिन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने उहाँले बताउनुभयो भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले मन्त्रीस्तरीय निर्णय मार्फत यो भाडा दर स्वीकृत गर्नुभएको हो राइड सेयरिङ नियमन र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार यो निर्णय भएको हो संघीय ऐन नआएकाले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 दफा 13 टेकेर यो नियम ल्याइएको मन्त्रालयले जनाएको छ पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आगमन बढ़ेको छ औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन् मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ छिमेकी मुलुक भारतमा गर्मी अत्याधिक बढ़ेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढ़ेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो भारतमा गर्मी बढ़ेसँगै एक महिनासम्म शैक्षिक संस्था विदा भएकाले यहाँ भारतीय पर्यटकको आगमन बढ़ेको उहाँको भनाइ छ। नेपालमा पनि गत बिहिबारदेखि चार दिन लामो सार्वजनिक विदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। कार्यालय तथा स्कूल कलेज विदा भएकाले आन्तरिक र भारतीय पर्यटकको आगमन बढ़ेको उहाँको भनाइ छ। पछिल्लो चार दिन यता म्याग्दी हुँदै दैनिक 10-12 हजार पर्यटक मुस्ताङभित्र निकलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष पस्याले जानकारी दिनुभयो। मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको आगमन बढ़ेसँगै प्रहरी तथा सुरक्षाकर्मीले व्यवस्थापनमा सहजीकरण गर्दै आइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटक गर्मी छल्ने बहानामा मुक्तिनाथ दर्शन गर्न आएका भेटिन्छन्। मन्दिर क्षेत्रमा हजारौं दर्शनार्थी भएकाले सहज दर्शनको प्रबन्ध सहित आवश्यक सुरक्षा प्रबन्ध व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रहरी निरीक्षक पस्यालले उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकीको नेतृत्वको लागि तीनजना चुनावी मैदानमा उत्रिएका छन्। सभापति पदका लागि विजय जोशी, हरि खड्गा र राजेश पाण्डेबीच प्रतिस्पर्धा भएको छ। यसअघि तीर्थराज गडतोलाले उम्मेद्वारी फिर्ता लिएपछि तीनजना बीच प्रतिस्पर्धा भएको हो। कुल 178 मतदाता अधिवेशनमा सहभागी भएका छन्। मतदान केही बेर अघि सकिएको छ भने करिब एक घण्टामा नतिजा आउने आकलन गरिएको छ। उपसभापतिमा राजकुमार भण्डारी र रूपा गौतम पौडेल बीच प्रतिस्पर्धा छ। सचिवमा पवित्र पोखरेल र सरोज पौडेल चुनावी मैदानमा उत्रिएका छन् भने सहसचिवमा टोप बहादुर महतको एकल उम्मेद्वारी परेको जनाइएको छ। सदस्य पदको लागि शालिग्राम लामिछाने, सूत्रबहादुर कुमार, कृष्ण प्रसाद सिगदेल, धनमाय वर्गले, पदमराज भूषाल, टेकबहादुर नेपाली, रिहिरा कार्कीले उम्मेद्वारी दिएको जनाइएको छ। रासोपा म्याग्दी गाउँ कार्यसमितिको सभापतिमा मनोज अधिकारी निर्वाचित भएको खबर छ। आज सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी छेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरूमा शशि कुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अर्याल चयन हुनुभएको छ। यस्तै जिल्ला प्रतिनिधिमा रंजित आले, दीपक श्रेष्ठ, जयकाली वाग्ली खनाल, फडिम र घिमिरे चयन हुनुभएको छ। माध्यमिक शिक्षा परीक्षा एसई 2082 उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बारपाक सुलिकोट गाउँपालिकाले 1,00,000 रूपियाँ नगद पुरस्कार सहित सम्मान गरेको छ। गाउँपालिका साथ स्थित शैल पुत्री माविबाट एसईमा उत्कृष्ट 4 जीपी ल्याउनु भएका युनिक पनेरूलाई गाउँपालिकाले नगद 1,00,000 पुरस्कार सहित सम्मान गरेको हो। गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकलाई प्रोत्साहन स्वरूप सम्मान गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो। गाउँपालिकाले एसई परीक्षा शुरू हुन अघि नै कार्यपालिका बैठकबाट निर्णय गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत आलेले भन्नुभयो, सोही घोषणा अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो। अर्थमन्त्री डाक्टर सोनी बग्लेले सरकारले ल्याएको 20 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि दर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै बग्लेले नेपालको अर्थतन्त्र झन्झै 70 खर्ब रूपियाँको रहेको उल्लेख गर्नुभयो। साथै सरकारको ध्यान 20 खर्बको बजेटभन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउनुभयो। उहाँको अनुसार 20 खर्ब खर्च गरेर 7% आर्थिक वृद्धि हुन्छ भने भ्रमबाट देशलाई निकाल्न ध्यानमा सरकार रहेको बताउनुभयो। सरकारको 20 खर्ब रूपियाँको बजेटले अर्थतन्त्रलाई सहजीकरण गर्ने हो। अर्थतन्त्र आफै भन्ने झण्डै 70 खर्ब रूपियाँको छ। बजेट निर्माणका क्रममा हामीले सधैँ 20 खर्बको बजेटलाई होइन 70 खर्बको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेका थियौं। यो बुझ्न आवश्यक छ कि 20 खर्ब रूपियाँले एक्लै अर्थतन्त्र चलाउने होइन, बरु 70 खर्बको अर्थतन्त्रलाई गतिशील बनाउने काम गर्ने हो, अर्थमन्त्री वाग्लेले भन्नुभयो। उहाँको अनुसार सरकारले निर्माण गर्ने सड़क, विद्युत, शान्ति सुरक्षा तथा न्याय प्रणाली जस्ता आधारभूत संरचना र सेवाले निजी क्षेत्रको आत्मविश्वास बढ़ाउनेछ। त्यसबाट निजी लगानी आकर्षित भई आर्थिक गतिविधि विस्तार हुने अपेक्षा सरकारको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात अनक्रूड अण्डरसी भेहिकल प्रविधि तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इण्डो पेसिफिकमा चीनको बढ्दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ्दो तनावका बीच प्रतिरोध गर्ने क्षमता विस्तारको रूपमा हेरिएको छ। श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हराएको हो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गर्नुभयो। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपालले समूह चरणको यो पहिलो खेलमा भूटानलाई 1-0 गोलले हराएको थियो। यस्तै भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। भूटानले श्रीलंकालाई 4-0 गोलले हराएको थियो। प्रतियोगितामा आजै राति 7:45 भारत र बंगलादेश खेल्दैछन्। यो समूहबाट भारत र बंगलादेशले मालदिवसलाई हराउँदै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेलले समूह विजेता निर्धारण गर्नेछ। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गति हुँदैछ। भारतले सबभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै पनि उपाधि विहीन छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक

0: नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षीको आपत्ति, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चौतर्फी आलोचना शुरू। प्रधान न्यायाधीशलाई परिषद अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार, राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा। फेवातालमा सुरक्षा मापदण्ड विपरीत संचालित जल पर्यटन व्यवसायमा अनुगमन, चार दिनमा 50,000 बढ़ीले गरे मुक्तिनाथ दर्शन। रासोपा शुक्ला गण्डकीको नेतृत्वको लागि तीनजना चुनावी मैदानमा मतदान सकियो, करिब एक घण्टामा मतगणना सकिने। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईंलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: अरबीको आवासीय मावी खैरेनी टारमा कक्षा 11 मा भर्ना खुल्यो।
6: FEE 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 मा भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
6: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
5: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: पर्याप्त खेल मैदानको व्यवस्था,
5: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
6: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
5: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
6: उचित पुस्तकालयको व्यवस्था।
5: थप जानकारीको लागि सम्पर्क
6: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
5: सम्पर्क नम्बर
6: 0655711195, मोबाइल 98560621112 र 98460181711।
7: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
13: बिरामी परीक्षण,
12: निशुल्क औषधि वितरण,
13: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्वकर्म,
13: बस्ती कर्म,
12: शिरोधारा,
13: नस्य कर्म, जलनीति,
12: छार सूत्र सेवा,
13: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
12: अग्निकर्म, मर्म चिकित्सा,
13: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण. अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्: शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्. सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन. थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483.
14: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ.
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ.
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ.
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ.
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ.
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन.
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो.
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं.
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका.
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
19: 12 अल्मुनियम अब यूपीबीसीको साथमा.
18: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला.
19: सम्पर्क 12 यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 414 411, मोबाइल 98 5 60 22 938 र 98 028 22 938.
20: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो. फेरि
21: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि.
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ.
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ. विगत 25 वर्षदेखिको अनुभव.
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा. प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98 5 60 62 452.
22: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
5: मोबाइल 9856705770।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै चिको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
8: सूचना एस तलाउ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु, फोन नम्बर 065414377, मोबाइल नम्बर 98564443।
9: With mission into the future of learning.
10: डायमंड मावि तालचोकको भर्ना सम्बन्धी सूचना।
9: 21 शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल एस डायमंड मावि पोखरा तालचोकमा शैक्षिक सत्र 2083-84 का लागि विज्ञान, कम्प्युटर व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा 11 को भर्ना खुलेको जानकारी गराइन्छ, साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
10: पोखरादेखि तनहुको खैरेनी र साबीको लेखना क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
9: कम वान्स विजिट द डिफरेंट
10: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचोक कास्की, फोन 061-563-146 98560-63-152।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
12: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
15: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
14: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
15: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
17: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
14: होटल टाइटेनिक गोङगोबु बसबार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-4-14-285 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्नुहोस्।
3: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
4: हामी प्रेमको यो सीमासम्म पुगिसक्यौँ र बसन्त,
5: प्रेमको पनि कुनै सीमा हुन्छ र शान्ति? प्रेम त स्वतन्त्र हुन्छ, चराहरू जस्तै, फूलहरू जस्तै, आकाश, झुन्काम र ताराहरू जस्तै। प्रेमको कुनै सीमा हुँदैन शान्ति।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार धनसरा माझकोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। काठमाडौँको भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले प्रधान सेनापति महारथी श्री अशोकराज सेग्देलको प्रमुख आतिथ्यमा जेठ 11 गते स्थापनाको 15 वार्षिकोत्सव मनाएको छ। सोक्रममा प्रधान सेनापतिले बदलिदो राष्ट्रिय आवश्यकता अनुरूप चिकित्सा शिक्षालाई थप गुणात्मक, बहुआयामिक र उत्कृष्ट बनाउन सम्पूर्ण सरकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। तारादल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत रूपन्देही जिल्ला रोहिणी गाउँपालिका 2 मैनीहवा स्थित राम आधारभूत विद्यालयमा 2 कोठाको भवन निर्माण गरेको छ। उक्त नवनिर्मित भवनको मध्यपश्चिम प्रीतनापति उपराती श्री हिम्मत बहादुर विष्टले जेठ 13 गते उद्घाटन गर्नुभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सावर यादवलाई हस्तान्तरण गर्नुभयो। यस्तै इलाम स्थित रणशार्दुल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत माई जोगमाई गाउँपालिका 4 हात्तीटारमा रहेको हात्तीटार आधारभूत विद्यालयको मरमत तथा स्तरोन्नति गरेको छ। मरमत तथा स्तरोन्नति गरिएको उक्त विद्यालय प्रीतनापति उपराती श्री गौरव कुमार केसीले जेठ 13 गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमर बहादुर देवाललाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाका विभिन्न युनिटहरूले वर्षायाम नजिकिएसँगै सम्भावित विपद जोखिमलाई मध्यनजर गरी विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप अभ्यासहरू सञ्चालन गरिरहेका छन्। यस क्रममा नम्बर 2 वाहिनी अड्डाको आयोजनामा मोरङ र सुनसरी जिल्लामा तैनात नेपाली सेनाका गण गुल्म तथा सैनिक अस्पताल इटहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत सरकारवाला निकायहरूको सहभागितामा जेठ 7 गते एकीकृत विपद प्रतिकारी अभ्यास मनसुन छ सञ्चालन गरिएको छ। यस्तै सुनसरी जिल्लास्थित भगवती दल गण र मोरङ जिल्लास्थित शिवदल गणले जेठ 1 गतेदेखि 4 गतेसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा मनसुनजन्य विपद प्रतिकारी सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। सोलुखुम्बु नाम्चे स्थित भगवती प्रसाद गुल्मले खुम्बु पासाङ लामु गाउँपालिका 5 नाम्चेको चर्केम स्थित भलिबल ग्राउण्डमा जेठ 15 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित तेन्जिङ हिलरी एभरेस्ट म्याराथनमा सहभागी धावक तथा स्थानीयलाई लक्षित गरी आयोजित शिविरबाट 51 विदेशी तथा 96 स्वदेशी गरी 147 लाभान्वित भएका छन्। यस्तै वीरदल गण्डले सैनिक अस्पताल इटहरी तथा नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा 5 थर जिल्ला कुम्याङ गाउँपालिका 1 यासोक बजारमा जेठ 13 र 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट 1474 लाभान्वित भएका थिए। यस्तै समरजित गुल्मले नम्बर 5 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाजुरा जिल्लाको बडीमालिका नाट्यश्वरी, अछाम जिल्लाको बरदादेवी खप्तडी स्थित त्रिवेणी मन्दिर र सहस्रलिङ तथा डोटी जिल्लाको शैलेश्वरी मन्दिरहरूमा जेठ 10 गतेदेखि 12 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गुल्मले जिल्लास्थित विभिन्न धार्मिक स्थलहरूमा सञ्चालन भएका पूजा अर्चना तथा मेलामा आएका भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरहरूबाट 227 पुरूष र 229 महिला गरी 456 लाभान्वित भएका छन्। यस्तै भवानी दल गणले जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका 5 बडावन स्थित नगर अस्पताल परिसरमा जेठ 10 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सोक्रममा 158 महिला र 100 पुरूष गरी 258 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। यस्तै ज्वाला दल गणले दाङ जिल्ला राजपुर गाउँपालिका 2 बेलामा जेठ 7 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा महिला, पुरूष, वृद्ध वृद्धा र बालबालिका गरी 416 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको 4 संस्करणको प्रधान सेनापति खुला राष्ट्रिय टेनिस प्रतियोगिता 2083 त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापनका अवसरमा जेठ 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले च्याम्पियन भएको त्रिभुवन आर्मी क्लबलाई पुरस्कृत गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहेटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगण धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरूडदलगढ चरीकुट दोलखा,
3: श्रीजङगण वीरगंज पर्सा,
2: बरकगण राजविराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाडकुलमा धागीथुङ कुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोज कुलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्री दलकुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगण राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लोहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार,
2: र श्री दलकुलमा खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी रेडियो सामग्री।
4: नेपाल प्राकृतिक तथा जैविक विविधतायुक्त राष्ट्र हो। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधतासँगै नेपाल जैविक सम्पदामा समेत थनी छ। सगरमाथाको हिमश्रृंखलादेखि तराईका घना वन, कोशी टप्पूका सिमसारदेखि सेफुक्सुण्डुका हिमाली भूभागसम्म फैलिएको प्रकृतिको अनुपम वैभव विश्वकै साझा सम्पत्ति हुन्।
5: तर जलवायु परिवर्तन, तापमान वृद्धि, बढ्दो जनसंख्याको चाप, वन अतिक्रमण, चोरी सिकारी र प्राकृतिक स्रोत साधनको अव्यवस्थित उपयोगका कारण विश्वमै जैविक विविधताको संरक्षण चुनौतीको विषय बनेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालले पनि राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रहरू घोषणा गरी विगत 5 दशकदेखि यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
4: प्रकृति संरक्षणमा देखिएका नवीनतम चुनौतीहरूको सामना गर्न नेपाली सेनाले आधुनिक प्रविधिको उपयोगसँगै योजनाबद्ध सैनिक गतिविधि तथा अपरेशन सञ्चालन गर्दै आएको छ। यसै क्रममा पछिल्ला वर्षहरूमा अपरेशन संरक्षण सञ्चालन हुँदै आएको छ, जसको निरन्तरता स्वरूप यस वर्ष पनि अपरेशन संरक्षण 12 कार्यान्वयन भइरहेको छ।
5: यिनै पृष्ठभूमिमा आज हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छु म प्राविधिक जमदार कलम बहादुर तामाङ
4: र म प्राविधिक सुवेदार शोभा विष्ट।
5: नेपालमा विक्रम सम्वत 2018 गैंडा गस्ती शुरू गरी वन्यजन्तु संरक्षणमा नेपाली सेना संलग्न हुन थालेको भए पनि विक्रम सम्वत 2030 नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि विक्रम सम्वत 2032 संरक्षित क्षेत्रमा नेपाली सेना खटिन थाल्यो।
4: यसबीच प्रकृति संरक्षणमा नेपाली सेनाले केवल सुरक्षा दायित्व मात्र वहन गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसित बनेको छ। वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपालले आफ्नो 33 स्थापना दिवसका अवसरमा यही चेक 5 गते नेपाली सेनालाई गरेको सम्मान यसैको पछिल्लो प्रमाण हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रतिश्री पुरन खले,
6: नेपाली सेनाले विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षणको लागि वन्यजन्तु संरक्षण लगायत यो बायोडाइभर्सिटी संरक्षण सबै हामीले जति पनि योगदान पुर्याएको छ त्यसको कदर स्वरूप हालै मात्र WWF नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ। विगतमा पनि नेपाली सेनाले यो प्रकृति संरक्षण कार्यमा पुर्याएको योगदानहरूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित हुँदै आएको थियो, जस्तो विगत 5 वर्ष जीरो पोचिङको लागि नेपाली सेनालाई अब्राहम कन्जर्भेशन अवार्डबाट पनि सम्मानित भएको थियो र भने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको बाघको संख्या झण्डै दोब्बर भएको उपलक्ष्यमा डबल टाइगर अवार्डबाट पनि सम्मानित भएको जानकारी गराउन चाहन्छु र हाल WWF नेपालले सम्मान दिएको छ।
4: प्रकृति संरक्षण, वन्यजन्तु सुरक्षा तथा पर्यावरणीय सन्तुलन कायम गर्न नेपाली सेनाले पुर्याउँदै आएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। झण्डै 5 दशकको अवधिमा नेपालले प्रकृति संरक्षणमा उल्लेखनीय र अनुकरणीय सफलता हासिल गर्नुमा नेपाली सेनाको योगदान विशेष रहेकाले नेपाली सेना पुरस्कृत भएको हो। वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरूङ,
7: नेपाली सेनाले विगत 50 वर्षदेखि नेपालको विशेष गरी दुर्लभ वन्य जन्तु र प्रजातिको संरक्षण त्यो संरक्षण र सम्वर्धनमा ठूलो टेवा पुर्याउनु भएकोमा उहाँहरूप्रति सम्मान र उहाँहरूप्रति आभार व्यक्त गर्नलाई पनि यो सम्मान दिएको र नेपाल विश्वव्यापी रूपमा पनि एउटा जेरो पोचिङ अब राइनोस अलमोस्ट ट्रिपलिङ टाइगर नम्बर्स यो सबै कुरामा नेपाली सेनाको जुन संरक्षणमा ठूलो टेवा पुगेको हुना र विश्वव्यापी मानचित्रमा पनि नेपाल संरक्षणमा अग्र स्थानमा प्रस्तुत हुन पाएकोमा नेपाली सेनाको प्रत्यक्ष योगदान रहेको हुनाले उहाँहरूप्रति हामीले यो सम्मान दिएको। नेपाली आर्मीले प्रोटेक्सनमा प्रत्यक्ष सहयोग पुर्याउने हुनाले प्रजाति संरक्षणमा सहभागितामूलक संरक्षणमा नेपाल उच्च स्थानमा रहन सक्नुको मुख्य कारण नेपाली सेना पनि हो, त्यसले गर्दा जेरो पोचिङ गर्न सकेको।
5: प्रकृति संरक्षणमा नेपाली सेनाले पाएको यो अन्तर्राष्ट्रिय सम्मान पहिलो भने होइन, कठिन भूगोलमा अहोरात्र खटिएर देखाएको व्यावसायिकताकै कारण नेपाली सेना यसअघि पनि विभिन्न मञ्चहरूमा सम्मानित भइसकेको छ। शून्य चोरी सिकारी वर्ष मनाउन सफल भएदेखि दुर्लभ वन्यजन्तुको संख्या बढाउने सम्मका नेपाली सेनाको प्रयासका लागि विश्व मञ्चबाट सदैव प्रशंसा हुँदै आएको छ।
4: यसैबीच प्रकृति संरक्षणलाई थप योजनाबद्ध, प्रभावकारी र परिणाममुखी बनाउन नेपाली सेनाले विभिन्न विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। यसैमध्ये अपरेशन संरक्षण एउटा विशेष अभियान पनि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रति श्री पुरन घले,
6: अपरेशन संरक्षण भन्नाले राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू छन्, त्यसमा आउन सक्ने विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरेर त्यसको थप न्यूनीकरण एवं रोकथामको लागि हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहेका सुरक्षात्मक कार्यवाहीहरूको अलावा विशेष गरी यो सुक्खायाममा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न हामीले एउटा विशेष प्रकृतिको अपरेशन लन्च गर्छौं, जसलाई हामीले अपरेशन संरक्षण भनेर नामकरण गरेका छौं। र यसमा हामीले आकलन गरेको सुरक्षा खतरा र खबरहरू हामीले आधार मानेर तराई पहाड़ी सबै जिल्लाहरूमा खतराको अवस्था हेरिकन 4-6 महिनाको अवधिसम्म यो अपरेशन सञ्चालन हुन्छ।
5: प्रकृति संरक्षणलाई थप प्रभावकारी बनाउन विक्रम सम्वत 2067 अपरेशन संरक्षणको अवधारणा शुरू गरिएको हो। 2067 सालमा तराई क्षेत्रबाट प्रारम्भ गरिएको यो अभियानलाई 2071 सालदेखि हिमाली तथा पहाड़ी जिल्लाहरूमा समेत विस्तार गरिएको छ। हाल नेपाली सेनाले अपरेशन संरक्षणद्वारा सञ्चालन गरिरहेको छ।
4: यो अभियान मुख्यतः चोरी सिकारी नियन्त्रण, वन्यजन्तु सुरक्षा, अवैध वन पैदावार ओसार पसार नियन्त्रण तथा संरक्षित क्षेत्रभित्र हुने गैर कानूनी गतिविधि रोकथाममा केन्द्रित भएकोले अभियान निकै सफल भएको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक श्री बुद्धिसागर पौडेलको विश्लेषण छ।
8: नेपाली सेना र राष्ट्रिय निकुञ्ज आरक्षमा हामी चाहिँ सँगै काम गर्छौँ। हामी 50 वर्षदेखि सँगै काम गरेका छौँ र हाम्रो अमूल्य चाहिँ सम्पदाको रूपमा रहेका वन्यजन्तुहरू, तिनको वासस्थान र अन्य चोरी सिकारी अवैध व्यापार समेतमा हामीलाई नेपाली सेनाले दिनरात सहयोग गरेको छ र यो जुन अपरेसनले पनि अलिक फोकस्ड रूपमा हाम्रा चाहिँ यो गैर कानूनी क्रियाकलापहरू केही भएका छन् कि, वन्यजन्तुको अपराधको कुराहरू, चोरी सिकारी नियन्त्रणका कुराहरूमा चाहिँ अपरेसनले पनि हामीलाई अझ थप सहयोग गरेको मैले पाएको छु। विभिन्न ठाउँमा हुने गस्ती पेट्रोलिङ अरू कुराहरूको अतिरिक्त यो अपरेसनले चाहिँ हामीलाई चाहिँ अलिकति फोकस्ड वेमा काम गर्दो रहेछ र यसले चाहिँ भोलि पछि हामी केमा अलिकति फोकस गर्नुपर्ने छ भन्ने हाम्रो फ्युचर प्लानिङलाई पनि सहयोग गर्ने मैले लागेको छु। यो हाम्रो लागि एकदमै उपयोगी र हेल्पफुल चाहिँ मलाई लागेको छ यो आरक्षको सुरक्षाको लागि।
5: अपरेशन संरक्षण एक विशेष अभियान हो। यो अपरेशन तराई क्षेत्रका निकुञ्ज तथा आरक्ष सुरक्षार्थ तैनाथ युनिटमा पुष 1 गतेदेखि शुरू भई असार मसान्तसम्म सञ्चालन हुने गर्छ भने हिमाली तथा पहाड़ी इलाकामा तैनाथ युनिटहरूले स्थान विशेषमा हुन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै प्रत्येक वर्ष 4 महिनासम्म विशेष अपरेशन सञ्चालन गर्दछन्।
4: चोरी शिकारका घटना धेरै हुने समयलाई लक्षित गरी अपरेशन संरक्षण सञ्चालन हुने गरेको छ। यसले संरक्षण कार्यलाई प्रभावकारी बनाएको फिल्डमा खटिने फौजको समेत अनुभव छ। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरखगढका गणपति प्रमुख सेनानी श्री शिवराम बस्नेत,
9: यहाँ पाइने एक सिङ्गे गैंडा, पाटेबाज, घडियाल गोही, जंगली हात्ती तथा गौरी गाईहरू रहेका छन्। यसै कारणले चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो ठूलो पर्यटन गन्तव्यको रूपमा समेत रहेको छ। हाल अपरेशन 12 मार्फत चितवन राष्ट्रिय निकुञ्जमा स्थायी पोस्टहरू बाहेक 3 अस्थायी एफओबी स्थापना गरी संरक्षणको कार्यलाई थप मजबूत बनाएको छ। अपरेशन संरक्षण 12 सञ्चालनपछि मुख्य गरी निकुञ्जको पूर्वी तथा पश्चिम सेक्टरबाट हुने अवैध चोरी शिकारको घटनाहरू प्राय शून्य भएको छ भने कुसुम खोला इलाकामा अतिक्रमण गरी निर्माण गरिएको 52 भन्दा बढी अस्थायी घटनाहरू पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। यसै गरी सुक्खा मौसममा नारायणी, राप्ती तथा रिउ खोलामा पानीको बहाव उल्लेख्य मात्रामा घट्ने र नदी सजिलै पार गरी निकुञ्जको कोर इलाकामा प्रवेश गर्ने र इलिगल कार्यमा इन्भल्भ हुने विगतको परम्परा रहेको हुँदा उक्त प्रकारको हरकत रोक्ने र पोचिङलाई पूर्ण रूपमा नियन्त्रण गर्ने यसको उद्देश्य रहेको छ।
5: सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रूपमा परिचित रहेको चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एक सिङ्गे गैंडा, पाटे बाघ, जंगली हात्ती, घडियाल र गोही संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सन् 2005 400 संख्यामा रहेको एक सिङ्गे गैंडाको विशेष संरक्षण पश्चात अहिले यसको संख्या 752 पुगेको छ भने सन् 2009 121 संख्यामा रहेको पाटे बाघको संख्या हाल 355 पुगेको छ। यस उपलब्धिमा समेत अपरेशन संरक्षण सहयोगी सिद्ध भएको छ।
4: सामान्य अवस्थामा भन्दा अपरेशन संरक्षणका क्रममा भौगोलिक अवस्था र आवश्यकता हेरी पैदल, रात्रिकालीन, साइकल, गाड़ी, हात्ती तथा ढुङ्गा गस्तीलाई थप बढ़ाउने गरिएको छ। चोरी सिकारीको सम्भावना भएका मुख्य नाकाहरूमा एम्बुस थाप्ने तथा चाडपर्व र सुक्खा याममा विशेष फौज समेत परिचालन गरिन्छ। अपरेशन संरक्षणका क्रममा खटिएका फौजले विभिन्न कठिनाईका बीच गरेको कार्य आफैमा प्रशंसा योग्य छ। रणबमगढका गणपति प्रमुख सेनानी श्री खिमबहादुर डाङ्गी:
10: हामीले अपरेशन संरक्षण 12 सञ्चालन गर्यौं र हालसम्म नि सम्बन्धी निषेध क्रियाकलापमा संलग्न मानिसहरू पक्राउ, चोरी सिकारीमा संलग्न मानिसहरू नियन्त्रण, वन पैदावार तथा अवैध ढुङ्गा बालुवा गिटी उत्खननमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण, सवारी साधन नियन्त्रण, जनावर तथा माछा मार्न थापिएका जालपासु बरामद र वन्य जन्तुको उद्धार तथा व्यवस्थापन यो अपरेशन संरक्षण 12 मुख्य उपलब्धि रहेको छ। यो बाँकी राष्ट्रिय निकुञ्जमा विशेष गरी हिंसक जनावर पाटेबाज र चितुवाको आक्रमणबाट मानवको मृत्यु भए पश्चात सृजित हुने मानव वन्य जन्तु द्वन्द मुख्य चुनौतीको रूपमा रहेको छ। यसको न्यूनीकरणको लागि निकुञ्ज कार्यालय र नेपाली सेनाले समय समयमा प्रभावित क्षेत्रहरू छ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निकुञ्जको तर्फबाट तत्काल राहत उपलब्ध गराउने कार्यहरू भइरहेको छ। त्यसै गरी यो निकुञ्जको जिम्मेवार क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग 72 किलोमिटर र रत्न राजमार्ग 25 किलोमिटर पर्ने हुँदा सवारी साधन दुर्घटना र वन्य जन्तु घाइते तथा मृत्युको घटनाहरू भइरहेछन् र यसको नियन्त्रणको लागि हामीले निकुञ्जको कोर इलाकामा पास भएर जाने स्थानमा चाहिँ टाइम कार्ड लागू, त्यसै गरी स्पीड नियन्त्रणको लागि चाहिँ एमसिपी सञ्चालन गर्दै आइरहेको छ।
5: हाल नेपाली सेना 12 राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षमा खटिएको छ। पछिल्लो एक वर्षमा मात्रै करिब 23,000 पटक सुरक्षा गस्ती, करिब 2,700 सुरक्षा जाँच, करिब 9,000 नाइट एम्बुस, 4,463 स्वीप आदि जस्ता सुरक्षा गतिविधि सञ्चालन हुनुले सैनिक सक्रियतालाई प्रष्ट्याउँछ। यस क्रममा सेनाले अन्य सरकारवाला पक्षहरूसँग समेत सहकार्य गर्दै आएको बताउनुहुन्छ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर श्री अशोक कुमार राम:
11: नेपाली सेना र निकुञ्ज प्रशासन भनेको एउटा सिक्काको दुई पाटा हो। प्रशासनले मात्रै समर्थन गर्ने सम्भावना छैन र सेनाले मात्रै त्यस्तो खालको छैन। त्यही भएर हामीले चाहिँ जे जति काम गरिरहेका छौँ जोइन्टली टुगेदर बसेर नै गरिरहेको हुनाले चाहिँ वन वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, इभन पब्लिकसँगको समन्वय लगायतको विषयमा चाहिँ हामी सहकार्य गरेर अहिलेसम्म सफल पनि भएको छ, जसले गर्दा मानव वन्यजन्तु द्वन्द पनि घटेको छ। जस्तो अब राम्रो पेट्रोलिङ, नियमित अब सुरक्षा व्यवस्था भइरहँदाखेरि अब वन्यजन्तुको संख्या पनि बढेको छ। यति हुँदा हुँदै केही अब द्वन्दका घटनाहरू पनि भएको छन् र द्वन्द व्यवस्थापनको लागि चाहिँ रेस्क्यू अपरेसन पनि हामीले सँगै गर्छौँ। जस्तो वन्यजन्तु बाहिर निस्क्यो, कुनै ठाउँमा दुर्घटना भएर मानव मृत्यु भयो, कोही घाइते भएको छ या पशुधन क्षति भएको छ भने त्यस्तो अवस्थामा चाहिँ कुन जनावर त्यसलाई चाहिँ रेस्क्यू गर्ने, वनतर्फ फर्काउने, वास्तवमा त्यो फोरमा राखेर हामीले संयुक्त रूपमा अपरेसनहरू गर्छौँ र समुदायसँग पनि सहकार्य पनि हामीले नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीय जनता सबै मिलेर नै हामी गरेको अवस्था छ।
4: डाक्टर अशोक कुमार रामले भने झैं प्रकृति संरक्षणको अभियानमा नेपाली सेनाको सुरक्षा प्रयाससँगै साझेदार निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विशेष गरी जैविक विविधताको अनुसन्धान, घाइते वन्यजन्तुको उद्धार र मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको योगदान विशेष छ। नेपाली सेनाको सुरक्षा संयन्त्र र कोषको प्राविधिक विशेषज्ञताले संरक्षणका चुनौतीलाई कम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर श्री चिरञ्जीवी प्रसाद पोखरेल:
12: वन्यजन्तुहरूको संरक्षणको कार्यमा नेपाल आर्मीको ठूलो कन्ट्रिब्युसन छ र हामीले अलिक सफलता हासिल गरेछौँ। त्यो चाहिँ एकदमै एक्जाम्पल नै छ। हामीले नयाँ नयाँ टेक्नोलोजीहरूलाई चाहिँ इन्ट्रोड्युस गर्दाखेरि उहाँहरूलाई समावेश गराउने, ट्रेनिङहरू गराउने, क्याप्टिभ बिल्डिङ ओरिएन्टेसन त्यस्तो ट्रेनिङहरू हुन्थ्यो, त्यो चाहिँ अलिकति हामी थोरै कम भएको र यसलाई अझ चुस्त गराएर अझ वाइल्ड डिपार्टमेन्ट र आर्मीको सम्बन्धित निकायसँग चाहिँ कोअर्डिनेसन गरेर समय अनुसारको चाहिँ नयाँ टेक्नोलोजी, नयाँ कुराहरूमा चाहिँ प्रवेश गरेर काम गर्ने सोच पनि छौँ। हामीले एउटा करिकुला नै बनाएर कसरी चाहिँ हामीले नयाँ रिक्रुट हुनुभएको सेक्युरिटी पर्सनल विशेष गरी चाहिँ प्रोटेक्टेड एरियामा खटिने उहाँहरूलाई चाहिँ हामीले कस्तो खालको ट्रेनिङहरू क्यापेसिटी बिल्ड गर्नुपर्छ त्यसरी चाहिँ जानुपर्ने देखिन्छ एउटा। र हामीले अहिले अनुसन्धानका कामहरूमा पनि इन्भल्भ गराउने र उहाँहरूलाई यो अपरेसन गर्ने बेलामा चाहिँ सपोर्ट गर्ने, अहिलेको नयाँ टाइम चाहिँ एआई मार्फत हुन्छ कि यस्तो खालको टेक्नोलोजी युज गर्ने भइरहेका कुराहरूमा चाहिँ हामी सहकार्य एउटा खालको अन्डरस्ट्यान्डिङमा गएर चाहिँ सहयोग गर्न हामी सकिने देखिन्छ र गर्छौँ पनि।
5: जसरी नेपालका हरेक संरक्षण क्षेत्रका आफ्नै विशेषता छन्, त्यसै गरी सुरक्षा चुनौती र जिम्मेवारी पनि फरक फरक छन्। यद्यपि स्थान विशेषका आवश्यकता अनुसार एकैचोटि सबैतिर सुरक्षा गतिविधिहरूलाई गतिशील बनाउनु अपरेशन संरक्षणको विशेषता बनेको छ।
4: आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ, तसर्थ फौजलाई पनि प्रविधि मैत्री बनाई सुरक्षा संयन्त्रलाई अझ असरदार बनाउन तथा अन्य साझेदार निकायहरूसँग समन्वय गरी कार्यान्वयन गर्न अपरेशन संरक्षणले सहयोग गरेको छ भने यस्तो जनशक्ति उत्पादनमा चितवनको कसरामा प्रकृति संरक्षण शिक्षालयको भूमिका समेत प्रशंसनीय रहेको छ। शिक्षाधिकृत प्रमुख सेनानी श्री जोन केसी:
13: यस शिक्षालयले स्थापना कालदेखि नै प्रकृति संरक्षणमा तैनाथ रहेका युनिटहरूका सकल दर्जाहरूलाई प्रकृति संरक्षण सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ, जस अन्तर्गत प्रकृति संरक्षण तथा सुरक्षा टिओटी तालिम, प्रकृति संरक्षणसँग सम्बन्धित सुरक्षा आधार तालिम र आईटी बेस्ड ट्रेनिङ, ढुङ्गा तथा मोटरबोट आधार तालिम, प्रकृति संरक्षण इन्टेलिजेन्स तालिम, ज्वाइन्ट क्राइम सिन म्यानेजमेन्ट तालिम, श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयको समन्वयमा युनिट कमान्डर्स ओरिएन्टेसन ट्रेनिङ र प्रकृति संरक्षण तथा सुरक्षा रिडक्सन तालिम यस शिक्षालय सञ्चालन हुने गरेको छ। यस शिक्षालयलाई क्रमिक रूपमा प्रकृति संरक्षणसँग सम्बन्धित सम्पूर्ण सरकारवाला निकायहरूको साझा शिक्षालयको रूपमा विकास गर्दै लैजाने उद्देश्य अनुरूप निकुञ्ज तथा आरक्षी कार्यालयहरूमा तैनाथ रहेका सिनियर गेम स्काउट तथा गेम स्काउटहरूलाई सहभागी गराई उनीहरूको पेसासँग सम्बन्धित आधारभूत तथा पुनर्ताजकी तालिमहरू सञ्चालन गरिँदै आइरहेको छ भने यस शिक्षालयमा विभिन्न किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू र राजदार संस्थाहरूको सहयोगमा सञ्चालन हुने टिओटी तालिमहरू पनि सञ्चालन हुँदै आइरहेको छ।
5: प्रकृति संरक्षण कार्यको प्रभावकारिता सबै सरकारवाला निकायको साझा प्रयासमा निर्भर हुन्छ, त्यसैले नेपाली सेनाले निकुञ्ज आरक्षा सुरक्षार्थ खटिएका फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षणमा संलग्न अन्य सरकारवाला पक्षहरूसँग समेत विश्वासिलो सम्बन्ध स्थापित गरेको छ। यस कार्यमा प्रकृति संरक्षण शिक्षालयले प्रदान गर्ने तालिम निकै उपयोगी भएको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर केशव भेटवालको अनुभव छ।
14: प्रकृति संरक्षण शिक्षालयसँग जोड्ने चोरी सिकारी नियन्त्रणदेखि लिएर मान्छेहरूसँग गर्ने पब्लिक डिलदेखि लिएर वन्यजन्तुहरूलाई कसरी डाट गर्ने, क्यामेरा ट्रापिङ कसरी गर्ने, राष्ट्रिय निकुञ्ज आरक्षभित्र चाहिँ काठको गोलियाहरू कसरी निकाल्ने, राष्ट्रिय निकुञ्ज आरक्षमा चाहिँ नेपाली सेना आएर निकुञ्जको चाहिँ स्मार्ट पेट्रोल कसरी गर्ने सबै कुराहरू सिक्यौं। मध्यवर्ती क्षेत्रहरूको रोल प्ले कस्तो छ अनि त्यसमा चाहिँ कमी कमजोरी के छन् अनि नेपाली सेना र निकुञ्ज बीचको चाहिँ सम्बन्ध कस्तो छ, नेपाली सेना र निकुञ्ज बीचमा भएको समन्वय गस्तीहरू लगायत कसरी अपरेशन कक्षहरू चाहिँ अगाडि बढाइन्छ, यी कुराहरू पनि त्यो तालिममा भए धेरैभन्दा धेरै कुराहरू सिक्यौं।
4: नेपाली सेनाले सञ्चालन गरेको अपरेशन संरक्षण जस्ता अभियानले प्रकृति संरक्षणका क्षेत्रमा थपिएका चुनौतीलाई समाधान गर्न सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत प्रदान गरेको छ। यस्ता अभियान तथा संरक्षण कार्यमा संलग्न साझेदार निकायहरूको संयुक्त प्रयासले नेपालको प्रकृति संरक्षण सम्बन्धी कार्य विश्वमै उदाहरणीय बन्नु सबैका लागि सुखद रहेको बताउनुहुन्छ वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ।
15: विश्वले हामीलाई हेर्ने भनेको संरक्षण कुनै पनि एउटा संस्थाले मात्र गर्न सक्दैन, सरकारको पनि एउटा संयन्त्रबाट मात्र सम्भव छैन। संरक्षण भनेको सरकारभित्रको विभिन्न संयन्त्रहरूसँगै मिलेर र विभिन्न संघ संस्थाहरूको एकीकृत रूपमा काम गर्न सकेपछि मात्र संरक्षणको उपलब्धि र उपलब्धिको पनि दिगोपन हुन सक्छ भन्ने एउटा सिकाइ हो। त्यही सिकाइ हामीले विश्वलाई दिएको सिकाइ हो, त्यो सिकाइ नै सिक्न आउने हो। त्यसमा नेपाली सेनाको विशेष गरी यो जिरो पोचिङ प्रजातिको संरक्षणमा ठूलो योगदान छ अनि स्थानीय समुदायहरूको प्रत्यक्ष सहभागिता छ। जस्तै युथहरूको एन्टी पोचिङ युथहरूमा छन्। हामी सबै मिलेर काम गर्न सक्ने एउटा वातावरण नेपालमा सृजना भएको र त्यो वातावरणमा हामी निरन्तर काम गर्न पाएको हुनाले यसको एउटा सिकाइ नै त्यही हो। सम्पूर्ण संयन्त्र एकजुट भएर गर्न सक्यो र विशेष गरी जुन संयन्त्र जुन कामको लागि सुम्पिएको छ त्यो सुम्पिएको काम सफलतापूर्वक काम गर्यो भने उपलब्धि हुन्छ भने यो सिकाइ सबभन्दा ठुलो सिकाइ त्यही हो। त्यो विश्वव्यापी रूपमा हामीले धेरै एवार्डहरू पाइसकेका छौँ, बाघको लागि पाएको छौँ, संरक्षण क्षेत्रमा भूपरिधि स्तरीयमा त युएन टेकेट अफ रेस्टोरेसनको फ्ल्यागसिप पनि पाएका छौँ। यो सबैमा कन्ट्रिब्युसन चाहिँ नेपाली सेनाको अतुलनीय छ।
5: प्रकृति संरक्षणमा नेपालले प्राप्त गरेको यो सफलता पछाडि पाँच दशक भन्दा बढ़ीको सैनिक प्रयास र नेपाली सेनाका 116 जना सकल दर्जाले कर्तव्य पालनको सिलसिलामा पाएको वीरगति स्मरणीय छ। त्यसैले नेपाली सेनाको त्याग, समर्पण र बलिदान नेपाली प्रकृति संरक्षण इतिहासको अमिट अध्याय पनि हो।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हौस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरा मास्कोटी पनि विदा हुन्छु। नमस्ते।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
17: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
19: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
18: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
19: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
20: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
16: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
20: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
16: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
21: With mission into the future of learning.
22: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
21: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
22: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
21: कम वान्स भिजिट द डिफरेन्ट
22: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0161563146 98560361।
23: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
24: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यहीँ जाने हो हामी पनि।
24: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
24: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
24: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
3: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 98560363636।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
25: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
26: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
27: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
28: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
27: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
29: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
27: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
28: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
27: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
30: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
29: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
30: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658570225, मोबाइल 98560338, 98431356058।
31: मेरिया मैनी, कस्तो राम्रो गहना।
32: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
27: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
30: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
27: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
30: शुद्ध सुन तथा चाँदीका गरगहना,
27: छापावाला सुन चाँदीका गरगहना,
30: राशि अनुसारका पत्थर,
27: कम्प्युटर तौल प्रविधि,
30: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
27: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ,
30: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, तुलेगौडा तनहुँ।
0: शाखा कार्यालय मनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
0: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चन्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609।
4: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
1: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 61 268
5: 98 5 60 60 268।
7: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
8: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
7: व्यवहारिक र नैतिक शिक्षामा जोड़ दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
8: हाम्रा विशेषताहरू,
7: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
8: पुस्तकालयको व्यवस्था,
7: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
8: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
7: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
8: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
7: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
0: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560033398 र 98465010950, इमेल robin98560@gmail.com, ट्विटर @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं।
3: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
10: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
11: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
10: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
11: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
10: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन
11: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
10: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
11: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
10: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
11: र मोबाइल नम्बर 98-560-80-385।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
3: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
3: थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-65-44-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: शुक्ला गण्डकी FM 97.6

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: एकान्छी
1: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
0: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
3: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर। फोन 061-57-718, 9843-32-836, 9850-22-09।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
11: It's new galaxy time. नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
12: संस्थाका विशेषताहरू:
11: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
12: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
11: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
12: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
11: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
12: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
11: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
12: विस्तृत जानकारीका लागि
11: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
12: नदीपुर पोखरा।
11: फोन 0615702110 र 5853077।
13: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
14: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
15: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
16: ओमकार
15: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
16: ओमकार
15: अनि घरमा पूजा सामग्री पनि छैन भने
16: ओमकार
15: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
16: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
15: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
17: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
18: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
19: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
17: सन्देश ट्रेडर्स सिप्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9855602676
20: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स म्यानेजमेन्ट एजुकेशन कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहु थप जानकारीको लागि सम्पर्क 0654141484 9855602110 र 9855062345
21: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
22: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
21: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
0: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
23: सम्पर्क मोबाइल 9857065119 र 9864957056।
24: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
25: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
26: बिरामी परीक्षण,
25: निशुल्क औषधि वितरण,
26: प्रयोगशाला सेवा,
25: पञ्चकर्म, पूर्वकर्म,
26: बस्ती कर्म,
25: शिरोधारा,
26: नस्य कर्म, जलनीति,
25: छार सूत्र सेवा,
26: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
25: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
26: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
25: अग्निकर्म, मर्म चिकित्सा,
26: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658563483।
27: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0-65-414-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन।

0: पाइने
1: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
3: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
4: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
3: हो त नि अब चाहिँ राम्रो भयो
5: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
3: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
7: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141994 मोबाइल 98560206630
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना
10: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ
9: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू
10: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू
9: सम्पर्क
10: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा
9: फोन नम्बर 061-578-053 र 525-515
4: बुवा ढोगरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
11: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0564142445 0564143445
13: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो
14: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
13: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी
14: हाम्रा विशेषताहरू
13: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
14: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
13: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
14: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
13: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 98560262
15: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बाँचौं र अरूलाई पनि बचाऊ
16: धूम्रपान भनेको के हो
15: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो
16: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ
15: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने असर लक्षणहरू:
16: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
15: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
16: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
16: साथीभाइको लहलहैमा नपरौं,
15: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
16: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
15: सार्वजनिक स्थलमा धुम्रपान नगरौं,
16: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं।
0: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
17: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
18: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
19: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: मलाई घोजा छोरा चाहिन्छ है।
22: या के भन्नुहुन्छ तपाईँ?
23: ओइ हेर त त्यो कमललाई, लाउरी नहुँदासम्म काशीसँग लप पर्यो, अहिले त अर्कैसँग बिहे गरे रहेछ। विचार गर है फेरि, तेरो नि त्यस्तै होला। ओइ कहाँ गएको फेरि?
24: किन सायद तँलाई तेरो भेनालाई भेट्न जानु लाग्यो।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुको साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिका साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सुनको शुक्ला गण्डकी 5 वटा शिव पञ्चायत मन्दिरमा आयोजित पुरूषोत्तम माया सत्सङ्ग ज्ञान यज्ञ सम्पन्न भएको छ। मन्दिर संरक्षण समितिले आयोजना गरेको सत्सङ्ग ज्ञान महायज्ञ 2083 आइतबार नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। सो अवसरमा उहाँले यस्ता यज्ञले समाजलाई सकारात्मक बाटो र अनुशासनमा लाग्न प्रेरित पुग्ने विश्वास व्यक्त गर्नुभयो। सत्सङ्ग ज्ञान यज्ञमा आचार्य पूज्य श्री राम पौडेल प्रमुख वाचकको रूपमा रहनु भएको थियो। सो अवसरमा उहाँलाई सम्मान गरिएको थियो। ज्येष्ठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्मा श्रवण गरी यथाशक्य दान गरेमा यसलोकमा भोग र प्रलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको छ। ज्ञान यज्ञमा दैनिक रुद्राभिषेक बेलपत्र अर्पण कथा प्रवचन र साझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको अध्यक्ष धर्मराज पौडेलले बताउनु भयो। समितिको अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कोरा नम्बर 5 का अध्यक्ष दीर्घ बहादुर थापा समिति लेखा समिति सदस्य संगीता ढकाल लगायतले बोल्नु भएको थियो। समितिका कास्के प्रमुख अधिकारी रुद्रदेवी शर्माको समय जगत्तमा जिल्लामा सुरक्षा कास्क समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जल पर्यटन प्रबन्धन व्यवसायहरूको अनुगमन गरेका छन्। अनुगमनका क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका 2 बालक उद्धार गरिएको छ। अनुगमनका क्रममा सञ्चालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। साना उमेर पुगेका बालबालिकाहरूलाई छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरेको र सुरक्षा सतर्कता अपनाएको देखिएन। व्यवसाय राति आवेशमा पनि सञ्चालन गरेको पाइएकाले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको समय जगतमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहार विदितै छ। अहिले मनसुन प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकाले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्ड पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनर्निर्धारण खर्साङ गराएको छ। अन्यथा लापरवाही गरेको कानूनी बमोजिमका कडा कारवाही गरिने जानकारी दिएको छ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवाको भाडादर तोकेको छ। राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी प्रदेशकै पहिलो देश हो प्रदेश हो। भौतिक पूर्वाधार विकास तथा यातायात तथा व्यवस्था मन्त्रालयले नयाँ नियमावली अनुसार भाडा निर्धारण गरेको छ। चार बाङ्ग्री सवारी साधन प्रयोग गर्दा अब सवारी साथले सुरुमै 60 रुपियाँ बुझाउनु पर्नेछ। यात्रा जतिसुकै छोटो भए पनि सुराती 60 रुपियाँ र किलोमिटरको 97 गरिनु मात्रमा 157 रुपियाँ भाडा लिइनेछ। त्यसभन्दा बढी दूरीका लागि प्रति किलोमिटर 80.50 रुपियाँ भाडा तोकिएको छ। दुई बाङ्ग्री सवारी साधन स्कुटर र बाइकको हकमा सुराती भाडा 30 रुपियाँ काम गरेको छ। त्यसपछि प्रति किलोमिटर 16.85 रुपियाँका दरले भाडा तिर्नुपर्नेछ। दुई बाङ्ग्रेमा यात्रा गर्दा न्यूनतम 48.85 रुपियाँ भाडा लाग्ने नियमन बनाइएको छ। सरकारले इन्धनका आधारका छुटको व्यवस्था समेत गरेको छ। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकहरूको आगमन भएको छ। औसत दैनिक 4,000 प्रदर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूली आम भए पनि विगत वर्षको तुलनामा यस वर्ष प्रदर्शनको उल्लेख्य वृद्धि भएको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापन दीपक व्यवस्थापक दिनेश्वर भूषालले जानकारी दिनुभयो। पार्टीका सभासद लगन लगीको सभापतिमा हरी खड्का निर्वाचित भएका छन्। आइतबार भएको अधिवेशनमा सर्वसम्मत नभएपछि तीनजना बीच प्रतिस्पर्धा भएकोमा खड्का 78 निर्वाचित भएका हुन्। सभापतिका प्रतिस्पर्धी विजय जोशीले 50 र राजेश पाण्डेले 39 मत ल्याएका थिए। यसअघि तिथराज कर्तोलाले उम्मेद्वारी फिर्ता लिएपछि तीनजना बीच प्रतिस्पर्धा भएको। उपसभापतिमा रूप पौडेल 88 मतका साथ निर्वाचित भएका छन्। प्रतिस्पर्धी राजकुमार भण्डारीले 74 मत प्राप्त गरेका छन्। सचिवमा पवित्रा बोखरे निर्वाचित भइन्। बोखरेले 89 मत ल्याउँदा सरोज पौडेलले 96 मत ल्याएका थिए। दिउँसो भएको निर्वाचनमा 170 मत खसे पश्चिम कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित भएका छन्। आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको तर्फबाट नयाँ कार्य समिति चयन भएको। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी छेत्री, सचिव मैना थापा, सहसचिव निशाल नेपाली र सदस्यहरूमा शशिकुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्र नेपाली, लक्ष्मण छेत्री श्रेष्ठ, सुदीप अयल लगायत रहेका छन्। यस्तै जिल्ला प्रतिनिधि रंजित आले, दीपक श्रेष्ठ, जयकाली वाग्ले खनाल, फरेन्द्र घिमिरे चयन भएका छन्। परीक्षा सी 2022 पुरस्कार नगद हासिल गर्ने विद्यार्थीलाई बारबाग सुलीगोड गाउँपालिकाले 1,00,000 रूपियाँ नगद पुरस्कारसहित सम्मान गरेको छ। गाउँपालिका साथ स्थित शैल पुत्री माईबाट सीमा उत्कृष्ट चार्जी पेलाउनु भएका युनिक परेडुलाई गाउँपालिकाले नगद 1,00,000 पुरस्कार सहित सम्मान गरेको। गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विद्यार्थी, शिक्षक तथा प्राध्यापकलाई प्रोत्साहन स्वरूप सम्मान गरेको बारबाग सुलीगोड गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो। अर्थमन्त्री राक्षसरी मगरले सरकारले ल्याएको 20 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि दर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताएका छन्। अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मगरले नेपालको अर्थतन्त्र झण्डै 70 खर्ब रूपियाँको रहेको उल्लेख गर्दै साथै सरकारको ध्यान 20 खर्बको बजेट भन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउनु भएको छ। सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म रिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्थान सँगै तिनजेलसम्मको लागि सपरिवार आइदिनुहोस्। राम्रोसँग झालडुगाको चुको लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65434 1378, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्लागण्डकी एफएम 97.6
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 560 28 587।
3: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: शुक्ला गण्डकी एफएम 97.6
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रिय
12: अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ पूर्वरात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 18 गते सोमबार अधिक ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि अंग्रेजी मिति अनुसार जुन 1 तारीख सन् 2026 नेपाल सम्वत 1146। आज उपभोक्ता दिवस अभिभावक दिवस सूर्यदेव बिहान 5:09 भयो भने सूर्यास्त 6:56 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चौतर्फी आलोचना शुरू। प्रधान न्यायाधीशलाई परिषद अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा स्वीकार। राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा। फेरातालमा सुरक्षा मापदण्ड विपरीत सञ्चालित। जल पर्यटन व्यवसायमा अनुगमन 4 दिनमा 50,000 बढ़ीले गरे मुक्तिनाथ मन्दिरको दर्शन। राष्ट्रपा शुक्ला गण्डकीमा अरू खड्का निर्वाचित। उपसभापतिमा रूपा सचिवमा पवित्रा विजयी। अमेरिकी बेला एत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने। र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले लिपु लेक लिम्पी अधुरा कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्तामार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्म आर्यले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारीको नीतिक नोट पठाएको र त्यसको जवाफप्रति प्राप्त भइसकेको जानकारी दिनुभयो। यस्तै जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासनाथ थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्यविहीन दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौ भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाण्डुबाट बस्ती खाली गराइएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्याको बारेमा प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरिएको भन्दै त्यसका लागि सरकार पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलनको बारेमा मानव अधिकार आयोगको प्रतिवेदन बारे कांग्रेस नेता रणसिंह केसीले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटनाबारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने व्यक्तिको चौतर्फी आलोचना शुरू भएको छ। आइतबार संसदमा सीमा विवादबारे सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको बताएका थिए। उनको भनाई सार्वजनिक भएपछि समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले आपत्ति जनाएका छन्। पूर्व सचिव समेत रहेका सीमाविद द्वारिका नागडुङ्गेलले नेपालले भारतको सीमा अतिक्रमण गरेको विषय आजसम्म कहीँ पनि नउठेको गर्दै ढुङ्गेलले भन्नुभयो, मैले त यो सम्बन्धमा पहिलोचोटि सुन्दैछु। नेपाल र भारत देशको सीमा विवाद सम्बन्धमा 98% समस्या समाधान भइसकेको बताउँदै नेपाली पक्षमा कहीँ पनि त्यस्तो समस्या नभएको उहाँको भनाई छ। ढुङ्गेलले आफूले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीज्यूले के आधारमा नेपालले भारतको सीमा मिचेको छ भन्नुभयो। उहाँले आधिकारिक सीमा कहाँबाट त्यो सूचना पाउनुभयो, हामीले उहाँसँग जवाब माग्नु पर्दछ। उहाँको सूचनाको आधार के हो उहाँले भन्नुभयो। त्यस्तैसम्म संविधानविद भीमा अर्जुन आचार्यले पनि प्रधानमन्त्रीको भनाई अति नै असामान्य भएको बताउनुभयो। प्रधानमन्त्रीले बोलेको कुरा नेपाली भूमि अतिक्रमणलाई वैधानिकता दिने चिन्ता व्यक्त गर्नुभयो। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ। आजसम्म कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद र सिंहदरबारमा दिएको रेकर्ड छैन, आचार्यले अगाडि भन्नुभयो। यस्तो अभिव्यक्ति कहिले अपेक्षित पनि छैन। यसको सबैभन्दा ठूलो अस्त्र नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो। प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदका अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले स्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश र संलग्न पूर्ण बैठकले प्रधान न्यायाधीश परिषदको अध्यक्ष अवस्था विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिकै कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेको न्यायाधीश अध्यक्ष अवस्था मर्यादा क्रममा कानून मन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो। कानूनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेको सर्वोच्चका न्यायाधीश राख्ने प्रस्ताव सरकार समक्ष गरिएको छ। परिषदका अध्यक्षबाट कानून मन्त्रीलाई चिन्ह राय दिएको छ। सरकारको प्रस्ताव अध्ययन गर्न सर्वोच्चका तीनजना न्यायाधीश संलग्न उच्च स्तरीय समिति गठन भएको थियो। संविधानले प्रत्याभूति गरेको समानता र न्याय को हक कार्यान्वयन गर्न भन्दै सरकारले नयाँ एकीकृत कानून ल्याउँदैछ। नयाँ निशुल्क कानूनी सहायता सम्बन्धी ऐनमा विभिन्न असमर्थ पक्षका लागि निशुल्क कानूनी सहायता व्यवस्थित गर्ने भन्दै सरकारले मस्यौदा पठाएर सर्वोच्चसँग राय मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा डाक्टर सोरेन वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपेन्द्र झा, विपिन कुमार, आचार्य लिमा अधिकारी, वसुमाया तामाङ, मनिष झा, विराज भक्त श्रेष्ठ, दीपक राज बोहरा, गणेश बराजुली, सविता गौतम, शिष्य खनाल, हरि ढकाल, सरिता गेवाली, सागर ढकाल, सबै केन्द्रीय समितिको सदस्यहरू र सबै प्रदेश सभापतिहरू रहेका छन्। आगामी असार 7-9 गतेसम्म चितवनमा राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ। प्रतिनिधि सभामा 5 सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संकरमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेल र महासचिव धवला शमशेर राणा बीच लामो समयदेखि द्वन्द पार्टी फुटाएर उन्मुख भएको हो। महामन्त्री राणाले आइतबार आप्रभा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताएका छन्। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीहरूलाई उहाँले आग्रह गर्नुभएको छ। उहाँले जेठेक्काइसदेखि अभियान थाल्ने बताउनु भएको छ। मैले राष्ट्रवादी शक्ति निर्माण गर्न अभियान शुरू गरेको छु। जेठ 21 हामी थप घोषणा गर्नेछौ। उहाँले भन्नुभयो, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत 4 वर्ष जनभाव अनुकूल अघि बढ़ाउने प्रयास गर्यो, तर विरोधाभास र सैद्धान्तिक दुविधा बीच गलत बाटोमा हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो। राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यस्तै रहन शुभकामना छ। कुनै बहिर्भाव छैन। सहयोगदा तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदीक्षा लिएर आगामी बजेट तय गर्ने निश्चय गरेको उहाँको भनाइ छ। समयको पदचाप र जनभाव अनुरूप अघि बढ्न देश विदेशमा रहनुहुने नेपालीहरूको सुझाव र शुभेच्छा प्राप्त भएको छ। उहाँको भनाइ छ, देशलाई माया गर्ने र देशको समृद्ध चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नव युवा पुस्तालाई समेत नयाँ अभियानमा सहभागी हार्दिक आह्वान गर्दछु। नेपाली कंग्रेसका सांसद तथा ज्येष्ठ सदस्य नरसिंह किसिल अस्पताल पुर्याइएको छ। सांसदको आइतबारको बैठकमा बोल्दा बोल्दै झल्न लागेपछि बसेर आफ्नो भनाई टुङ्ग्याएका किसिलाई परिवारका सदस्यले अस्पताल पुर्याएका हुन्। अस्वाभाविक लक्षण देखिएकाले परीक्षणका लागि हेम्स अस्पताल दुम्बराई लगेर परीक्षण भइरहेको छोरा ओम श्री नरसिंह केसीले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक सुकन दाल प्रचण्ड दुई तीन दिन अझै अस्पतालमै रहने भएका छन्। निमोनियाले ग्रसित हुने अझै केही दिन चारमै रहने अस्पतालले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ। उहाँ हाल मेट्री सिटी अस्पतालमा उपचाररत हुनुहुन्छ। श्वास प्रश्वासमा समस्या भएपछि उहाँ अस्पताल भर्ना आउनु भएको थियो। तनहुँको शुक्ला गण्डकी 5 हरौटा स्थित शिव पञ्चायन मन्दिरमा आयोजित पुरूषोत्तम महात्मय सत्संग ज्ञान यज्ञ सम्पन्न भएको छ। मन्दिर संरक्षण समितिले आयोजना गरेको सत्संग ज्ञान महायज्ञ 2083 आइतबार नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। शुभ अवसरमा उहाँले यस्ता यज्ञले समाजलाई सकारात्मक बाटो र अनुशासनमा लग्ने प्रेरित पुग्ने विश्वास व्यक्त गर्नुभयो। सत्संग ज्ञान यज्ञमा आचार्य पूज्य श्रीराम पौडेल प्रमुख वाचकको रूपमा रहेको थियो। शुभ अवसरमा उहाँलाई सम्मान गरिएको थियो। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्मा श्रमण गरी यथाशक्य दान गरेमा यस लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको छ। ज्ञान यज्ञमा दैनिक रुद्राभिषेक, बोलपत्र अर्पण, बेलपत्र अर्पण, कथा प्रवचन र साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको उपाध्यक्ष धर्मराज पौडेले बताउनुभयो। समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नम्बर 5 का अध्यक्ष दीर्घबहादुर थापा, समिति सदस्य संगीता ढकाल लगायतले बोल्नु भएको थियो। कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रादेवी शर्माको समयजोगमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जल पर्यटन सम्बन्ध व्यवसायहरूको अनुगमन गरेका छन्। अनुगमन कार्यक्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षीय 2 बालकको उद्धार गरिएको छ। अनुगमन कार्यक्रममा सञ्चालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। सानो उमेर नपुगेका बालबालिकाहरूलाई एक्लै छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि चोरी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लग्ने गरेको र सुरक्षा सतर्कता अपनाएको देखिएन। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकोले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहार व्यतीतै छ। अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भए धनजनको क्षति भएकाले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्डहरू पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनः थाना कर्षण गराइएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कडा कार्यवाही गर्ने जानकारी दिएको छ। गण्डकी पद सरकारले राइड सेयरिङ सेवाको बाधा तोकेको छ। राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी प्रदेशकै पहिलो प्रदेश हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले नियमावली अनुसार भाडा निर्धारण गरेको छ। चार पाङ्गे सवारी साधन प्रयोग गर्दा अब सेवाले शुरूमै 60 रूपियाँ बुझाउनु पर्नेछ। यातायात सुकै छोटो भए पनि शुरूआती 60 रूपियाँ र किलोमिटरको 97 रूपियाँ न्यूनतम 157 रूपियाँ भाडा लाग्नेछ। त्यसभन्दा बढ़ी दूरीका लागि प्रति किलोमिटर 48 रूपियाँ 50 पैसा भाडा तोकिएको छ। दुई पाङ्गे सवारी मोटरसाइकल स्कूटरको शुरूआती भाडा 30 रूपियाँ कायम गरिएको छ। त्यसपछि प्रति किलोमिटर 16 रूपियाँ 85 पैसाका दरले भाडा तिर्नुपर्नेछ। दुई पाङ्ग्रेमा यात्रा गर्दा न्यूनतम 48 रूपियाँ 85 पैसा भाडा लाग्ने नियम बनाइएको छ। सरकारले इन्धनका आधारमा छूटको व्यवस्था समेत गरेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारीले 10% र विद्युतीय सवारीले 15% छूट दिनुपर्नेछ। मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार कम्पनीले आधार भाडा र दूरी अनुसारको निशुल्क एपमै देखिने गरी राख्नुपर्नेछ। तोकिएको शुल्क भन्दा थप रकम लिन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने उहाँले बताउनुभयो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले मन्त्री स्तरीय निर्णय मार्फत यो भाडा दर स्वीकृत गरेका हुन्। राइड सेयरिङ नियमन र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार यो निर्माण गरिएको हो। संघीय ऐन न्यायालयले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था 2076 दफा 13 टेकेर यो नियम ल्याइएको मन्त्रालयले जनाएको छ। हाल यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनी दर्ता गर्ने प्रक्रिया समेत शुरू भइसकेको छ। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटक आगमन बढ़ेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्याधिक बढ़ेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढ़ेको मुक्तिनाथ मन्दिर विकास समितिका संस्थापक दिनेशको भूषालले जानकारी दिनुभयो। भारतमा गर्मी बढ़ेसँगै 1 महिनासम्म शैक्षिक संस्था विदा भएकाले यहाँ भारतीय पर्यटकहरूको आगमन बढ़ेको उहाँको भनाइ छ। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक विदा परेकाले मुक्तिनाथको दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। कार्यालय तथा स्कूल कलेज विदा भएकाले आन्तरिक र भारतीय पर्यटकको आगमन बढ़ेको उहाँको भनाइ छ। पछिल्लो 4 दिन यता म्याग्दे हुँदै दैनिक 10-12,000 पर्यटक मुस्तान भित्रिने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष पश्चालले जानकारी दिनुभयो। मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको आगमन बढ़ेसँगै प्रहरी तथा सुरक्षाकर्मीहरूले व्यवस्थापनमा सहजीकरण गर्दै आइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटक गर्ने छल्ने बहानामा मुक्तिनाथ दर्शन गर्न आएका भेटिन्छन्। मन्दिर क्षेत्रमा हजारौं दर्शनार्थी भएकाले सहज दर्शनको प्रतिबन्ध सहित आवश्यक सुरक्षा प्रबन्धन व्यवस्थापन चुनौती बनेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो। राष्ट्रियन्त्र पार्टी राष्ट्रपा शुक्ला गण्डकीको सभापतिमा हरि खड्का निर्वाचित भएका छन्। आइतबार बसेको अधिवेशनमा सर्वसम्मत नभएपछि तीनजना बीच प्रतिस्पर्धा भएकोमा खड्ग अठहत्तरमा स्थायी निर्वाचित भएका हुन्। सभापतिका प्रतिस्पर्धी विजय जोशीले 50 र राजेश पाण्डेले 39 मत ल्याउनुभयो। यसअघि तीर्थराज कर्तलाले उम्मेद्वारी फिर्ता लिनुभएपछि तीनजना बीच प्रतिस्पर्धा भएको थियो। उपसभापतिमा रूपा पौडेल 88 मत तथा 7 विजयी हुनुभएको छ। प्रतिस्पर्धी राजकुमार मण्डारीले 74 मत प्राप्त गर्नुभयो। सचिवमा पवित्र पोखरेल निर्वाचित हुनुभयो। पोखरेलले 89 मत ल्याउँदा सरोज पौडेलले 76 मत ल्याउनुभयो। दिउँसो भएको निर्वाचनमा 170 मत खसेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँ कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित भएका छन्। आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी क्षेत्री, सचिवमा मैना थापा, सहसचिवमा विशाल निशाल नेपाली र सदस्यहरूमा शशि कुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ, सुदीप पर्याल चयन भएका छन्। यस्तै जिल्ला प्रतिनिधिमा रंजित आले, दीपक श्रेष्ठ, जयकाली वा अग्ले खनाल, फरेन्द्र घिमिरे चयन भएका छन्। बिहानी शुक्लगण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन,
13: के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, प्रधानमन्त्री वीरेन्द्र शाहले हिजोको संसद बैठकमा नेपालले पनि भारतीय जमीन मिटेको अभिव्यक्ति दिएपछि यसको चौतर्फ विरोध भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवारी पदमा बसेको व्यक्तिले संसदको रोस्टमबाट नेपालले पनि अरूको स्याम मिचेको छ भन्न अत्यन्त जिम्मेवारी र लज्जास्पद अभिव्यक्ति भएको राजनीतिक र कूटनीतिकहरूको भनाइ छ। उनीहरूले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टी आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन्। हिजोको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताएका थिए, तर यो अभिव्यक्ति गलत भन्दै सीमाविदहरूले खेद व्यक्त गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर नरेन्द्र खनाल, डाक्टर जगत भूषाल, सीमाविद प्रभाकर शर्मा र डाक्टर द्वारिका नाथ ढुङ्गेलले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको भनाइले आफूहरूलाई आश्चर्यमा पारेको बताएका छन्। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको भन्दै प्रष्टीकरण दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत 10 कब्जा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेन्सी अर्थात सीमा वारपारको जग्गा भोकाधिकारसँग सम्बन्धित रहेको बताएको हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी